0: केन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 98678687।
3: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 19 गते शुक्रबार। असार कृष्ण पक्षको तृतीय तिथि उपरान्त चतुर्दशी सन् 2026 जुलाई 3 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। सानो विषयलाई समयमै टुंग्याउनु भयो भने पछिका जिम्मेवारी पनि सहज बन्दै जानेछन्। त्यसैले आज लापरवाही नगर्नु राम्रो हुनेछ। साँझतिर आफूले गरेको प्रयासको सन्तुष्टि महसुस गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 4 रहेको छ। आफन्त वा परिवारका सदस्यसँग भएको कुराकानीले मन हल्का बनाउनेछ। साथै एउटा पुरानो सम्झनाले अनुहारमा मुस्कान पनि ल्याउन सक्नेछ। आफ्ना मानिससँग बिताएको समय विशेष रहनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक 9 रहेको छ। मिथुन राशि। कुनै प्रविधिसँग परिचित हुने अवसर पाउन सक्नुहुनेछ। शुरूमा गाह्रो लागेको कुरा गर्नु राम्रो हुनेछ। जिज्ञासाले नयाँ ढोका खोल्न सक्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 2 रहेको छ। कर्कट राशि। कुनै वस्तु छान्न हतार नगरी तुलना गरेर निर्णय गर्नुभयो भने त्यसबाट लामो समयसम्म लाभ मिल्नेछ। सन्तुलित खर्चले मनलाई ढुक्क बनाउनेछ। आफ्नो शुभ रंग सेतो हो भने शुभ अंक 7 रहेको छ। सिंह राशि। बालबालिका वा आफूभन्दा साना व्यक्तिसँगको भेटले दिनलाई रोचक बनाउन सक्नेछ। उनीहरूको कुरा सुन्दा नयाँ दृष्टिकोण मिल्नेछ र सामान्य कुराबाट पनि प्रेरणा लिन सक्नुहुनेछ। सहज व्यवहारले सबैसँग आत्मीयता बढ्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक 1 रहेको छ। कन्या राशि। अनावश्यक सामान छुट्याएर आवश्यक रूपमा ध्यान दिनुभयो भने वातावरण मात्र होइन मन पनि हल्का सानो परिवर्तनले ठूलो सन्तुष्टि दिन सक्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 6 रहेको छ। तुला राशि। सामाजिक कार्यक्रममा सहभागी हुने सम्भावना देखिन्छ। नयाँ व्यक्तिसँगको चिन्जानले भविष्यमा राम्रो सम्बन्धको आधार तय गर्न सक्नेछ। खुला मनले सबैसँग घुलमिल हुनु उपयुक्त हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 5 रहेको छ। वृश्चिक राशि। आफ्नो अनुभव अरूलाई काम लाग्ने अवस्था बन्न सक्नेछ। तपाईँले दिएको सल्लाह वा सहयोगको प्रशंसा हुनेछ र त्यसबाट आत्मसन्तुष्टि पनि प्राप्त हुनेछ। नम्र व्यवहारले सम्मान अझ बढ़ाउनेछ। आजको शुभ रंग गाढ़ा रातो हो भने शुभ अंक 8 रहेको छ। धनु राशि। धार्मिक वा आध्यात्मिक वातावरणतर्फ मन आकर्षित हुनेछ। केही समय प्रार्थना ध्यान वा शान्त स्थानमा बिताउँदा मनको चञ्चलता कम हुनेछ। साथै सोचमा पनि स्पष्ट आउनेछ। कुनै सामाजिक वा पारिवारिक सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग केसरी हो भने

शुभ अंक 3 रहेको छ। मकर राशि, अधुरो रहेको अध्ययन लेखन वा पढ्ने विषय फेरि पनि अगाडि बढ़ाउन मन लाग्न सक्नेछ। नयाँ कुरा सिक्ने बानीले आत्मविश्वास बढ़ाउनेछ र त्यसको उपयोग छिटै गर्न सकिनेछ। ज्ञानलाई व्यवहारमा उतार्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 2 रहेको छ। कुम्भ राशि, आउजाउ वा यात्राको योजना बन्न सक्नेछ। समयको सही व्यवस्थापन गर्नुभयो भने थोरै प्रयासमै धेरै काम पूरा हुन सकिनेछ। दिनको शुरूआतदेखि नै योजना मिलाएर अघि बढ़नु राम्रो हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक 7 रहेको छ। मीन राशि, भित्र लुकेको सकारात्मक सोचलाई बाहिर ल्याउने समय रहेको छ। लेखन, संगीत, चित्रकला वा आफूलाई मनपर्ने कुनै काममा ध्यान दिनुभयो भने मनले खोजेको सन्तुष्टि प्राप्त हुनेछ र नयाँ उत्साह पनि जागिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक 5 रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यो प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म श्रेष्ठी खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, or Antanabe Pasati, Otis Junet Tirata.
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
3: ए ल ल
4: तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9855633878 प्रशान्त नेउपाने 9460262925
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
9: ग्राहकको चाहना नै हाम्रो संतुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
10: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
11: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
12: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
13: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
15: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
16: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
15: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
16: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
9: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468883522
17: 103.8 अन्तर्मनको आवाज
18: स्टुडियो टाइम
19: अहिले बिहानको 6 बज्यो
20: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
21: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
0: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
18: Aquí, Nepal Engineering College, Changu Narayan 4, Bhaktapur.
22: Phone 01-5121-5100 97-4-18-20-96
18: Website www.nec.edu.np
23: It's a goal! It's a goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini sabai generation! Himsa TV kharid garna paun hos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Pra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himsa TV! Uhi celebration! Harek generation!
24: Himsa for a complete home!
25: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
26: काया कैरनमा अब खबरको सिलसिला दुई तिहाई नजिकको जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले 100 दिनमा प्रशासनिक सुधार सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम चालेको छ केही प्रक्रियागत कमजोरी बीच सरकारले यस अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थित देखाउने प्रयास गरेको छ सामान्यतया 100 दिनलाई सरकारको प्रारम्भिक मूल्यांकन गर्ने समय मान्ने चलन छ वैकल्पिक राजनीतिबाट उदाएको रासोपाले 21 फागुनमा भएको संघीय प्रतिनिधि सभा चुनावमा 182 सीटको ऐतिहासिक विजय हासिल गरेपछि चैत 13 वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वकोमा सरकार गठन भएको थियो सरकारले अघि बढ़ाएको प्रशासनिक सुधार भ्रष्टाचार छानबिन र खर्च कटौती लगायतका कदममा जनस्तरकै समर्थन छ भने सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न पनि उठेको छ स्वास्थ्यमा सुधारको प्रयास थालिएको छ तर आइतबार विद्यालय अस्पताल अस्तव्यस्त भएका छन् शिक्षामा नतिजा प्रकाशन छिटो गरिएको छ तर शैक्षिक सत्र सञ्चालनमा सरकार चुकेको छ सन्तुलित कूटनीतिक छिमेक र आर्थिक विकासमा सरकारले प्राथमिकता दिएको छ चुनावमा अप्रत्याशित पराजय भोगेर एकैसाथ विपक्षी बेन्चमा पुगेका परम्परागत राजनीतिक दलसहित संसदमा प्रतिनिधित्व गर्ने अरू दलले सरकारको 100 दिने कार्यकालको कठोर आलोचना गरेका छन् यद्यपि राजनीतिक विश्लेषकहरूले भने सरकारको कार्य सम्पादनको मिश्रित मूल्यांकन गर्दै पर्याप्त तयारी सहमति र स्पष्ट कार्यादेश बिनै संविधान संशोधनको बहसले देशमा नयाँ राजनीतिक द्वन्द चर्कन सक्ने चेतावनी दिएका छन् विपक्षी दलका नेताहरूले सरकारले आफ्ना नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको राजनीतिक दलहरू बीचको संवाद समन्वय र सहकार्यको स्थापित परम्परा तोडेको तथा प्रधानमन्त्रीले संसदसँग अस्वाभाविक दूरी कायम गरेको आरोप लगाएका छन् सरकारको कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने उनीहरूको आरोप छ सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिरायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षी दलको आरोप रहेको खबर नयाँ पत्रिकाले लेखेको छ
27: राष्ट्रिय स्वतन्त्र पार्टीले चितौन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन् उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना धारणा के हो भनेर प्रश्न पार्नुपर्ने माग मधेसवादी दलहरूका नेताहरूको छ संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले रासोपाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा राखेका छन् सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमति हुन सकिए पनि प्रदेशसभा खारेजीले संघीयता नै कमजोर बनाउने जसपा नेपाल जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाई छ आजको कान्तिपुरमा खबर छ
26: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका केही सांसदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा पुगेर अनुसन्धान जारी रहेका फाइल देखाउन दबाव दिएका छन्। सांसदले अनुसन्धानको फाइल हेर्न खोजेपछि उत्पन्न भएको विवाद कार्यालयभित्रको घटनामा सीमित रहेन, यसले संसदीय अनुगमनको सीमा कहाँसम्म हुन्छ भन्ने प्रश्न उठाएको छ। करिब डेढ़ घण्टासम्म दुवै पक्षबीच कानूनी व्यवस्था, संसदीय अधिकार र अनुसन्धानको गोपनीयताका बारेमा लामो प्रश्नोत्तर भयो। सांसदले अनुसन्धानको फाइल देखाउन दबाव दिएको भिडियो सार्वजनिक भएको पछि घटना थप चर्चामा आएको छ। अख्तियार इटरीका प्रमुख यज्ञ पुरीले अनुसन्धान पूरा नभएसम्म आरोपीको नामदेखि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कागजात सार्वजनिक गर्न नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै सांसदहरूलाई त्यही कानून देखाएर सम्झाइएको बताउनुभयो। उहाँका अनुसार अनुसन्धान प्रक्रिया पारदर्शिता भन्दा पनि निष्पक्षताका लागि निश्चित समयसम्म गोप्य राख्नुपर्ने संवेदनशील प्रक्रिया हो। अन्नपूर्ण पोस्टमा खबर छ।
27: विद्यालयका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिई राष्ट्र सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल एन 2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयकको उद्देश्य बदलिदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। सबैलाई सैन्य तालिम र परिचालन प्रस्ताव आजको नागरिक दैनिकमा खबर छ।
26: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4,59,05,00,00,000 रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 को नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3,04,44,00,000,00,000 तथा त्यही दिन फर्कने गरी हुने भ्रमणमा 90,98,00,00,000,00,000 बराबर खर्च हुने गरेको अनुमान गरेको छ। यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47,97,00,00,000 र त्यही दिन फर्किने भ्रमणमा 15,67,00,00,000 रूपियाँ खर्च भएको देखिन्छ। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्चको 31.78% खर्च भएको छ। सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3,00,000 नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा उल्लेख छ। आन्तरिक पर्यटन सर्वेक्षणले 52.4% घर परिवारले एक वर्षको अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ। नेपालको कुल ग्राहक उत्पादनमा आन्तरिक पर्यटनबाट 1,44,49,00,00,000 रूपियाँ बराबरको योगदान भएको सर्वेक्षणले देखाएको छ। पर्यटक घर परिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ। काया कैरनमा धान खेतीमा देखिएका चुनौती र भइरहेका कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना इस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न, प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल, सबैलाई सैन्य तालिम र परिचालनको प्रस्ताव, 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न लगायतका खबर प्रस्तुत
4: गर्यौं। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा शुरूका 15 दिन 1 गतेदेखि 15 गतेसम्म पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको छ। साउनदेखि जेठसम्मका 11 महिनाको शुरूमा 15 दिनमा औसत 5.45 अर्ब रूपियाँका दरले पूँजीगत बजेट खर्च भएको छ, तर असारका 15 दिनमा भने यस्तो खर्च 10.71 अर्ब रूपियाँ पुगेको छ। यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झण्डै दोब्बरले बढ़ी हो। आजको कारोबार दैनिकमा खबर छ। यस्तै नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुरिन थालेको छ। गएको चैतसम्मको कुल खराब कर्जा मध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्र झण्डै 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा झण्डै 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कार्यवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लिने, अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकारहरू बताउँछन् कान्तिपुर दैनिकमा खबर छ।
3: देशका धेरै ठाउँमा रातभर पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिखेर भने काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लाग्न थालिसकेको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए।
4: बर्खे धान बाली देशभर झण्डै 13,82,000 हेक्टरमा रोपाई हुन्छ। वार्षिक 2 खर्ब 2 अर्बको धान उत्पादन हुने र जीडीपीमा यसको योगदान झण्डै 4% छ। तर यसपालि मध्य असार बितिसक्दा पनि तराई मधेसका प्राय फाँट बाँझै छन्। मंगलबार यता परेको पानीले केही राहत भए पनि रोपाईको काम धमाधम हुन सकिरहेको छैन। किसान अहिले पनि मल बिउ र सिंचाई समस्या भोग्न बाध्य छन्। यस्तो समस्या अनुकूल यस्तै मौसम अनुकूल नहुँदा रोप्नेदेखि भित्राउने बेलासम्म अनेकौं चुनौती भोग्नुपर्ने अवस्था छ। यस्तो बेला किसानले के गर्ने अनि कृषि विभागले के गरिरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
5: अहिले धान रोपाईको अवस्था हेर्दाखेरि पछिल्लो प्रदेशहरूबाट प्राप्त विवरण अनुसार करिब 16% को हारामारी रोपाई भएको छ। यो चाहिँ गत वर्षको हाराहारीमै छ, 1-2% तलमाथि छ। अलि मध्य प्रदेशमा यो वर्ष अलिकति कम भएको छ गत वर्षको तुलनामा। यद्यपि गत वर्ष पनि त्यहाँ सुक्खाको कारणले गर्दाखेरि निकै पछिसम्म पनि 7-8% रोपाई हुन सकेन अन्तिमसम्म पनि। यसपटक पनि अलिकति कम भएको छ।
6: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल, देशको अन्न भण्डार मानिने मध्य प्रदेश सहित अहिले मध्य असारसम्मको रोपाई अवस्थाबारे जानकारी दिनुहुँदै, तराई मधेसमा साउन पहिलो हप्तासम्म रोपाई गर्न सकिन्छ तर मध्य पहाड र अन्य क्षेत्रमा यति बेला धेरै रोपाई भइसक्नु पर्ने थियो, त्यसका लागि मौसम अनुकूल भएन। यस वर्ष गएको असार 5 पूर्वमा भित्रिएको मनसून देशभर फैलिन नै झण्डै 12 दिन लाग्यो। मनसून गएको मंगलबार मात्रै सुदूरपश्चिमसम्म पुग्यो तर त्यो पनि कमजोर अवस्थामै रह्यो। बितेका 3 दिन देशका धेरै जसो ठाउँमा पानी पर्दा केही राहत भयो, तैपनि किसानले अपेक्षा अनुसार रोपाईको काम गर्न सकिरहेका छैनन्। पुग्दो पानी छैन, मल अनि आवश्यक प्रविधिको अभाव छ, तर सरकारको लक्ष्य धानमा आत्मनिर्भरतामा पुग्नेछ। पहिलो चुनौती त यस वर्ष पोहोरको झण्डै 57 लाख मेट्रिक टन बराबरको उत्पादनलाई घट्न नदिनु नै रहेको छ। कृषि विभाग सहित जिम्मेवार निकायले यो बेला के गरिरहेका छन् त? महानिर्देशक सञ्जेल,
5: केही मनसूनमा भर पर्नु पर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन् तर बाँकीहरू हाम्रो केही सानासी चाहिँ केही हाम्रो भूमिगत सिँचाइ डिप ट्युबवेलहरूको सालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ तिनै तहको सरकारको समन्वयमा। अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रोडक्सन भन्छौँ यी सबै आयाममा कामहरू गरेका छौँ। बिमालाई प्रवर्धन गर्ने भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेको छ।
6: यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नाराका साथ गएको असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव केन्द्रित विभिन्न कार्यक्रम पनि भए। कार्यक्रममा किसानको मुख्य गुनासो नै सिंचाई मल र प्रविधि अभावको थियो। त्यति मात्रै होइन, अहिले मुख्य बाली धानको खेती जलवायु परिवर्तनको चपेटामा परेको छ। रोप्ने बेला सुक्खा खडेरी अनि बालीको उत्पादन लिने बेला अनपेक्षित वर्षाले विगतमा पनि क्षति गरेको किसानले पीड़ा भोगेका छन्। यस्तो संकटको अवस्थामा धान खेतीमा आबद्ध किसानलाई सम्भावित क्षतिको परिपूरणका लागि बाली बीमामा तत्कालै जोडिन कृषि विभागको आग्रह छ। फेरि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल,
5: उल्लेख्य मात्रामा धान बालीमा बिमा हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण भएको छ। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो भयो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायु भुक्तानी पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिने गरेको छ।
3: धान खेतीमा देखिएका चुनौती र जिम्मेवार निकायले गरिरहेको कामबारे कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 प्रसारण हुने कार्यक्रम बदलियो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु खाना जाने होला त।
9: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 98 1 71 656 6।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
15: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस्ती सौनीको ठिक पारिपट्टि,
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल, मोबाइल 9556062029।
3: भने युएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ।
4: अब खेल खबर। अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम स्वरणमा स्थान बनाउन सफल भएको छ। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जीत हात पारेको हो। गैराती भएको खेलमा मिकेल ओयाजाबालले 2 गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जीत निकाल्यो। पेड्रो पारोले 1 गोल गरे। स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैटौं स्थानमा उक्लेका छन्। फ्रान्सका कप्तान केलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान 6-6 गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इंल्याण्डका कप्तान ह्यारी केनले 5-5 गोल गरेका छन्। स्पेनले अब अन्तिम स्वरमा पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। यस्तै गैरातीको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। यसैबीच फिफा विश्वकपमा अहिले क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसिया बीचको अन्तिम स्वर प्रवेशका लागि खेल चलिरहेको छ। खेलको 79 मिनट जाँदा दुवै टोलीले 1-1 गोल गरेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच आमने सामने भएकाले यो खेललाई चासोका साथ हेरिएको छ। दुवै खेलाड़ीका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि खेलको महत्व अझ बढ़ेको छ। यस्तै आजै नेपाली समयअनुसार बिहान 9:15 क्यानाडाको भ्यानकुभरमा रहेको बीसी प्लेस रंगशालामा स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले अन्तिम स्वरमा कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अब तेज डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10,00,000 रूपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसिएको यात्रु बाट बस गाड़ी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको खबर आजका पत्रिकाहरूले छापेका छन्।
4: आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली आर्थिक अपराध विरूद्धको प्राधिकरण गठन गर्ने भएको छ। आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर एक वर्षभित्र अख्तियार जस्तै छुट्टै प्राधिकरण गठन गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
3: सरकारले भूमिहीन सुकुमवासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र लाल पूर्जा वितरणको काम शुरू गरेको छ।
4: संयुक्त राष्ट्रसंघ अन्तर्गत दूरसंचार क्षेत्रको छाता संस्था अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले सार्वजनिक गरेको आईसीटी विकास सूचकांक 2026 नेपालले 68.1 अंक प्राप्त गरेको छ।
3: नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन सभापति शेरबहादुर देउवा निकट नेताहरूको बैठक आज बोलाउनु भएको छ।
4: चालू आर्थिक वर्ष 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो।
3: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्नुपर्ने माग सहितको रिट खारेज गरेको छ।
4: सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट गएको वर्षको जूनको तुलनामा 19.5% बढ़ी पर्यटक नेपाल आएका हुन्।
3: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 तथा शिक्षा नियमावली 2059 विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको न्यूनतम 10% कोटा छात्रवृत्तिको लागि छुट्याउनु पर्ने प्रावधान छ। यही प्रावधान अनुसार संस्थागत तर्फका विद्यालयहरूले आफ्नै अनुकूलतामा कोटालाई प्रयोग गर्दै आएका थिए। विद्यालय आफैले तोकिएको छात्रवृत्तिको कोटा वितरण गर्दा थेग्ने नसक्ने भन्सुन चल्छ। धेरैजसो संस्थागत विद्यालयहरूमा आफू निकटहरूलाई मात्र छात्रवृत्तिको सहुलियत दिने गरिएको छ। लक्षित वर्गका विद्यार्थीहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ। पहुँच पुर्याउन नसक्नेहरू सधैँ पछाडि परेका छन्। लक्षितसम्म यो सुविधा पुग्दै पुग्दैन तर रूपन्देहीको तिलोक्तमा नगरपालिकाले वर्षौंदेखिको यो जालो तोडेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। काया कैरनमा अब पालो उखानको
4: हतारका काम पछुतोमा जाम।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप,
3: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा,
4: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह,
3: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितै उद्धार,
4: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसिया बीचको खेल चल्दै।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने र गाड़ी चलाउने शास्त्रीले गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ, सड़क जलमग्न छ, एकजना ट्राफिक प्रहरी र अर्का टाउकोमा हेलमेट मात्रै लगाइरहेका मान्छे कम्मरभन्दा माथिसम्म पानी आउने ठाउँमा आधी ज्यान मात्रै देखिने गरी उभिरहेका छन्। अनि हेलमेट लगाइरहेका मान्छे ट्राफिक प्रहरीसँग भन्दैछन्, रोकिरा होइन भने चलाइरा बाइक हरायो क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9865410950।
5: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
6: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
7: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9028828810, 9028828811 र 9028828816।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712040। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9848664145।
6: ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840788528 र 9008216142।
12: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9840141530।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
16: हामीले हाम्रो शरीरमा दुई किसिमको रोगलाई अनुभव गर्न सक्छौं, एउटा शारीरिक रोग, एउटा मानसिक रोग। शारीरिक रोग सुन्दैखेरि थाहा पाइन्छ कि हाम्रो शरीरमा लागेको रोग, चाहे त्यो बाहिरी रूपमा चोटपटक होस्, चाहे भित्री हाम्रो कुनै पनि अङ्गहरूमा नोक्सानी पुगोस्। हामी के गर्छौं? डाक्टरकोमा जान्छौं, डाक्टरको दवाई खान्छौं, अनि त्यो हाम्रो भित्रको अङ्गहरू ठिक हुन्छ, ठिकसँग काम गर्छ, अनि हामी निको हुन्छौं। हो त्यसै मानसिक रोग। अब मानसिक रोग भन्ने बित्तिकै हामी फेरि बुझ्न सक्छौ कि यो मनले ल्याएको रोग हो, मनले निम्ताएको रोग। तर मन एउटा कुनै हाम्रो अङ्ग हो त? पक्कै पनि होइन। मन एउटा सूक्ष्म शरीर हो जसलाई देख्न सकिँदैन, तर हामी अनुभव गर्न सक्छौ। र सबैभन्दा पावरफुल भनेको यो मनको खेल हो, यो मानसिक रोग भनेको नि। वास्तवमा यसले हामी शारीरिक रूपमा स्वस्थ छौँ र मानसिक रूपमा अस्वस्थ छौँ भने फेरि हाम्रो जीवन अस्त व्यस्त हुन्छ। हामी आफूसँग भएको कुनै कुराहरू पनि देख्दैनौँ। अब के हुन्छ भन्दाखेरि, मानसिक रोग हामीलाई लाग्यो, हामीलाई थाहा पाइसक्यौँ, अब हामी डाक्टरकोमा जान्छौँ। अब मनले एउटा तनाव उत्पन्न गराउँछ, अनि हामी डाक्टरकोमा जान्छौँ। अनि डाक्टरले दिनुहुन्छ तनाव कम गर्ने दबाई। अब हामी दबाई खाउन्जेल हामी निको हुन्छौँ, निको भएको जस्तो लाग्छ हामीलाई, हामी आनन्द रिल्याक्स फिल गरिरहेको हुन्छौँ। तर जब हामी निको भयौँ भनेर फेरि दबाई छोड्छौँ, अब के हुन्छ? अब बिस्तारै अब तनाव कम गर्ने दबाई खाएपछि त्यो दबाई छुटिसकेपछि तनाव जस्ताको त्यस्तै, किनकि यो सबैको जड भनेको तनाव नभएर मन हो। मनले तनाव निम्त्याउँछ, मनले तनाव क्रिएट गर्छ, अनि त्यसपछि अब हामी मनलाई जरैसँग निकाल्नको साटो हामी तनावकै लागि दबाई खाइराख्यौँ भने यसले हामीलाई पर्मानेन्ट होइन एउटा निको पार्दैन, अनि हामी फेरि के हुन्छ हाम्रो लाइफ अस्तव्यस्त हुन्छ, किनभने दबाई छोडिसक्यौँ, फेरि हामी डक्टरकोमा बाग्छौँ, फेरि डक्टरले हामीलाई तनाव कम गर्ने दबाई दिनुहुन्छ र यो खेल चलिरहन्छ। त्यसैले हामीले मानसिक रोगलाई होइन जरैसँग उखेडेर होइन उखेलेर फाल्नको लागि हामीले पहिला त हाम्रो मनलाई बुझ्नु पर्यो नि त। हाम्रो यो देखिने शरीर मात्रै हामीलाई थाहा छ, हामीले यो सूक्ष्म शरीर जुन छ नि मन बुद्धि होइन चित्त अहंकार यो चीजलाई त हामी फिल गर्छौँ नि त, अनि हामी सोच्छौँ यो सबै हामी नै हो। अनि यो चीजको बारेमा नबुझेपछि के हुन्छ भन्दाखेरि हामी मानसिक तनावले नै हामीलाई रोग निम्त्याउँछ, हामी डक्टरकोमा भाग्छौँ, पैसा खर्च हुन्छ, हाम्रो लाइफ डिस्टर्ब हुन्छ, हामी केहीमा पनि कन्सन्ट्रेसन गर्न सक्दैनौँ, सिर्फ हामीलाई सुसाइडल थट आइरहेको हुन्छ। त्यसैले पहिलो भनेको नि मानसिक रोगलाई मजाले जरैसँग उखालेर फाल्नको लागि हामीले मनलाई बुझ्नुपर्छ, र यो मनलाई बुझ्ने आफूमा काम गर्ने यो जति पनि एक्टिभिटीहरू छ नि एक पैसा पनि पर्दैन। कस्तो अचम्मको कुरा क्या, एक पैसा पनि पर्दैन तर पनि हामीलाई गर्न कति गाह्रो छ, जबकि हामी यति महँगो महँगो हस्पिटल धाइरहेको हुन्छौँ, यति महँगो महँगो दबाई खाइरहेको हुन्छौँ, तर हामीलाई कसैले मनलाई बुझ्नुपर्छ ध्यान गर्नुपर्छ भन्यो भने अह हामीलाई तुरन्तको त्यो एउटा बुटी चाहिएको छ क्या, कसैले जडीबुटी यस्तो ल्यायोस् कि आज खायौँ भोलि निको भइहाल्यो, अनि यो हुनेवाला छैन। त्यसैले हामीले पहिलो कुरा भनेको मनको प्रकृतिलाई बुझ्नुपर्छ कि यो मन भनेको के हो। यो मन भनेको एउटा सूक्ष्म शरीर हो। यो मनको काम के हो भन्दाखेरि यो मन चाहिँ एउटा आर्मीको हेड भयो होइन, हामीले सपोज एउटा आर्मीको हेड भयो, अब यो मनको पाँचवटा सिपाहीहरू छ, सबै काम सिपाहीहरूले गर्छ। त्यो सिपाहीहरू को हो भन्दाखेरि चाहिँ आँखा हो, कान हो, जिब्रो हो, नाक हो, यो स्पर्श हो, यो पाँच इन्द्रिय चाहिँ होइन यो मनको सिपाहीहरू हो। अब जति पनि बाहिर हाम्रो आँखाले केही देख्छ होइन, हामी कानले केही सुन्छौँ, हामी बोल्छौँ, हामी स्पर्श गर्छौँ होइन, हो यो सबै पाँचवटा इन्द्रियले इन्फर्मेसन मनलाई दिन्छ। जति पनि इन्फर्मेसनहरू कलेक्ट गर्ने काम यो पाँचवटा सिपाहीहरूले गर्छ, अनि आफ्नो आर्मीको हेडलाई गएर सुम्पिदिन्छ होइन, डाटाहरू कलेक्ट गरेर सुम्पिदिन्छ। अब मनले त्यसैलाई घुमाई फिराई यो भयो भने त्यो भयो भने यो भयो भने यस्तो स्थितिमा यो भयो भने होइन, हाम्रो जति पनि डरहरू छ, हाम्रो जति पनि चिन्ताहरू छ सबै काल्पनिक छ नि, यसो बुझौँ त हामी हाम्रो हामीले के को लागि चिन्ता गरिरहेको छौँ भन्दाखेरि कतै यो भयो भने कतै त्यो भयो भने भने भन्ने विषयमा चिन्ता गरेका छौँ कि छैनन्, हो यो कुरालाई बुझ्नु पर्छ। यो मनको कामै हो जति पनि डाटाहरू कलेक्ट गर्ने यो पाँच इन्द्रियबाट, अनि त्यसपछि यो भयो भने त्यो भयो भने भनेर हामीलाई बारम्बार दिएको दिए गर्छ। त्यसैले मन भनेको हामीलाई कन्फ्युज गराउने एउटा विकल्प दिने काम गर्छ क्या। अब जस्तो मलाई मोबाइल किन्न मन लाग्यो भने अब मेरो आँखाले मोबाइलहरूको होइन सर्च गर्छु, म मेरो आँखाद्वारा म सर्च गर्छु, कसैलाई म भनेर कसैले मलाई सजेसन दिन्छ भने म सुन्छु, मोबाइलको बारेमा जति पनि डाटाहरू कलेक्ट गर्छु। अब मनले के भन्छ, यो किनौँ कि त्यो किनौँ, यो गरौँ कि त्यो गरौँ, यो मोबाइल राम्रो कि त्यो मोबाइल राम्रो, हामीलाई अप्सन दिने काम मनले गरिरहेको हुन्छ। अब मन पछि हामीले के गर्नुपर्छ भन्दाखेरि मनलाई कसरी कन्ट्रोल गर्ने त अब भन्दाखेरि यदि हामीले मनको कार्यलाई मजाले बुझ्यौँ भने मनलाई ठाउँमा राख्नको लागि हाम्रो बुद्धि चाहिन्छ। अब मनले यो मोबाइल किनौँ कि नकिनौँ किन भने मसँग मोबाइलको दाम 90,000 छ, मसँग 70,000 छ, र अब मोबाइल 90,000 किन्यो भने मलाई 20,000 फेरि लोन लिनुपर्छ। अब केही गरी हामी अलिकति मजाले आफ्नो लाइफमा अलिकति ज्ञानहरू लिएको मान्छे रहेछौँ भने के हुन्छ भन्दाखेरि होइन, यत्रो महँगोमा मोबाइल लिएर काम छैन, मेरो बजेट छैन, म 20,000 लोन लिएर 90,000 मोबाइल किन्न सक्दिनँ। आज मेरो कन्डिसन ठिक छैन भने म 20-30 हजारको मोबाइल किन्छु, तर म यस्तो महँगो मोबाइल किन्दिनँ। हाम्रो बुद्धिले त्यो डिसिजन गरिरहेको हुन्छ। त्यसैले मनलाई शान्त बनाउन, मनलाई एउटा सही ठाउँमा बाटोमा लानको लागि हामीले जहिले पनि ज्ञान लिनुपर्छ। ज्ञान जति लिन्छौँ त्यति बुद्धि बढ्छ, जति बुद्धि बढ्छ एउटा राइट डिसिजन हामी लिन सक्छौँ। त्यसैले यो कुराहरूलाई नबुझिकन मानसिक रोग कहिले पनि हाम्रो जीवनबाट जाँदैन। त्यसैले हामीले यो हाम्रो सूक्ष्म शरीरलाई चिन्नै पर्छ। त्यसैले पहिला मनको प्रकृतिलाई बुझ्यौँ, त्यसपछि मनलाई ठाउँ ठिक ठाउँमा ल्याउनुको लागि बुद्धि सबैभन्दा पावरफुल रहेछ, र त्यो बुद्धिलाई बढाउनुको लागि के हुन्छ भन्दाखेरि हामीले ज्ञान लिनुपर्ने रहेछ। तर यदि हामीले ज्ञान लिनौँ भने बुद्धिले कसरी काम गर्छ भन्दा, ठिक छ मनसँगै मिल्छ नि फेरि बुद्धि, मनकै डिसिजनमा बुद्धि पनि सरेन्डर गरिरहेको हुन्छ यदि हामीले बुद्धिलाई पावरफुल बनाएको छैनौँ भने। त्यसैले त हामी भन्छौँ नि यसको बुद्धि त घाँस चढ्न गयो होला भन्दैन, टिनेजरहरूको बुद्धि हुँदैन नि, जे पाए त्यही मनले जे पाए त्यही गरेका छ, बुद्धि छैन, हामी गाली गरिरहेको हुन्छौँ। त्यसैले बुद्धिलाई बढाउनुको लागि ज्ञान चाहिन्छ। अर्को हामीले नि ध्यान गर्नु एकदमै जरुरी छ। यो मनको बानी त हामीले थाहा पाइसक्यौँ होइन, र हामी जहिले पनि घरैमा हुँदैनौँ, जहिले पनि हामी आश्रममा हुँदैनौँ, जहिले पनि हामी एकदम शान्त वातावरणमा हुँदैनौँ, पक्कै पनि बिहानदेखि बेलुकासम्म हामी यस्तो कोलाहलमा बस्नुपर्ने हुन्छ, अफिसमा बस्नुपर्ने हुन्छ, हामी कलेज भन्यो स्कुल भन्यो होइन, यति धेरै कोलाहलमा हामी बसेको हुन्छौँ भने त्यो सबै विचारहरू हाम्रो होइन कहाँ गएर बसेको हुन्छ भन्दा हाम्रो सबकन्सियस माइन्डमा बसेको हुन्छ। अब घरमा आएपछि जब बेलुका हुन्छ, हामीलाई त्यो चिजहरू दिनभरिको चिजहरू होइन एकदम खेलिरहेको हुन्छ नि, अब के गर्ने, कसरी शान्त गर्ने भन्दा, जसरी थाकेर आएर हामी घरमा के हुन्छौँ, फ्रेस हुन्छौँ, मुभ हुन्छौँ होइन, नुहाउँछौँ, अर्को कपडा फेर्छौँ, अनि कस्तो रिल्याक्स भएको जस्तो हुन्छ हो, त्यस्तै हाम्रो अब मनलाई शान्त बनाउनुको लागि एकछिन ध्यान गर्ने। त्यसैले त बिहान र बेलुका ध्यान गर्नु एकदमै जरुरी छ। त्यसैले मानसिक रोगलाई जरैदेखि उखेलेर फाल्ने हो भने अलिकति टाइम हामी आफूलाई फोकस गर्नै पर्छ, हामी आफूलाई दिनै पर्छ, ध्यान गर्नै पर्छ। ध्यान बिना कुनै पनि मानसिक रोग हामी हटाउन सक्दैनौँ, यो ग्यारेन्टी छ। त्यसैले मानसिक रोगले पीडित मान्छे हुनुहुन्छ भने अलिकति आफ्नो लाइफमा लाइफस्टाइल चेन्ज गर्नै पर्छ, अलिकति ज्ञान लिनै पर्छ, ध्यान गर्नै पर्छ। यो चिजहरूलाई जबसम्म हामीले बुझ्दैनौँ नि तबसम्म मानसिक रोग आएको आए गर्छ, र हामी एउटा राम्रो लाइफ कहिले पनि बाँच्दैनौँ। अर्को भनेको हामीले नि ध्यानको साथसाथै यो पाँच इन्द्रिय छ नि, यो पाँच सिपाही हो मनको, यो पाँच सिपाहीलाई अलिकति लगाम सोच्नुपर्छ नि। अब आँखा त छ नि होइन, तर आँखा छ भने अलिकति जे पनि हेर्ने, अब हाम्रो हातमा मोबाइल छ, हाम्रो आँखा छ, अब के अलिकति आफ्नो लाइफमा लाइफस्टाइल चेन्ज गर्नै पर्छ, अलिकति ज्ञान लिनै पर्छ, ध्यान गर्नै पर्छ। यो चिजहरूलाई जबसम्म हामीले बुझ्दैनौँ नि तबसम्म मानसिक रोग आएको आए गर्छ।

0: त हो नि केटी हुन्छ र त्यो गएर हाम्रो ब्रेनमा बसेको हुन्छ होइन त्यसैले हामीले आज एउटा गलत चिज हाम्रो ब्रेनलाई दिँदैछौँ स्टोर गर्दैछौँ त्यसैले आज जे बोल्न मन लाग्यो भन्दैमा बोल्ने सुरुमा बोल्दा कसले सुन्छ भन्दा हाम्रै सबकन्सियस माइन्डले सुनिरहेको हुन्छ हाम्रै सबकन्सियस माइन्डमा त्यो फोहोरको थुप्रो गइरहेको हुन्छ भने जे पनि बोल्न हुँदो रहेछ त पक्कै पनि हुँदैन रहेछ त्यसैले यो पाँचवटा सिपाहीलाई यो पाँचवटा इन्द्रियलाई हामीले कन्ट्रोल गर्नुपर्छ राम्रो सुन्ने राम्रो हेर्ने चोइस त हो नि लाइफ भनेको चोइस हो आज हामी मानसिक रोग पनि हटाउन खोज्ने तर दिनभरि पर्न भिडियोहरू हेरिरहेछ होइन रिलहरू जे पाए त्यो रिलहरू हेरिरहेछ सोसियल मिडियामा अर्काको लाइफ हेरेको हेरे गरिरहेछ भने कसरी हामी मानसिक रोग हटाउन सक्छौँ अझ हामी निम्त्याइरहेको हुन्छौँ त्यसैले यो पाँचवटा आर्मीलाई यो पाँचवटा फाइभ सेन्सेसलाई हामीले कन्ट्रोल गर्नु एकदमै जरुरी छ अर्को भनेको नि जीवनमा नि लक्ष्य नभएको मान्छेलाई मात्रै मानसिक रोगले ग्रस्त बनाउँछ मानसिक रोग कस्तो मान्छेलाई हुन्छ जोसँग प्रशस्त टाइम छ जोसँग खाना पनि पुगिरहेको छ जसलाई धेरै चिन्ता छैन यो खाना कसरी ल्याउने कसरी हुन्छ नि यो डेलीको एक्टिभिटी जुन हाम्रो बेसिक निडहरूलाई कसरी पुरा गर्ने आफ्नो बेसिक आवश्यकताहरूलाई कसरी पुरा गर्ने त्यो चिन्ता भएको मान्छेलाई मानसिक तनाव हुँदैन जसलाई अलिकति प्रशस्त पुगिरहेको छ जसलाई आरामको जिन्दगी छ त्यसलाई नै त्यो व्यक्तिलाई नै मानसिक रोग आइरहेको हुन्छ त्यसैले जो गरिब हुनुहुन्छ नि दिनभरि मजदुरी गर्ने उहाँहरूलाई मानसिक तनाव हुँदैन उहाँहरूलाई के को तनाव हुन्छ भन्दा पैसा कसरी ल्याउने पैसा कसरी जोड्ने हो यस्तो तनाव त उहाँहरूलाई हुन सक्छ तर त्यो मानसिक तनाव हुन्छ नि यो भयो भने त्यो भयो भने हो यस्तो तनाव उहाँहरूलाई हुँदैन त्यसैले आज प्रशस्त टाइम छ भने बी केयरफुल मानसिक तनाव त्यो व्यक्तिलाई नै आउँछ जोसँग प्रशस्त टाइम छ त्यसैले जीवनमा एउटा लक्ष्य राख्ने एउटा लक्ष्यमा जब हामी अगाडि बढ्छौँ भने पक्कै पनि मानसिक तनाव हुँदैन किनभने हामीसँग टाइमै हुँदैन जब हामी खाली हुन्छौँ मनले आफ्नो काम सुरु गर्छ त्यसैले मनले आफ्नो काम सुरु नगरोस् भन्नको लागि हामी बिजी हुनुपर्छ एउटा राम्रो काममा तर आज हामी बिजी छौँ मोबाइलमा होइन कसैसँग गसिपमा त्यसमा बिजी होइन बुक रिडिङ भयो होइन कुनै एउटा क्रिएटिभ कामहरू आफ्नो हबीको कामहरू हो यस्तोमा बिजी भयौँ भने पक्कै पनि बिस्तारै बिस्तारै हाम्रो माइन्ड यति रिल्याक्स हुन्छ हाम्रो माइन्ड यति शान्त हुन्छ यो मनको निम्त्याको बिरामीहरू हुन्छ होइन यो मनले निम्त्याएको रोगहरू नि मनलाई बुझेर नै निको हुन्छ अर्को हामीले आज वर्तमानमा बाँच्न सिक्ने आज हामी कि भूतकालमा छौँ कि भविष्यमा छौँ जुन चाहिँ भूतकाल बितिसक्यो भविष्य आएकै छैन भविष्य भनेकै आजको एक्टिभिटी हो त्यसैले हामीले मनको रोगहरूलाई होइन हटाउनुको लागि वर्तमानमा बाँच्ने कोसिस गर्ने अब भूतकाल बितिसक्यो भविष्यको लागि आज काम गर्नु छ त्यसैले आज प्रेजेन्ट मोमेन्टमा बिहानदेखि बेलुकाको एउटा रुटिन लाइफ बनाउने सेड्युल बनाउने आज म के गर्छु कसरी म मेरो दिनचर्यालाई प्रोडक्टिभ बनाउँछु हो यसरी वर्तमान होइन जुन क्षणहरूलाई हामी सेलिब्रेट गर्दै जान्छौँ होइन खाना खाँदा हामी खानाको इन्जोय गर्छौँ परिवारसँग बस्दा परिवारसँगै हामी रमाइलो गर्छौँ हो यस्तो एक्टिभिटी वर्तमानमा गर्ने कार्यहरू जति गर्छौँ त्यति हाम्रो मनको खेल खतम हुन्छ त्यसैले यो मनलाई नबुझिकन मनको रोग हामी जरैसँग खेलेर फाल्न सक्दैनौँ तर आज हामी त्यो गर्न चाहँदैनौँ किनकि यसमा टाइम लाग्छ यसमा मेहनत छ इन्जोयमेन्ट छैन अनि हामी किन आज ध्यानमा बस्न सक्दैनौँ किन बुक रिडिङ हामी गर्न सक्दैनौँ भन्दा हामी मौज देखिरहेको हुन्छौँ क्या हरेक कार्यमा जब मौज हामी देख्छौँ नि मजा खोज्छौँ नि तब हाम्रो लाइफ राम्रो हुँदैन हरेक कार्यमा मजा खोज्नु हुँदैन हरेक कार्यमा हामीले लङ टर्म बेनिफिट खोज्नुपर्छ कि आज मलाई मजा छैन तर भोलि यही कुराले मलाई मेरो जीवनलाई एउटा स्वस्थ जीवन बनाउँछ एउटा होइन क्रिएटिभ कुराहरूमा अगाडि बढाउँछ त्यसैले अलिकति मेहनत त चाहिन्छै चाहिन्छ यदि मलाई मेरो जीवन राम्रो बनाउनु छ शान्ति चाहिएको छ होइन एउटा पिसफुल लाइफ एउटा क्रिएटिभ काममा अगाडि बढ्नु छ भने अलिकति समय त मैले आफूलाई दिनै पर्छ अलिकति सेक्रिफाइस त मैले गर्नै पर्छ बिना सेक्रिफाइस यो संसारमा केही पनि छैन त्यसैले नो पेन नो गेन त्यसैले अलिकति मेहनत गर्नुपर्छ हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
2: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा

0: बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौड़ाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौड़ा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 0564141029 र 98560131053।
6: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैङ्कको ठिक पारिपत्ति। फोन 0635903769।
4: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
2: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856 23420, 9840154674 र 9840023420।
0: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
9: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9161695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
12: ढोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841493404।

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाबाट सहकारी विधेयक पारित भएको छ। हिजो बसेको बैठकमा भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित भएको हो। सहकारी क्षेत्रका समस्या समाधान गर्न सहकारी ऐन 2074 संशोधन गरिएको मन्त्री रावलले जानकारी दिनुभएको हो। सहकारी बचत अपचलनमा संलग्नको सम्पत्ति जफत र ऋण असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनु भएको छ। यस्तै हिजोको बैठकले सम्पत्ति शुद्धिकरण र सार्वजनिक खरिद विधेयक पनि बहुमतले पारित गरेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक सदनमा ल्याइएको हो। सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ। श्रीमती दोमाया पौडेलले गैरकानूनी हिरासतमा राखिएको भन्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो। सर्वोच्चका न्यायाधीशहरू विनय शर्मा र नित्यानन्द पाण्डेको बिहिबारको अदालतले रिट खारेज गर्ने निर्णय गरेको हो। हिजो बिहिबार नै विशेष अदालतले पनि पौडेललाई थप 6 दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण विभागलाई अनुमति दिएको छ। थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ गर्नु भएको छ। उहाँलाई प्रहरीले महोत्तरीको गौशलाबाट पक्राउ गरेको हो। थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सफाई दिए पनि उच्च अदालत जनकपुरले उहाँलाई 5 वर्ष कैद सजाय सुनाएको छ। सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक गाड़ीको भाड़ा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक गाड़ीको भाड़ा समायोजन गरेको हो। विभागले हिजो सूचना निकालेर सार्वजनिक गाड़ीको भाड़ा 2% घटेको जानकारी गराएको छ। यसअघि सार्वजनिक गाड़ीको भाड़ा दर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा अहिले घटेर औसत 192.83 रूपियाँ कायम भएको छ। यो गिरावट प्रति का आधारमा झण्डै 18.23% हुन आउँछ। वैज्ञानिक भाड़ा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्योभन्दा धेरैले घटबड हुँदा स्वचालित रूपमा भाड़ा समायोजन गर्नुपर्ने व्यवस्था रहेको छ। तर इन्धनको मूल्य 18% भन्दा धेरैले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाड़ीमा 2% मात्र भाड़ा घटेको छ। विभागका अनुसार यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणाली अनुसार 9.8 देखि 14.3% भाड़ा बढ़नुपर्नेमा 5% मात्र बढ़ाएका कारण अहिले घटाउँदा पनि त्यही दरमा घटाइएको हो। यो नयाँ भाड़ा दर आजदेखि लागू हुने विभागले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पेशागत आचरण, सेवाग्राही प्रतिको व्यवहार, उत्तरदायित्व तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न आचार संहिता 2083 लागू गरेको छ। मन्त्रालयले जारी गरेको आचार संहिता व्यवस्था स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण र जिम्मेवार स्पष्ट रूपमा उल्लेख गरिएको छ। आचार संहिता अनुसार कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निष्पक्ष, इमान्दार र उत्तरदायी ढंगले निर्वाह गर्नुपर्नेछ। कुनै पनि राजनीतिक विचार, आस्था वा दबावबाट प्रभावित नभई पूर्ण रूपमा राजनीतिक तटस्थता कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। साथै सेवाग्राहीको अधिकारको सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहनुपर्ने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य संवेदनशील समूहप्रति सहयोगी तथा सम्मानजनक व्यवहार गर्नुपर्ने खबरमा उल्लेख छ। नेपालमा पछिल्लो 1 वर्षको अवधिमा विपज्जन्य घटनामा परि ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। चालू आर्थिक वर्षको साउनदेखि असार 17 गतेसम्म प्रकृतिमा
कथितसम्म प्राकृतिक विपदमा परि 462 जनाले ज्यान गुमाएका छन्। तीमध्ये सबैभन्दा बढ़ी आगराईको घटनामा परि 104 जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको हो। उहाँले प्राधिकरणमा देशभरबाट कुल 7,989 विपदका घटना दर्ता भएका बताउनु भएको छ। ती घटनामा 18 बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। प्राकृतिक विपदका कारण 2,178 जना घाइते भएका छन् भने 12,984 परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। पहिरोका घटनामा परि 73 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। बाढ़ीका कारण 289 घटनामा 32 जनाको ज्यान छ भने 7 जना बेपत्ता भएका छन्। त्यसै गरी 401 चट्याङको घटनामा 37 जनाको मृत्यु भएको छ भने 244 जना घाइते भएका प्रवक्ता महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंशबाट 70 जना र लेक लागेर 51 जनाको ज्यान गएको छ। प्रवक्ता महतले हावाहुरीका कारण 18, भारी वर्षाका कारण 9, हिउँ पहिरोमा परि 7 र डुङ्गा पल्टिँदा 2 जनाको ज्यान गुमाएको जानकारी दिनुभएको छ। यो अवधिमा भएका विभिन्न विपदका घटनाबाट देशमा कुल रू 2,06,47,73,128 बराबरको अनुमानित आर्थिक क्षति भएको छ। सरकारी जग्गा भोगाधिकार प्रयोग गरेका व्यक्ति, संस्था र निकायलाई संरचना तत्काल

0: त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति संस्था वा निकायलाई निर्देशन दिएको थियो। सरकारी निर्णयको आधारमा माताहतका कार्यालयले सरकारी जग्गा खाली गरिदिन रेडक्रसलाई पत्र लेखेका थिए। सरकारी निर्णय लागू भएको खण्डमा रेडक्रसले 44 जिल्लामा सरकार जग्गा भवन खाली गर्नुपर्ने हुन्छ। पोखरा महानगरपालिका गगनगौड़ा स्थित एउटा प्रहरी कार्यालयको भवन स्थानीय वासीको सहयोगमा पुननिर्माण गरिएको छ। गत भदौ 24 गते भएको जयन्ती आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुननिर्माण भई हस्तान्तरण गरिएको छ। आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन स्थानीयकै पहलमा पुनर्संचालन योग्य बनेपछि समुदाय र प्रहरी बीचको सहकार्यको उदाहरणका रूपमा हेरिएको छ। जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा स्व अनुगमन सम्पन्न गरिएको हो। अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकारको 5 करोड़को लागत घोक्रेनी सुवस्ती हुँदै गाई गौडासम्मको बहुवर्षीय सड़क आयोजना र पोखरा 25 करोड़ निर्माणाधीन भन्जेको साथ ताप जोड्ने लिंक रोड जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माधवका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले तीव्र पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक डीएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार सुरक्षा संवेदनशीलता र सम्भावित दुर्घटना प्रमुख प्रहरी नायब परीक्षक घिमिरेले बताउनु भएको छ। बालश्रम मुक्त बनाउन सफल भएकोमा तनहुँको म्याग्दी गाउँपालिका राष्ट्रिय पुरस्कारबाट हिजो बिहिबार सम्मानित भएको छ। नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभएको हो। देशभरका 753 पालिका मध्ये उत्कृष्ट कार्य गर्ने 13 पालिकालाई मात्र सो कार्यक्रममा सम्मानित गरिएकोमा म्याग्दी गाउँपालिका पनि पढ्न सफल भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार मन्त्रालयले तय गरेको विभिन्न 51 सूचकका आधारमा मूल्याङ्कन गर्दा म्याग्दी सम्मानित भएको हो। गाउँपालिकाले इटा भट्टामा काम गर्ने बाल मजदूरहरूलाई उद्धार गरी विद्यालयमा भर्ना गराएको थियो। यसका साथै गाउँपालिकाका सबै 7 वडाहरूमा बाल श्रम विरूद्ध निरन्तर सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको र स्थानीय होटल रेस्टुरेन्ट तथा व्यवसायहरूमा कड़ा अनुगमन गरी बाल श्रमिकहरू हटाउने जस्ता ठोस कार्यहरू गरेकोले सफलता मिलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभएको छ। देशका धेरै ठाउँमा रातभर पानी परेको छ। एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी बागमती कर्णगी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती कर्णगी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गहिरिएको छ। राष्ट्रसंघीय सहायता दिने एजेन्सीहरूले हजारौं मानिस घरबारविहीन भएको र उद्धार राहत तथा पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढ़ाइरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा बढ़ी घाइते भएका छन्। उद्धारकर्मीहरूले हालसम्म 6,400 भन्दा बढ़ी मानिसहरूलाई जीवित उद्धार गरेका छन्। भूकम्प गएको झण्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै रहेको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले 3 महिनाका लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयार अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आयश्रय अस्थायी आश्रयको व्यवस्था गरिएको छ। सबैभन्दा बढ़ी प्रभावित समुदायका तत्कालीन आवश्यकता पहिचान गर्ने कार्यलाई निरन्तर दिएको जनाइएको छ। राष्ट्रसंघका अनुसार भूकम्पका कारण अस्पताल, 400 भन्दा बढ़ी विद्यालय, खानेपानी सञ्जालका संरचना तथा 1000 भन्दा बढ़ी भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्। अस्थायी शिविरमा बसोबास गरिरहेका प्रभावित नागरिक भेषहरू रोग तथा अन्य स्वास्थ्य समस्या फैलिन सक्ने स्वास्थ्य कर्मीहरूले चेतावनी दिएका छन्। अन्तिममा खेल समाचार। स्पेनले अस्ट्रेलियालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेको छ। हिजो राति भएको खेल 2010 स्पेनले नकआउट चरणमा जित हात पाएको छ। मिकेल ओयाजाबालले दुई गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जित निकालेको हो। पेड्रो पोरोले गोल गर्नुभएको थियो। स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैठ स्थानमा उक्लिनु भएको छ। फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले समान 6 गोल गर्दा नर्वेका एल्डिङ हालान्ड र इंल्याण्डका कप्तान ह्यारी केनले 5-5 गोल गर्नुभएको छ। स्पेनले अब अन्तिम सोह्रमा पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्ने भएको छ। यस्तै स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। अवस्थैनी खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिङ बहादुर सुनार 98253-9122, 98058-28008 र 98460-69246।
1: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तडहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
7: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 98166-34372।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रसण आभूषण सुनचारी पसल दुलेगौडा फेत्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 9508535537।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मम्मी भोक लाग्यो खाजा खाम न
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
0: हस् मम्मी
2: मैले सुने छोरी ल जाम हिँडा
1: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानको उत्पादन हाम्रो परिकार
1: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
4: ए हो र ल त ल
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856612692
6: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
6: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
10: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
8: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
8: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा
11: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9084156599 छ
12: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
16: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
17: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
17: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
17: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
17: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: मेटली स्टील फन पर कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट क्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओंकार नागिला सम्पर्क 9856601013 9867294
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846661209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
5: हजुर दान गरौं
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठ हुँ
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
10: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
9: ओके ल डन
1: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9417007787
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो?
12: साँच्चै कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, बिरुङ स्पोर्ट्स क्लब भिमाग, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भिमाग,
1: आयोजक
0: पिरुङ स्पोर्ट्स क्लब भिमाग नगरपालिका चार पिरुङ तनहु।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712040।
6: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बीचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225526063।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेज
11: X103.8 अन्डरमनको आवाज
12: स्टुडियो टाइट
13: अहिले बिहानको 8 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
15: कहिले धरियाको सुस्केर बन्छ, कहिले गाइने भाइको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
16: कार्यक्रम लोक भाका
15: मात्र रेडियो ढोरबारही 103.8 मेगाहर्ज़ में।

नमस्ते नमस्कार अनि हार्दिक ज्ञानलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म सबैति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.in एनपी लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले एसएमएस दोहोरीलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौं। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का चाहिँ छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउनु पर्ने हुन्छ। आफैले सिर्जना गरेर पनि प्रतिजवाफ पठाउन सक्नुहुनेछ। ढिला नगरिकन प्रतिजवाफ चाहिँ पठाउँदै गर्नुहोला। हजुरहरूले गर्नुभएको कमेन्ट मेसेजलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौं भन्दै अहिलेको लागि भने यही भाकासँगै कार्यक्रमको शुरूआत गर्नेछौ र घरमा पराल बारीमा वंशबोलको भाका रहेको छ जसमा आवाज रहेको छ सम्झना लामिछाने मगर मिलन लामा बिरु लामा अनि कल्पना श्रीपालको अलिको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर घरमा परल बारीमा वंशबुलको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरूलाई चाहिँ भाका मन पर्यो होला र यसमा चाहिँ आवाज रहेको थियो सम्झना लामिछाने मगर, मीना लामा अनि बिरु लामा अनि कल्पना श्रीपालको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीलाई एकजना साथीले चाहिँ कमेन्ट गर्नुभएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ खड्का राजुजीले चाहिँ कमेन्ट गर्नुभएको छ, उहाँले चाहिँ नमस्कार शुभ बिहानी भन्नुभएको छ। नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि। अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ। हामीले चाहिँ हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस हालिसकेका छौं, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाब लेखेर पठाउन सक्नुहुनेछ। ढिला नगरिकन प्रतिजवाब लेखेर पठाउँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सल्ला थुपैले बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ गणेश गुरुङ अनि विष्णुमाया गुरुङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, देउरालीलाई फूलपाती धजा छ फूलको निकै नै रमाइलो लोकदोहोरी भाका रहेको थियो, जसमा आवाज रहेको थियो कालिका रोका मगर अनि मनसुदन थापा मगरको। यो भाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ। हामीले चाहिँ हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का चाहिँ छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाब पठाउन सक्नुहुनेछ, आफैले सृजना गरेर पनि प्रतिजवाब बनाउन सक्नुहुनेछ र पठाउन पनि सक्नुहुनेछ। तपाईँहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। कमेन्ट गर्दै गर्नु होला भन्दै अहिलेको लागि हामीलाई चाहिँ एकजना साथीले कमेन्ट गर्नुभएको छ, अशोक विश्वकर्माजीले। उहाँले लेख्नु भएको छ, सोल्टिनीले दियो आज यति राम्रो अफर, माया लाउन तयार, ज्यानको ठिक ठाक छ नि खबर, घरमा पराल बारीमा बंसो के छ त नि सन्चो र बिसन्चो भन्नुभएको छ। एकदमै मिठो चाहिँ प्रतिजवाफ चाहिँ उहाँले पठाउनु भएको छ। धन्यवाद अशोकजीलाई यति मिठो प्रतिजवाफको लागि। सधैँ यसरी नै कमेन्ट गरेर साथ दिनुहोला भन्न चाहन्छु। अन्य साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ, समय अझै बाँकी नै रहेको छ। अहिलेको लागि भने ढिला नगरिकन अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु, विखोलीमा पानी बोलको भाका, जसमा आवाज रहेको छ राजन गुरुङ देवी खर्ती मगरको। र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विश्राम जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 101.8 अन्तर्मनको आवाज।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
8: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
9: काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
14: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
17: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
18: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
17: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार,
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
17: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
18: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्ट मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत, हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
17: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ।

0: हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क धुलेगौंडा पोली क्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
1: होइन के सुन्ने भनेको
0: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
1: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
0: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
3: हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका थियौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले एसएमएस दोरीमा चाहिँ हामी रमाइरहेका थियौं। अब चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छिटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजनासम्म कमेन्ट गरेर साथ दिनुहुने, प्रतिजवाफ पठाएर साथ दिनुहुने र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ झ्यालैमा ऐना बोलको फाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ भगवान भण्डारी अनि लक्ष्मी खड्काको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसका इतर पक्षीय नेताहरूको बैठक बस्दै काठमाडौँमा भेला गर्ने र 15 महाधिवेशनको समानान्तर तयारी अघि बढ़ाउने तयारी।
0: सांसदहरूको गतिविधिदेखि नागरिकका गुनासा समेट्न रासोपाले बनायो डिजिटल प्लेटफर्म, प्रयोगका लागि आज अभिमुखीकरण दिइँदै।
1: दैलेख स्थित कर्णाली राजमार्गमा भएको माइक्रोबस दुर्घटनामा हराइरहेकाहरूको खोजी जारी, 50 जना सुरक्षाकर्मी परिचालन, वर्षाका कारण कठिनाई बढ़्दो।
0: भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 2300 पुग्यो, हजारौं बेपत्ता, एक सुरक्षा गार्डको 8 दिनपछि जीवितै उद्धार।
1: र क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकप फुटबलको अन्तिम 16मा अस्ट्रिया विरूद्धको शानदार जीतसँगै स्पेन पनि पुग्यो प्री क्वार्टर फाइनलमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: नेपाली कंग्रेसका इतर पक्षीय नेताहरू आज छलफलमा जुट्दैछन्। नेता पूर्णबहादुर खड्काले आफ्नै निवास कुलपुटारमा दिउँसो 2 बजे बस्ने गरी आफ्नो निकट नेताहरूको बैठक बोलाएको नेता एनपी साउदले जानकारी दिनुभयो। निवर्तमान पदाधिकारी सहित शीर्ष नेताहरू सहभागी हुने बैठकमा साथै प्रदेशमा भएका भेलाहरूको समीक्षा गर्ने र संस्थापन पक्षले आफूहरूसँग संवादका सवालमा तदारूकता नदेखाएकाले कसरी अघि बढ़ने भन्नेबारे छलफल हुनेछ। यो पक्षले काठमाडौँमा राष्ट्रिय भेलाको समेत तयारी गरिरहेको छ। यद्यपि साउदले भने यसबारे अनौपचारिक छलफल चले पनि टुंगो भने नलागेको बताउनुभयो। पार्टीको विवाद समाधान उन्मुख नभएको बेला सो पक्षले काठमाडौँको चुन्देबीमा 15 महाधिवेशन तयारीका लागि भन्दै सम्पर्क कार्यालय समेत खोलिसकेको छ। यसलाई कतिपयले सहमति नभएको अवस्थामा नयाँ पार्टीको तयारीका रूपमा समेत हेरेका छन्। यसबारे समेत आजको बैठकमा छलफल हुने बताइएको छ। हिजो मात्रै देउवा समूहका नेताहरू विमलेन्द्र निधि, डाक्टर शशांक कोइराला र प्रकाशमान सिंह बीच मध्यवानेश्वर स्थित निधि निवासमा भेटघाट भएको थियो। प्रदेश भेलामा सँगै देखिएको शेखर कोइराला पक्षले भने फरक माग लिएर अघि बढ़ेको छ। खड्का पक्षले 14 महाधिवेशन र विशेष महाधिवेशनबाट आएको समितिलाई समाहित गरेर अघि बढ़नुपर्ने बताइरहँदा कोइराला भने संस्थापन र इतर समूहबाट प्रतिनिधित्व हुने गरी अलग्गै संयन्त्र बनाएर जानुपर्ने पक्षमा कोइराला पक्ष देखिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकका गुनासो व्यवस्थापनमा सहयोग पुग्ने गरी पल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत उक्त सिस्टम निर्माण गरिएको राष्ट्रपतिले जनाएको छ। पार्टीले प्रतिनिधि सभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबार स्थित दलको कार्यालयमा अभिमुखीकरण गर्दैछ। बिहान 10 बजे सांसदलाई बोलाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभयो, उक्त प्रणाली संचालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गर्नुपर्ने भएको छ। सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषय समेत सोही सिस्टमबाट अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट जस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्ने राष्ट्रपतिले जनाएको छ।
0: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। विनियोजन विधेयक अन्तर्गत बाँकी मन्त्रालयगत तथा कार्यालयहरूको बजेट शीर्षकमाथि छलफल हुन लागेको हो। आज उद्योग, कृषि, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुनेछ। हिजो 9 वटा मन्त्रालयको शीर्षकमाथि छलफल भएको थियो। यस्तै आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू टेबल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ीको खोजी आज बिहानदेखि फेरि शुरू गरिएको छ। सशस्त्र परिबल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले हिजो गाड़ीको खोजबिन गरे पनि साँझ परेपछि रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार आज बिहानदेखि फेरि खोजी कार्य शुरू गरिएको छ, तर वर्षाका कारण पानीको सतह बढ़नुका साथै पानी धमिलो हुँदा गाड़ी खोज्न कठिनाई भएको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटमा एकजना मृत फेला परेका थिए। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै पनि अज्ञात छ। गोताखोर सहित करिब 50 सुरक्षाकर्मी हिजोदेखि नै घटनास्थलमा परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक विकका अनुसार घटनास्थलमा उद्धार सामग्री सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बीचको जनशक्ति संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको गाड़ी हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ संगेत डामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पर्द नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेकपा एमालेका नेता एवं पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। बुधबार उच्च अदालत जनकपुर धामले सशस्त्र प्रहरीका असै थमन विका हत्या प्रकरणमा 5 वर्ष कैद सजाय फैसला गरे लगत्तै महोत्तरीको गौशाला 2 का कोइरीलाई प्रहरीले हिजो साँझ गौशाला 5 स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो। कोइरीलाई अदालतको फैसला अनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो। यसअघि महोत्तरी जिल्ला अदालतले 2080 मंगसिर 28 गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाई दिएको थियो। मुद्दा चलिरहेको बेला 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी 1 मा नेकपा एमालेबाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेद्वार भई पराजित भएका थिए। पक्राउ परेका कोइरीलाई हिजो साँझ जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ। सशस्त्र प्रहरीका असै विकलाई 2072 भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सड़क निर्घात कुटपीट गरिएको थियो। जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उनलाई झारेर कुटी कुटी हत्या गरेका थिए।
0: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 2300 नजिक पुगेको छ। विश्व स्वास्थ्य संगठन र स्थानीय अधिकारीहरूका अनुसार हालसम्म 2295 जनाको मृत्यु भइसकेको छ भने 11,000 भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच भूकम्प गएको 8 दिनपछि एकजना सुरक्षा गार्डको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। तटीय शहर लागुइरा स्थित एउटा भत्किएको सपिङ सेन्टरको भूमिगत तलाबाट 43 वर्षीय हेर्नान अल्बर्टो गिल फ्लोरेसलाई जीवितै उद्धार गरिएको हो। गत जून 24 मा गएको 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उनी फर्निचर र कंक्रीटको चेपमा परेर जोगिएका थिए। उद्धार टोलीले लगातार 100 घण्टाभन्दा बढ़ीको कठिन प्रयासपछि उनलाई बाहिर निकाल्न सफल भएको। उद्धार टोलीले साना पुवालहरूबाट उनलाई सुई र पाइपको माध्यमबाट तरल खाना र पानी पुर्याएर जीवित राखेका थिए। भूकम्पका कारण अझै पनि हजारौं मानिस बेपत्ता भएका छन् भने 16,000 भन्दा बढ़ी घरबार विहीन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा आज बिहान भएको कड़ा प्रतिस्पर्धामा पोर्चुगल 2-1 विजय भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ शुरू भए लगत्तै इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई 1-0 शुरूआती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको पोर्चुगलले 68 मिनटमा पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला इन्जुरी समयको 4 मिनटमा सब्स्टिच्यूट खेलाड़ी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 को रोमाञ्चक अग्रता दिलाए। खेलको 90+12 मिनटमा क्रोएसियाले गरेको गोल अफसाइड भएको थियो। पोर्चुगलले अब राउण्ड अफ 16 स्पेनको सामना गर्नेछ। यसैबीच स्पेनले अस्ट्रियालाई पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। मिकेल ओजारिया बालको उत्कृष्ट 2 गोल र पेड्रो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतले स्पेन विश्वकपको अन्तिम 16 प्रवेश गर्यो। लस एन्जलसमा भएको खेलमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियामाथि 3-0 सहज जित दर्ता गर्यो। विश्वकप फुटबलमा अहिले स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै राति पाउने 12 बजे अस्ट्रिया र इजिप्ट बीच प्रतिस्पर्धा हुँदा राति पाउने 4 बजे अर्जेन्टिना र केप भर्डे बीच प्रतिस्पर्धा हुनेछ।
0: अब मौसम। पछिल्लो 12 घण्टामा देशका पहाड़ी भूभागका धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा बढ़ी बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा 98 मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कर्णाली प्रदेशका केही जिल्लामा पानी परिरहेको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा पानी पर्न शुरू भएको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेकर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो 4 प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेकर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहँदा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेसका इतर पक्षीय नेताहरूको बैठक बस्दै काठमाण्डुमा भेला गर्ने र 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढ़ाउने तयारी।
0: सांसदका गतिविधिदेखि नागरिकका गुनासा समेट्न रासोपाले बनायो डिजिटल प्लेटफर्म। प्रयोगका लागि आज अभिमुखीकरण तालिम दिइँदै
1: दैलेख स्थित कर्णाली राजमार्गमा भएको माइक्रो बस दुर्घटनामा खोजी कार्य जारी। 50 सुरक्षाकर्मी परिचालन। वर्षाका कारण कठिनाई बढ्दो।
0: भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 2300 पुग्यो। हजारौं बेपत्ता, एक सुरक्षा गार्डको 8 दिनपछि जीवितै उद्धार।
1: र क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकप फुटबलको अन्तिम 16 अस्ट्रिया विरूद्धको शानदार जीतसँगै स्पेन पनि पुग्यो प्री क्वार्टर फाइनल।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
6: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065-414-234 र 98-1-176-56-606।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्युजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
14: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
15: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
16: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
15: र 9678167।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852338073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिड लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 9816634372।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल। मोबाइल 9856062029।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033998 र 9845610950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602665 र 9648164145।
14: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
15: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
16: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
17: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
14: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
17: दीप मल्ल ठकुरी 9460141530।
18: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817।
20: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
21: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
20: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
21: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9841435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ।
0: हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
1: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
22: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
22: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
23: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
24: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच हुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
25: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनसारी पसल खोजौला नि।
24: स्याङ्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
26: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
27: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
26: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087769142।
28: टिम 68 करोड प्रस्तुत गर्दछ
29: प्रथम 68 करोड कप 2083।
28: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
29: प्रथम पुरस्कार
28: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
29: द्वितीय पुरस्कार
28: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
29: तृतीय पुरस्कार
28: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
29: सान्त्वना पुरस्कार
28: नगद रु 22,068।
29: विदागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
28: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
29: अन्य आकर्षणहरू
28: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, बिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात,
29: आयोजक
28: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
30: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
31: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
30: कहाँ?
31: गण्डकी मेडिकल हल
32: हो।
2: गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
31: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धस हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
30: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
5: ओहो ला
6: ल ल ल ल मरे के हो?
5: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
21: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
20: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
21: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
27: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
20: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप जोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
11: ए सबिना, यसको हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
14: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
15: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
14: घातक रोग जस्तै मुटु रोग, मुटुको को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
15: सेवा लिने क्रममा चाहिने जानकारी,
14: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
15: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
14: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98-60-73-73-73।
4: कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा

0: सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9808535537 र 9806615809।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, लेट्स डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9460783002।
9: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर राम

0: कृष्ण भण्डारी मोबाइल 9856062891।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाग जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9008 र 9460769246
3: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
4: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ प्रोपाइटर रमेश भुजेल फोन 9855324775 र 9801324775
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो केको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151516636
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
10: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
0: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
11: 103.8 अन्तर्मनको आवाज स्टूडियो टाइमचेक
12: अहिले बिहानको 10 बज्यो
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
4: ढोरबाराही हाइलाइट्स को साथ में
2: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841549304
14: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आज अपरान्ह 1:15 बजे बस्ने बैठकमा आर्थिक तथा बजेट सम्बन्धी विधेयक तथा विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकतामा दिएको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार राष्ट्रिय सभाका सचिव दुलबहादुर कडेले प्रतिनिधि सभाबाट प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सम्बन्धी सन्देश सभा समक्ष टेबल गर्नुहुनेछ। त्यसपछि विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि वन तथा वातावरण मन्त्रालय पूर्वोत्तर विकास मन्त्रालय गृह मन्त्रालय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालय रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत छलफल हुनेछ। बैठकमा राष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूची रहेको संघ सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले आफू निकट नेताहरूको बैठक बोलाउनु भएको छ। आज दिउँसो 2 बजे आफ्नै निवास गल्फ टारमा बस्ने गरी बैठक बोलाएको नेता एनपी साउदले जानकारी दिनुभएको हो। निवर्तमान पदाधिकारी सहित शीर्ष नेताहरू सहभागी हुने बैठकमा सातै प्रदेशमा भएका भेलाहरूको समीक्षा गर्ने र संस्थापन पक्षले आफूहरूसँग संवादका सवालमा तदारूकता नदेखाएकाले कसरी अघि बढ़ने भन्ने बारे छलफल हुनेछ। यो पक्षले काठमाडौँको राष्ट्रिय भेलाको समेत तयारी गरिरहेको छ। यद्यपि साउथले भने यसबारे अनौपचारिक छलफल चले पनि टुङ्गो भने नलागेको बताउनु भएको हो। खड्काले हालै मात्रै स्थापन पक्षलाई 7 बुधे जवाब फर्काउनु भएको थियो। त्यसबारेमा पनि छलफल हुने जनाएको छ। पार्टीको विवाद समाधान उन्मुख नभएको बेला सो पक्षले काठमाडौँको चुनाव देवीमा 15 औं महाधिवेशन तयारीका लागि भन्दै सम्पर्क कार्यालय समेत खोलिसकेको छ। यसलाई कतिपयले सहमति नभएको अवस्थामा नयाँ पार्टीको तयारीका रूपमा समेत हेरेका छन्। यसबारे समेत आजको बैठकमा छलफल हुने बताएको छ। थमन विका हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो। थमन विका हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सफाई दिए पनि उच्च अदालत जनकपुरले उनलाई 5 वर्ष कैद सजाय सुनाएको थियो। करिब 100 दिन अघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूप मात्र नभएर सेवाको गुणस्तर समेत फेरिएको छ। विगतमा सधैँ नागरिकको गुनासो मात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाईदेखि बिरामीलाई दिने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको छ। बिरामी स्वास्थ्य र उपचारको समग्र डिजिटल अभिलेख सुरक्षित तवरले बस्न थालेको छ भने बिरामीलाई सकेसम्म छिटो उपचार मात्र नभएर बिरामीलाई सुपथ मूल्यमय र सहज रूपमा औषधि उपलब्ध गराउने सरकारको लक्ष्यले साकार रूप पनि लिँदैछ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गएको चैत 13 गते जारी गरेको शासकीय सुधारका 100 कार्यसूचीको बुदा नम्बर 85 रहेका स्वास्थ्य सम्बन्धी 6 लक्ष्य रहेका छन्। ती लक्ष्य पूरा गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यका थुप्रै विसंगतिलाई क्रमशः पाखा लगाउन थालेको छ। सरकारले पेट्रोलियम पदार्थको निवार्द बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको वितरण रोका गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी यो प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधान गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायलाई 3 दिनदेखि 10 लाख जरिवाना रूपियाँसम्म र 5 देखि 15 दिनसम्म पेट्रोल डिजल वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। विक्रेता विनियमावलीको दफा 29(घ)(1) विक्रेताले नोजल सुखा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटकलाई 3 लाख रूपियाँ जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई 6 लाख रूपियाँ जरिवानाले 10 दिन आपूर्ति बन्द तथा तेस्रो पटकमा 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। 500 सेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा हाँस लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कडा कार्यवाही गरिने जानकारी दिनुभएको हो। गएको चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको हो। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकको टोली संक्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै वहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाएको जानकारी दिनुभएको हो। सम्बन्धित जिल्लामा ऱ्यापिङ रेस्पोन्स टीम परिचालन गरिएकाले केही जिल्ला नियन्त्रणमा आउने क्रममा रहेका छन्। मरेको कुखुरा स्वतभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा झण्डै 7 लाख पंक्षी, 11 लाख अन्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपजन्य घटनामा परि ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। चालू आर्थिक वर्षको 7 देखि असार 17 गतेसम्म प्राकृतिक विपदमा परि 462 जनाले ज्यान गुमाएका छन्। तीमध्ये सबैभन्दा बढ़ी आग लगेको घटनामा परि 104 जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको हो। वहाँले प्राधिकरणमा देशभरबाट कुल 7,999 विपदका घटना दर्ता भएको बताउनु भएको हो। ती घटनामा 18 जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ। प्राकृतिक विपदका कारण 2,178 जना घाइते भएका छन् भने 12,984 परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। पहिरोका घटनामा परि 73 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। बाढ़ीका 289 घटनामा 32 जनाको ज्यान गएको छ, त्यसै गरी 7 जना बेपत्ता रहेका छन्। 401 चट्याङका घटनामा 37 जनाको मृत्यु भएको छ भने 244 जना घाइते भएका प्रवक्ता महतले जानकारी दिनुभएको हो। वाघानुसार सर्पदंशका कारण 70 जनाबाट 59 र लेक लागेर यो पहिरोमा परि 7 र डुंगा पल्सिता 2 जनाको ज्यान गुमाएको जानकारी दिनुभएको हो। यो अवधिमा भएका विभिन्न विपदका घटनाबाट देशमा कुल रू 2,06,47,73,118 बराबरको अनुमानित आर्थिक क्षति भएको छ। बालश्रम मुक्त बनाउन सफल भएकोमा तनहुँको म्याग्दी गाउँपालिका राष्ट्रिय पुरस्कारबाट बिहिबार सम्मानित भएको छ। नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभएको हो। देशभरका 753 पालिका मध्ये उत्कृष्ट कार्य गर्ने 13 पालिकालाई मात्र सो कार्यक्रममा सम्मानित गरिएकोमा म्याग्दी गाउँपालिका पनि पढ्न सफल भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार मन्त्रालयले तय गरेका विभिन्न 51 सूचकका आधारमा मूल्याङ्कन गर्दा म्याग्दे सम्मानित भएको हो। गाउँपालिकाले इच्छाभच्चामा काम गर्ने बाल मजदूरलाई उत्तर गरी विद्यालयमा भर्ना गरिएको थियो। यसको साथै गाउँपालिकाका 7 वडामा बालश्रम विरूद्ध निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिएको र स्थानीय होटल रेस्टुरेन्ट तथा व्यवसायमा कड़ा अनुगमन गरी बालश्रमिक हटाउने जस्ता ठोस कार्य गरिएकाले यो सफलता मिलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनु भएको हो। आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यसै दिउँसो देशका हिमाली पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै रहेको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निष्कर्ष विशेष सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गहिरिएको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबारविहीन भएको र उद्धार राहत तथा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11 जना भन्दा बढ़ी घाइते भएका छन्। उद्धारकर्मीहरूले हालसम्म 6,400 भन्दा बढ़ी मानिसलाई जीवित उद्धार गरेका छन्। भूकम्प गएको छँदै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायम रहेको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले 3 महिनाका लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिएको छ। तीव्र प्रतिस्पर्धा बीच क्रोसियालाई हराउँदै पर्चुगल विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। टोरन्टोमा बिहान भएको खेलमा पर्चुगलले 2-1 नतिजा आफ्नो पक्षमा पारेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको 52 मिनटमा क्रोसियाका इभानले गोल गर्दै टोलीलाई अग्रता दिलाएको थियो। खेलको 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएको हो। त्यसपछि इन्जुरी समयको 92 मिनटमा गोनसालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजयी भएको हो। हस्त बिहान 10 बजेको ढोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
15: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज। ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
16: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
15: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
16: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
17: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइन्टको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
18: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
19: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
20: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित ईस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
19: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
20: छुटका दायराहरू,
19: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
20: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
19: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
20: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
6: होइन के सुन्ने भनेको
2: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
2: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन,
6: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
9: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फैमिली एंड लॉज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9860-23420 9840-54674 र 9860-23420
13: सुवर्ण अवसर
12: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
13: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
12: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
13: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
12: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
13: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
12: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
13: नसा तथा वात सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
12: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
13: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
14: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
15: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
14: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
15: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
12: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखबत्ती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
12: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9840-63-101 र 9840-83-522
16: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
12: मेडम धुम्रपान भनेको के हो
16: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
16: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
12: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
16: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
18: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मरमत सबै गरिन्छ नि
17: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर
3: गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौड़ा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0564141042 98563128 98462014726।
19: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तन को उपलब्धता
20: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
19: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98141353005।
22: दिस इज रेडियो ढोरबाराही 103.8 MHz
23: 103.8 MHz प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM
24: इट्स टाइम फर कलिङ टाइम
23: ओन्ली अन रेडियो ढोरबाराही।

0: हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा र प्रोग्राम कलिङ टाइम लिएर सदाथे आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन सबको 12 बजेको समयसम्म र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरू संसारमा हुनुहुन्छ होला अनि साथमा चाहिँ रेडियो ट्युन अन गरेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ होला भन्ने आशा अपेक्षा सँगसँगै हप्ताको साथै दिन फरक बार फरक श्रृङ्खलाको साथमा सँगसँगै आजको एपिसोडमा रहेर चाहिँ हामी श्रोता साथीसँगको रमाइलो कुराकानी सँगसँगै शुक्रबारको एपिसोडमा चाहिँ हामी म्युजिक ट्र्याक गेम खेल्छौँ जहाँ चाहिँ साथीहरूले थोरै भाग सुनेर चाहिँ अब कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ कहिलेकाहीँ चाहिँ आवाज चिन्नुपर्ने हुन्छ है 0972 4142 0042 बाटो भएर चाहिँ जोडिँदै गर्नु होला अहिलेको लागि भने अब यो एकदमै घाम लागेको समय पनि छ घमाइलो पनि छ होइन अब साथीहरूलाई अलिकति रमाइलो गीतबाट चाहिँ सुरुवात गरिहाल्छु तिमी त हिरो नि जस्तै मनाउने सुमधुर गीत रहेको छ स्मिता अधिकारी अनि देवेन्द्र बब्लुको आवाजमा सजिएको यो गीत सिकार्नु होला है त
1: तिमीलाई हेर्न
2: म राम्रै त छैन कति
1: फिल्मको हिरोइन जस्तै

0: हजुर, यो सुमधुर गीत रहेको थियो तिमी त फिल्मको हिरो जस्तै लाउने अनि हिरोइन जस्तै लाग्ने, बोकी पनि आफ्नो ठाउँमा सबैजना राम्रो हुनुहुन्छ, हिरो हिरोइन नै हुनुहुन्छ है। हाम्रो श्रोता साथीहरू पनि यस्तै मिठा मिठा रमाइलो गीत सङ्गीतको साथमा अबको 12 बजेको समयसम्म रहन्छु भने यो मिठो गीतबाट कार्यक्रमको सुरुवात गरे सँगसँगै साथमा हामीसँग जोडिन सक्नुहुन्छ टेलिफोन लाइन मार्फत 0765-14-2000 बाटो भएर, र आज फ्राइडेको एपिसोडमा रहेर भने यहाँले सुनिरहनु भएको यस्तै गीत सङ्गीत चाहिँ यहाँले चिन्नु पर्ने हुनेछ। हामी चाहिँ थोरै भाग राख्छौँ अनि यहाँले चाहिँ गीत सङ्गीत सुनेर नै अब कुन चाहिँ गीत हो त, कसले गाएको हो त, कहिले आवाज हेर्नु पर्ने हुन्छ है। र अहिले भनेको सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई।
1: धन्यवाद।
0: अनि के गर्दै हुनुहुन्छ अहिलेको समय?
1: पाला पुसेर भर्खरै भ्याएर अब खानासाना खानु पर्ला
0: भन्ने तयारी चाहिँ छ भनेपछि खाना चाहिँ खाइसक्नु भएको छैन है आज? ल, एकदमै मिठो गरेर खानु होला अनि रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला। अनि आज म्युजिक ट्र्याक गेम खेल्न कतिको रेडी हुनुहुन्छ त नि?
1: रेडी नै छ, जान्न चाहिँ जान्दैन के रे बहिनी, सुन्न चाहिँ रेडी नै छ।
0: सुन्न चाहिँ रेडी हुनुहुन्छ, ल ठिकै छ, अब सकेसम्म मिलाउने प्रयास चाहिँ गर्नु होला। अनि आज चाहिँ अब अन्तरा र मुखदा चाहिँ लिएर आएका छौँ, अब गीतको चाहिँ बीच भाग राख्छु, अब कुन चाहिँ गीत हो त यहाँले चिन्ने प्रयास गर्नुहोस् है त।

0: ओह माय गॉड, हाम्रो दलमा दिदी हुनुहुन्थ्यो है, झन् अब कुन चाहिँ गीत हो त भनेर ठ्याक्कै सोध्न लागेको थिएँ, साथी त छुटिसक्नु भयो त है। अनि सुन्दै हुनुहुन्छ भने सहभागी जनाउन सक्नुहुन्छ 0965 74 2000 बाटो भएर। फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते नमस्कार, हामी एकदमै सन्स्यारामै छौँ भन्दै, यहाँको कस्तो छ भन्दै कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रसिकाजीलाई।
1: हजुर नानी, एकदम धेरै धेरै धन्यवाद।
0: अनि के छ हजुरको हाल खबर, सन्स्यारामा हुनुहुन्छ कि हुनुहुन्न?
1: अनि हजुरको खानपिन भयो कि नायक पनि गर्नुहुन्छ, मौसम के कस्तो छ, दिनहरू कसरी बितिर हुन्छ सुनाउनु।
0: ल, अब हाम्रो रसिकाजी सँगसँगै हाम्रो सम्पूर्ण श्रोता साथीलाई सुनाउनु पर्दा चाहिँ, अब हाम्रोतिर एकदमै ठिकठाक छ। बिहानी बखर चाहिँ अब पानी परे जस्तो हुन्छ, बेलुकातिर पनि चिसो हुन्छ होइन, बिहान बेलुका। अहिले दिउँसोको समय चाहिँ घाम लागेको छ, दुलेगौडा बजार चाहिँ एकदमै झलमल्ल रमाइलो छ, घमाइलो छ है रसिकाजी।
1: हजुर हजुर, अनि
0: हजुर हजुर मेरो भइसक्यो, हजुरले खानु भयो त? अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्नु भएको छैन है। आज चाहिँ अब साथीहरूको लागि मैले चाहिँ गीतको बीज भागहरू अन्तरा लिएर आएको छु, अनि यहाँहरूले चाहिँ अब कुन चाहिँ गीत हो त भनेर बोलचिन्नु पर्छ है। ल, अब म तपाईँको लागि एउटा अन्तरा राख्छु, ध्यान दिएर सुन्नुहोस् है।

0: लहसुन उबाए था। बाती बल्दैन उस्तै अब ठ्याक्कै यो भन्दा अलिकति अगाडि पुग्नु मिल्छ। अरू केही अब यो गीतको बारेमा चाहिँ अरू कुनै कुरा अब ठ्याक्कै हामीले सिकाजीले भनिदिनु भयो भने चाहिँ म बजाउँछु है। ल अन्तराको पनि तपाईँको चाहिँ अन्तरातिर पुगे जस्तो लाग्यो है। ठिकै छ अब म सुनाउँछु अनि अब सुन्नु भयो भने चाहिँ यो गीत रहेछ भन्नुहोस् है। ल अब तपाईँले भनेको पनि अब बज्ला नबज्ला सुन के भन्छ अब सही होला नहोला हामी गीतबाट सुन्छौँ है त। हजुर मर्ने कसैलाई रहर हुँदैन हाम्रो रोसिकाजीलाई चाहिँ अझ थोरै भनेको थियो है। तपाईँले भन्नुभएको थियो ट्याक्कै गीत पनि मिलेको थियो है। अन्तराको पनि अन्तरातिर पुग्यो कि यहाँले टाइटल भनिदिनु भएको भए चाहिँ बत्ती दियोमा बल्दैन बुझ्दै यो मिठो गीत समय मिलेसम्म हामी अब केही छिन पश्चात पनि सुन्छौँ अहिलेको लागि भने
1: जति पनि साथीहरू म भन्दा र मभन्दा पछि आउनुहुन्छ सबै साथीहरूलाई कसैलाई देखेको छैन सम्झना आजको दिन शुभ रहोस्
0: भन्दै बाई बाई उहाँ हुनुहुन्थ्यो रोसिका लम्सारजी हामीलाई बिमारदेखि सम्झाउनु भएको थियो। यसरी नै चिन्नको लागि आउन सक्नुहुन्छ 0625-4142-0 बाटो भएर अनि हाम्रो दलमा दिदीले सुन्दै हुनुहुन्छ भने उहाँको पनि छ है बाँकी सहभागिता जनाउनु भयो भने चाहिँ उहाँले फेरि पुनः सहभागिता जनाउन सक्नुहुन्छ। नभए हामी अन्तिममा चाहिँ उहाँलाई को लागि राखेको अन्ताराको जवाफ पनि दिन्छौँ। अहिलेको लागि भने साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हजुरले हजुर दर्शन हजुर नमस्कार हजुर अनि कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खगीमायाजीलाई। अनि के छ पेरुङतिरको आजको नयाँ नौला हालखबर हाम्रो खगीमायाजी
1: अनि
0: आठवटै घाम लागेको छ
1: हजुर।
0: ल एउटा त हामीले पनि देखेका छौँ बाँकी सातवटा घाम हेर्न चाहिँ कहिले आउने होला पेरुङतिर यो घामले गर्दा फेरि हिँड्न पनि सकिया छैन कि त्यही त अब सातवटा घाम भएको ठाउँमा पुग्न त झन् गाह्रै पर्ला है। ठिकै छ यो रमाइलो कुराकानी सँगसँगै आज चाहिँ हामीलाई सुन्नु भएको छ कि छैन हाम्रो खगीमायाजीले सुन्दै हुनुहुन्छ अनि अहिलेसम्म साथीहरूलाई राखेको अन्तरा चाहिँ कस्तो लागिरहेको छ त नि
1: एकदम राम्रो लागिरहेको
0: छ एकदम। अनि तपाईँलाई चाहिँ आएको थियो कि थिएन
1: त्यो रोसिकालाई रोसिका बहिनीको बहिनीले भन्नलाई दिनुभएको छ नि त्यो आइसकेको थियो मलाई
0: हजुर
1: आएको चाहिँ नि चाहिँ नि त्यो सुन्न पाइन अघि मैले।
0: ल ठिकै छ उहाँको चाहिँ हामी केही छिनमा पनि सुन्छौँ अहिलेको लागि भने तपाईँको लागि एउटा अन्तरा राख्छ है त।

0: ल कुन चाहिँ गीत होला यो खगिमायाजी?
1: आगो बिना बेडी जल्दैन भनेको गीत हो।
0: आगो माया बेडी जल्दैन होला कि नहोला? म सुनाइ
1: 100%
0: होला त ल म सुनाइहाल्छ हो कि होइन होला।
2: आगो बिना बेडी जल्दैन, दिल बिना बाती।
0: हजुर धेरै धेरै बधाई छ हाम्रो कवि मायाजीलाई आगो बिना बिडी जल्दैन भनेर। यो गीत पनि हामी केही दिन पश्चात सुन्छौँ अनि मिलेसम्म रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला अहिले भन्ने साथीभाइ सम्झनुहोस् अनि छुट्टी।
1: हजुर धन्यवाद। अब सम्झन सम्झिन्छ सर्वप्रथम हजुरको लागि,
0: थ्याङ्क यू सो मच।
1: हजुर मभन्दा अघि आउने साथीहरूको लागि, पछि आउने साथीहरूको लागि, कार्यक्रम सुनेर बस्नुहुन्छ लागि सबैलाई सम्झेको छु भन्दै दिइरहन्छु। नमस्ते भाइ भाइ शुभ दिन।
0: नमस्ते भाइ भाइ शुभ दिन। उहाँ हुनुहुन्थ्यो खगिमाया थापा जी, पेरुङदेखि हामीलाई सम्झनु भएको थियो र उहाँले चाहिँ ट्याक्टिक गीत चिन्न पनि सफल हुनुभएको थियो है। अनि आज यसरी नै साथीहरूको लागि चाहिँ गीतको बीच भागहरू राखेको छु र साथीहरूले चाहिँ कुन चाहिँ गीत हो त भनेर चिन्न पर्नेछ भने अब भने साथीलाई हामी केही चिन्न सहभागी गराउँछौँ किनकि एउटा मिठो गीतको साथमा हामी जाँदैछौँ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा। भर्खरै हाम्रो खगिमायाजीको लागि परेको थियो आगो बिना बिडी जल्दैन, झिके दाउ चलचित्रबाट चाहिँ एउटा एकदमै हाम्रो गाउँ समाजमा भइरहेको घटनामा आधारित रहेको चलचित्र पनि हो यो है। कतिपय साथीले हेर्नु पनि भएको थियो होला। अहिलेको लागि भने शान्तिश्री परियार अनि प्रवीण बेडवालको आवाजमा सजिलोको यो सोही गीतहरू रहेको छ। सुमधुर गीत सँगसँगै विश्राम पश्चात 11 बजेको टाइम सेक लगातार हाम्रो पुनः भेट हुन्छ नै। यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम र फोन डायल गर्दै गर्नुहोला 0965 714 2000 को बाटो भएर है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक।
5: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560338378 प्रशान्त नेउपाने 98460926925।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
13: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
14: हो नि।

0: पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
1: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
0: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
2: सधैँझै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: हरियो खण्ड अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
4: र 98678687।
7: एडमिशन ओपन
8: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
7: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
8: बैचलर प्रोग्राम
7: 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA
8: 4 इयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी DCSIT
7: 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस
8: Forms are available at college administration at 9 a.m. to 3 p.m.
7: Science and management both stream can apply.
8: Last date of form submission 26th Asar 2083.
7: Entrance exam 29th Asar 2083.
8: Enter to learn, go forth to serve.
7: Further details: Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124 Email info@pcm.edu.np Website www.pcm.edu.np इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू
8: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
7: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
8: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
7: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
9: This is Radio Dhorbarahi, 103.8 megahertz.
10: Station 1.
9: Studio Tanchet.
11: Aile, Vienna ko 11 bajyo.
10: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
11: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि 0564142000 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ अनि हामी फरकबार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौ। ठिक यस्तै समय बिहानको 10:30 देखि अबको 12 बजेको समयसम्म जहाँ चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको छ ओमेमा आवासन संसादी पसल दुलेगौड़ाले। प्रोभाइडर हुनुहुन्छ मिन बहादुर भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगहनाहरू पनि साटफेर गरिनुको साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ र कार्यक्रम सम्बन्धी जानकारी गरिराख्दा अहिले भनेको सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई। अनि एकराजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? आज सुन्दै हुनुहुन्छ है। अनि के छ तपाईँको तिरको पल्लोपुरी टाढातिरको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त। घाम चाहिँ लागिरहेको छ है। अनि एकराजी, आज चाहिँ हामी अब तपाईँहरूको लागि अन्तरा गीतको बीजबाग लिएर आएका छौँ होइन। अनि यहाँले चाहिँ टाइटल दिनुपर्ने हुन्छ अहिले भन्ने ढिला नगरिकन म राखिहाल्छु है त। ल ठिकै छ, म तपाईँको लागि चाहिँ राखिहाल्छु, ध्यान दिएर सुन्नुहोस् है।

ना सुन्नु भयो त कुन चाहिँ गीत भन्नुभयो अरे रुकुमैकोटा भन्नुभएको ल रुकुमैकोटा होला कि नहोला म बजाउँछु है त ल्यानै सडाई दी बक्सियोस् हुकुम बक्सियोस् यो त हुकुम बक्सियोस् भन्ने गीत रहेछ नि त एकनाथजी ल ठिकै छ अब मिलेसम्म हामी केसीमा सोही गीतलाई पनि कार्यक्रममा स्थान दिन्छौँ कार्यक्रममा सहभागिता जनाइदिनु भयो एकदमै खुसी लाग्यो है अहिले भने साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिनुपर्छ है धेरै धेरै धन्यवाद सबै सबैको लागि है भन्दै अहिले भने छुट्टिन्छौँ एकराजी हुनुहुन्थ्यो उपलपुटीटादेखि उहाँको आवाज एकदमै सानो सानो सुन्ने तापनि उहाँले चाहिँ सबै सबै साथीको नाम भाषण गर्नुभएको थियो अनि साथीहरूलाई पनि सम्झनु भयो अनि भर्खरै राखेको गीत चाहिँ एकदमै डान्सिङ सङ पनि रहेको थियो अनि अक्सर हामी प्रोग्रामहरूमा पनि कार्यक्रम स्थान दिइरहेका हुन्छौँ अहिलेको लागि भने अब डान्सिङ सङ हामी केसीमा सुन्छौँ अहिलेको लागि भने तपाईँ माझ राख्दैछु ढुङ्गा माथि लेऊ टाइटलमा रहेको रामकृष्ण ढकाल अनि रुतिका श्रेष्ठको आवाजमा मधुर गीत सुन्दैछौ र यो गीत सँगसँगै यो गीत पनि अब चलचित्रकै गीत छ होइन अनि सोही चलचित्रको चाहिँ अर्को झ्याम्पारम भन्ने पनि पछिल्लो समय एकदमै ट्रेन्डिङमा छ है यो गीत पनि उत्तिकै मिठो रहेको छ अहिलेको लागि भने सुन्छौ स्वीकार्नु होला है त

हजुर, ढुङ्गामाथि ल्याउ यो रमाइलो गीत तपाईँमा छ, कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि मन पर्यो होला यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा यहाँले सुनिराख्नु भएको गीत सङ्गीतहरूलाई नै हामी फ्राइडेको एपिसोडमा चाहिँ राख्छौँ। अनि यहाँले चाहिँ गीत सङ्गीत अब कतै सुन्नुहुन्छ होइन, अनि अब कतिको चिन्न सफल हुनुहुन्छ त भनेर चाहिँ हामी आज म्युजिक ट्रायल गेम खेलिरहेका छौँ। सहभागिता जनाउनको लागि 0 65 14 2 00 को बाटो भएर पनि आउन सक्नुहुन्छ। अब रमाइलो गीत सङ्गीत सँगसँगै अहिले भने कोही साथी सहभागी साथी चाहिँ हुनुहुन्छ कि जस्तो लागिरहेको छ, ढिला नगरी म साथीलाई सहभागी गराइहाल्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो तर आवाज चाहिँ सुन्न सकिएन, त्यसैले 0 65 14 00 को बाटो भएर सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ, लाइन खुल्ला छ। र अहिलेको लागि चाहिँ अघि म्युजिक ट्र्याकको समयमा चाहिँ एकदमै एउटा मार्मिक मिठो गीत राखेको थिएँ, अक्षर अब अन्ताक्षरी सँगसँगै साथीहरूको रचाइमा पनि पर्छ, मर्ने कसैलाई रहर हुँदैन, पक्कै पनि यो शब्द सङ्गीत पनि एकदमै मिठो रहेको छ। तपाईँमा आज राख्दैछु प्रेम परियारको आवाजमा सजिएको यो सुमधुर गीत स्वीकार्नु होला है त।

हजुर, भागेर जाउँ कुन सहर जाउँ, मान्छे नमर्ने सहर हुँदैन। अब जन्मपछि मृत्यु त अब निश्चिन्त छ, त्यसैले चाहिँ अब यो समय अवधिबाट चाहिँ हामीले जीवनभरिमा चाहिँ अब दुःख सुखको पाटोहरू आउँछ, त्यसैले हाँसी खुसी जिउनु पर्छ है। गीतको शब्द सङ्गीत एकदमै मिठो रहेको थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। सँगसँगै 0625-4142-0000 बाटो भएर पनि आउन सक्नुहुन्छ। टेलिफोन लाइन एकदमै खुल्ला छ। आज हामी फ्राइडेको एपिसोडमा रहेर चाहिँ साथीहरूसँग म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ, जहाँ चाहिँ साथीहरूको लागि मैले बीच भाग अन्तरा लिएर आएको छु भने अहिले चाहिँ मुखदा अर्थात गीतको चाहिँ टाइटल के हो त चिन्नुपर्ने हुन्छ। र यिनैसम्म चारजना साथीले सहभागिता जनाउनु भए, सँगसँगै एकजना साथीलाई चाहिँ ट्याक्कै चिन्न सफल हुनुभएको छ है। अनि सहभागिता जनाउनको लागि 0625-4142-0000 टेलिफोन लाइन पनि खुल्ला छ, र साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ आजको एपिसोडमा रहेर। र यसरी नै हामी चाहिँ हप्ताको सातै दिन आउने गर्दछौँ, फरक बार फरक श्रृङ्खलाको साथमा, जहाँ चाहिँ अब साथीहरूलाई चाहिँ त्यति जानकारी पनि गराउँछु। हाम्रो नियमित श्रोता साथीहरूलाई त थाहा छँदैछ, आइतबार भनेको अन्ताक्षरी विशेषको साथमा जोडिन्छौँ। सोमबार चाहिँ श्रोता साथीको हृदयमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिए, सँगसँगै मंगलबार चाहिँ कुनै टपिकमा कुराकानी गर्ने गर्छौँ, अनि बुधबार भनेको चाहिँ ड्रामा गर्छौँ हामी, नाटक गर्छौँ, अनि बिहिबार साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिए, सँगसँगै आज शुक्रबार म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ भने शनिबार चाहिँ हामी गाउँ खाने कथाको साथमा जोडिन्छौँ। अनि यसरी नै हप्ताको सातै दिन आइपुग्दा हामी बाह्रैपछि एकजना साथीलाई चाहिँ विजयी गराउँछौ सोमबारको एपिसोड बाहेक, र सहभागी साथी मध्ये विजयी साथी मध्ये अन्तिमबार शनिबार भने एकजना साथीलाई चाहिँ पाउन सक्नुहुन्छ रुसैको रिचार्ज, जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सबले। प्रोपाइटर हुनुहुन्छ आनन्द कुमार श्रेष्ठ भने हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ मेमा आवसन सुन जाति पसल देलगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने यो कार्यक्रम सम्बन्धी जानकारी, सँगसँगै अहिलेको लागि भने अघि म्युजिक ट्र्याकको समयमा नै राखेको एउटा डान्सिङ रमाइलो गीत पनि रहेको छ, मिठो छ, हुकुम बक्सियोस कि मलाई रुकुम बक्सियोस। यो सुमधुर गीत सँगसँगै हामी भित्रमा जानुपर्ने बेला पनि भइसकेको छ। मेलिना राई अनि विशाल राईको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461680878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058501422, दिपेश मल्ल ठकुरी 98058501420, दीप मल्ल ठकुरी 98460141530।
15: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
11: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
16: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
19: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
11: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा, शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल, जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी
10: विद्यालयलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
10: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
22: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ कायम र सहभागिता जनाउनको लागि 0 65 4 14 2 00 टेलिफोन लाइन पनि खुल्ला छ र अहिले भने कोही साथी हुनुहुन्छ है लाइनमा, स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो किन होला साथीको चाहिँ आवाज हामीले नसुनेको हो कि कसो होला। हेलो साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो तर आवाज चाहिँ सुन्न सकिएन है। ठिकै छ, अहिले भने भर्खरै विश्रामतिर पनि गएको है, कति विश्राम पनि भन्नुभएको छ होला। सुनेर बस्नुहुने श्रोता साथीको लागि चाहिँ अब हामी भलै यो ठाउँको भए पनि अहिलेको लागि चाहिँ कर्णालीको मिठो माया पनि सुनौ। सलल कर्णाली प्रमोद खरेलको आवाजमा सजिएको सुमधुर गीत रहेको छ। यो गीत अहिलेको लागि तपाईँ माझ राख्दैछु, जसमा चाहिँ लिरिक्स अनि म्युजिक भन्ने सुरेश थापाको रहेको छ। स्वीकार्नु होला है त।

हजुर सलाला कर्णाली सलाला यो एकदमै इनर्जेटिक सङ पनि रहेको थियो है प्रमोद खरेलको आवाजमा सजेको यो सुमधुर गीतमा चाहिँ अब कर्णाली क्षेत्रको चाहिँ अब माया सँगसँगै त्यहाँको पृष्ठभूमिमा पनि हामी कर्णालीको सुन्दरतालाई चाहिँ देख्न सक्छौँ। यहाँले मिलेसम्म यो गीतको भिडियो पनि हेर्नुहोला युट्युबतिर गएर है सकेसम्म एकदमै राम्रो पनि छ। र अहिलेको लागि भने यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा तपाईँको साथमा रहिरहँदा हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ। साथमा चाहिँ सुना 64142000 बाटो भएर पनि जोडिँदै गर्नुहोला। अहिलेको लागि चाहिँ अलिकति लोक भाइस पनि दिने है मिठो गीत रहेको छ अनि गीत आफैमा पनि मिठो भन्दैछ होइन माहौलै मिठो भयो हजुर भेटै हुनाले म्याग्दी रुमाले प्रशान्त शिवाकोटी अनि शान्ति श्री परियारको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848064145।
3: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
6: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843-61209 र 9801-41-2718। आजै सम्पर्क गर्नुहोस्।
7: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
9: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धि।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
11: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
12: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। र प्रोग्राम रहेको छ कल इन टाइम, अनि आजको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम खेलिरहँदा अब चाहिँ हामी समयको अन्त अन्ततर्फ पनि छौँ, बिस्तारै छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। र कोही सहभागी साथी भन्ने हुनुहुन्छ, यही लाइनमा स्वागत गर्छु। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। साथी चाहिँ लाइनमा हुनुहुन्छ तर खै त आवाज है ठिकै छ। अब भने हामी समयको अन्ततर्फ छौँ, छोडेर जानुपर्ने बेला भए सँगसँगै अहिलेको लागि चाहिँ अघि सुरुवातीमा चाहिँ मैले हाम्रो दलमा दिजुले चाहिँ सहभागिता जनाउनु भएको थियो, अनि उहाँले चाहिँ हामीलाई ठ्याक्क कुराकानी गर्दा गर्दा उहाँसँग चाहिँ कुराकानी छुटेको थियो है। सो अहिलेको लागि चाहिँ उहाँको लागि भएको अन्तरा चाहिँ रहेको थियो, म थोरै सुनाउँछु है।

र यो अन्तरा चाहिँ कुन चाहिँ हो त भनेर सोधिराख्दा चाहिँ अब ठ्याक्कै कुरा कहानी पनि सुट्यो है सुन्दै हुनुहुन्छ भने योगी चाहिँ रहेको थियो रुकुम माइकोटा भनेर मिठो गीत है र मिठो गीतको साथमा आजको एपिसोडबाट हामी पनि सुटिँदैछौँ र जाँदा जाँदै भने अब विजय साथी पनि गराइहाल्छौँ जहाँ चाहिँ आज चारजना साथीले सहभागिता जनाउनु भएको थियो दलमा दिजु हुनुहुन्थ्यो पोल्चोकदेखि बिमादेखि हुनुहुन्थ्यो रसिकालम शाहजी पिरुङदेखि हुनुहुन्थ्यो खगीमा थापाजी उपलपुटी टारदेखि हुनुहुन्थ्यो एकराज रामचाली मगरजी भने सबै साथीलाई धेरै धेरै धन्यवाद अनि यतिजेलसम्म सुनेर साथी सम्पूर्ण श्रोता साथीलाई थ्याङ्क यू सो मच भन्दै आजको विजय साथी चाहिँ खगीमा थापाजी हुनुहुन्छ पेरुङदेखि उहाँले चाहिँ सही जवाफ मिलाउन सफल हुनुभएको थियो भने गीत चाहिँ चिन्न सफल हुनुभएको थियो सो जाँदा जाँदै भने रुकु माइको त मिठो गीत रहेको छ यास्ती योगी अनि शान्ति परिवार श्री परिवारको आवाजमा सजिएको योगी सँगसँगै म कार्यक्रम प्रस्तुत गर्नु मलाई पनि बिदा हुन्छु नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौड़ा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर।

0: विश्वकर्मा मोबाइल 9811435622।
1: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराला मात्रै भयो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलै भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
0: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
4: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
5: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
6: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
7: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
6: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
7: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
6: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ती फोन 0656-90-369
8: दाइ पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
5: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
8: अनि बन्छ त दाइ
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
9: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855062609
11: सूचना एस्तनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा यही जेठ 20 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
11: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
11: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 दिउँसो 3 to 4 डाक्टर अमन कुमार झा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
13: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
12: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श
5: र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
13: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0965414377, मोबाइल 98564443।
3: This is Radio Dhor Barahi, 103.8 MHz.
14: Station 1. Studio Tanchit.
15: Aile, Madhyana ko 12 bajyo.
16: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
17: सूचनामा खोजी कार्य जारी, वर्षाका कारण कठिनाई बढ्दो।
18: भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 23 पुग्यो, हजारौं बेपत्ता, एक सुरक्षा गार्डको 8 दिनपछि जीवितै उद्धार।
17: र स्विजरल्याण्ड, पोर्चुगल र स्पेन विश्वकप फुटबलको अन्तिम 16मा आज राति अस्ट्रेलिया र इजिप्ट भिड्ने।
19: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला। अनि फर्सर बेच्नु छोडेर यतातिर कता नि?
20: यो त साइड जब दाइ, यो चाहिँ मेन।
19: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
20: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
19: थाहा छ, त्यसैले त यही लिन आएको।
20: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
19: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
20: मार्बल।
21: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
19: सुरक्षा घरको
14: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
18: समाचार अब विस्तारमा। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकमान्तर गरेर पशु सेवा विभागलाई रकम उपलब्ध गराएको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, छापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट रू 70 करोड़ बराबरको क्षति भएको थियो। गत चैतदेखि देशका पूर्वी क्षेत्रबाट फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा फैलिसकेको छ।
17: सरकारले चितुवन स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डाक्टर योगेन्द्र प्रसाद सिंहलाई नियुक्त गरेको छ। सिंहले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। अध्यक्षका लागि प्राप्त आवेदन मध्येबाट छनौट समितिले डाक्टर योगेन्द्र प्रसाद सिंह, डाक्टर अजय कुमार झा र डाक्टर विजय चन्द्र आचार्यको नाम अन्तिम सिफारिशका लागि पठाएको थियो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 46 वर्ष लामो सेवा गरी अवकाश प्राप्त डाक्टर सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुनुहुन्छ। पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै उहाँले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नु भएको छ।
18: नेपाली कंग्रेसका इतर पक्षीय नेताहरू आज छलफलमा जुट्दैछन्। नेता पूर्णबहादुर खड्काले आफ्नै निवास गोलफुटारमा दिउँसो 2 बजे बस्ने गरी आफू निकटका नेताहरूको बैठक बोलाएको नेता एनपी साउदले जानकारी दिनुभयो। निवर्तमान पदाधिकारी सहित शीर्ष नेताहरू सहभागी हुने बैठकमा साथै प्रदेशमा भएका भेलाहरूको समीक्षा गर्ने र संस्थापन पक्षले आफूहरूसँग संवादका सवालमा तदारूकता नदेखाएकाले कसरी अघि बढ़ने भन्नेबारे छलफल हुनेछ। यो पक्षले काठमाण्डुमा राष्ट्रिय भेलाको समेत तयारी गरिरहेको छ। यद्यपि साउदले भने यसबारे अनौपचारिक छलफल चले पनि टुंगो भने नलागेको बताउनुभयो। पार्टीको विवाद समाधान उन्मुख नभएको बेला सो पक्षले काठमाण्डुको चुनदेवीमा 15 महाधिवेशन तयारीका लागि भन्दै सम्पर्क कार्यालय समेत खोलिसकेको छ। यसलाई कतिपयले सहमति नभएको अवस्थामा नयाँ पार्टीको तयारीका रूपमा समेत हेरेका छन्। यसबारे समेत आजको बैठकमा छलफल हुने बताइएको छ। हिजो मात्र देउबा समूहका नेताहरू विमलेन्द्र निधि, डाक्टर शशांक कोइराला र प्रकाशमान सिंह बीच मध्य बानेश्वर स्थित निधि निवासमा भेटघाट भएको थियो। प्रदेश भेलामा सँगै देखिएको शेखर कोइराला पक्षले भने फरक माग लिएर अघि बढ़ेको छ। खड्का पक्षले 14 महाधिवेशन र विशेष महाधिवेशनबाट आएको समितिलाई समाहित गरेर अघि बढ़नुपर्ने बताइरहँदा कोइराला पक्ष भने संस्थापन र इतर समूहबाट प्रतिनिधित्व हुने गरी अलग्गै संयन्त्र बनाएर जानुपर्ने पक्षमा देखिएको छ।
17: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। विनियोजन विधेयक अन्तर्गत बाँकी मन्त्रालयगत तथा कार्यक्रमहरूको बजेट शीर्षकमाथि छलफल हुन लागेको हो। आज उद्योग, कृषि, पूर्वाधार, विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय तथा प्रधानमन्त्री मन्त्री परिषद कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुनेछ। हिजो 9 मन्त्रालयको शीर्षकमाथि छलफल भएको थियो। यस्तै आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू टेबल गर्ने कार्यसूची रहेको छ।
18: कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ीको खोजी आज बिहानदेखि फेरि शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले हिजो गाड़ीको खोजबिन गरे पनि साँझ परेपछि रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण दिकका अनुसार आज बिहानैदेखि खोजी कार्य भइरहेको छ, तर वर्षाका कारण पानीको सतह बढ़नुका साथै पानी धमिलो हुँदा गाड़ी खोज्न कठिनाई भएको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजना मृत फेला परेका थिए। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात छ। करिब गोताखोर सहित करिब 50 सुरक्षाकर्मी हिजोदेखि नै घटनास्थलमा परिचालन भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक विकका अनुसार घटनास्थलमा उद्धार सामग्री सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना, सुरक्षा बेसको जनशक्ति संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा परिचालित छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको गाड़ी हिजो बिहान 11:30 दैलेखको चामुण्डा बिन्द्रसेनी नगरपालिका साथ साङ्गे डाँडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
18: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
17: अब बाँकी समाचार। गुल्मीको रेसुङ्गा विमानस्थलमा 3 सातादेखि उडान प्रभावित भएको छ। जेठ 24 गते यता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन नसकेको हो। यात्रुको बढ़दो चापलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सले रेसुङ्गा काठमाडौँ रूटमा साताको 3 दिन आइतबार, मंगलबार र बिहिबार उडान गर्दै आएको छ, तर वर्षायाम शुरू भएसँगै मौसम प्रतिकूल बन्न थालेपछि उडान प्रभावित बनेको एयरलाइन्स कार्यालयले जनाएको छ। रेसुङ्गा विमानस्थल सञ्चालनमा आएपछि गुल्मीको हवाई पहुँच विस्तार भएको छ। यसले जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक र विदेशी पर्यटकको आवागमन बढ़ाउन सहयोग पुगेको छ।
18: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 2300 नजिक पुगेको छ। विश्व स्वास्थ्य संगठन र स्थानीय अधिकारीहरूका अनुसार हालसम्म 2295 जनाको मृत्यु भइसकेको छ भने 11,000 भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच भूकम्प गएको 8 दिनपछि एकजना सुरक्षा गार्डको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। तटीय सहर लागुइरा स्थित एउटा भत्किएको सपिङ सेन्टरको भूमिगत तलाबाट 43 वर्षीय हेनान अल्बर्टो गिल फ्लोरेसलाई जीवितै निकालिएको हो। गत जून 24 गएको 7.5 म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि उनी फर्निचर र कंक्रीटको चेपमा ओत लागेर जोगिएका थिए। उद्धार टोलीले लगातार 100 घण्टा भन्दा बढ़ीको कठिन प्रयासपछि उनलाई बाहिर निकाल्न सफल भएको हो। उद्धार टोलीले साना प्वालहरूबाट उनलाई सुई र पाइपको माध्यमबाट तरल खाना र पानी पुर्याएर जीवित राखेका थिए। भूकम्पका कारण अझै पनि हजारौं मानिस विपत्त छन् भने 16,000 भन्दा बढ़ी घरबार विहीन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी छ।
17: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा स्विजरल्याण्डले अल्जेरियालाई पराजित गरेको छ। क्यानाडा स्थित भ्याकुभरमा भएको खेलमा अल्जेरियालाई 2-0 पराजित गर्दै स्विजरल्याण्ड अन्तिम 16 प्रवेश गरेको हो। उसको जीतमा ब्रिल एम्बोलो र डान एन्ड्रुएले 1-1 गोल गरे। यसअघि आज बिहान भएको खेलमा पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा पोर्चुगल 2-1 विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफ शुरू भए लगत्तै इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई 1-0 शुरूआती अग्रता दिलाए। एक गोलले पछि परेको पोर्चुगलले 68 मिनटमा पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले 1 गोल गर्दै टोलीलाई 1-1 बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला इन्जुरी समयको 4 मिनटमा सब्स्टिच्यूट खेलाड़ी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 रोमाञ्चक अग्रता दिलाए। खेलको 90+12 मिनटमा क्रोएसियाले गरेको गोल अफसाइड भएको थियो। पोर्चुगलले अब राउण्ड अफ 16 स्पेनको सामना गर्नेछ। यसैबीच स्पेनले अस्ट्रेलियालाई पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। मिकेल ओयारजावालको उत्कृष्ट 2 गोल र पेड्रो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतले स्पेन विश्वकपको अन्तिम 16 प्रवेश गर्यो। लस एन्जलसमा भएको खेलमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियामाथि 3-0 सहज जीत दर्ता गर्यो। आज राति पाउने 12 बजे अस्ट्रेलिया र इजिप्ट बीच प्रतिस्पर्धा हुँदा राति पाउने 4 बजे अर्जेन्टिना र केप भर्डे बीच प्रतिस्पर्धा हुनेछ।
18: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
17: बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्ति दिन कृषि मन्त्रालयबाट 50 करोड़ निकासा। बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा योगेन्द्र प्रसाद सिंह नियुक्त।
18: कंग्रेसका इतर पक्षीय नेताहरूको बैठक बस्दै काठमाडौँमा भेला गर्ने र 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढ़ाउने तयारी।
17: दैलेखस्थित कर्णाली राजमार्गमा भएको माइक्रोबस दुर्घटनामा खोजी कार्य जारी। वर्षाका कारण कठिनाई बढ़्दो।
18: भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 2300 पुग्यो। हजारौं विपत्ता, एक सुरक्षा गार्डको 8 दिनपछि जीवितै उद्धार।
17: र स्विजरल्याण्ड पोर्चुगल र स्पेन विश्वकप फुटबलको अन्तिम 16 आज राति अस्ट्रेलिया र इजिप्ट भिड्ने।
18: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाँच्छन् त हो नि, मान सम्मान इज्जत बढेको।
22: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
23: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
22: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169।
24: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
25: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
6: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
8: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9956031053।
8: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
6: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
6: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
10: Admission open.
11: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
10: 24th years of academic excellence in management.
11: Bachelor program.
10: 4 years program of Bachelor in Business Administration, BBA.
11: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
10: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
11: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
10: Science and Management, both stream can apply.
11: Last date of form submission, 26th Asar 2083.
10: Entrance exam, 29th Asar 2083.
11: Enter to learn, go forth to serve.
10: Further details, Pokhara College of Management, PCM, Ganmargar, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
25: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
12: व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अन्तर्मन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या है कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मरमत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 98058535337 र 98066 15899।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 414 2 34 र 98 171 56 606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ।
13: उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0 65 414 2 36, मोबाइल 98 560 78 302 र 98 460 78 302।
15: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
16: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810 9008828811 र 9008828816।
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भयो
4: अनि यति अबेल भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
3: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98-560-23-420 98-041-54-674 र 98-460-23-420
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
6: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
5: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115
9: हजुर दान गरौ
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
11: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
9: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आर्तन हो
9: गरौ
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062625 र 9848064145।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के।

ಸರ್ರ ಪಟ್ಟ ಪೇಪರ್ ಕೇಳಿ ನ್ಯೂಸ್ ಹಾಕಿ.

खेत की मूली।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: टिम 68 करोड़ प्रस्तुत गर्दछ
2: प्रथम 68 करोड़ कप 2083।
1: पिरुङ स्पोर्ट्स क्लब द्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
2: प्रथम पुरस्कार
1: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: द्वितीय पुरस्कार
1: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: तृतीय पुरस्कार
1: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: सान्त्वना पुरस्कार
1: नगद रु 22,068।
2: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068
1: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
2: अन्य आकर्षणहरू
1: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
2: आयोजक
1: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
3: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9856-32475 र 9801-32475।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868-83522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, लेट्स डन।
14: हजुर, सिक्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
12: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
6: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको
11: जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
12: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
11: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
12: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
9: 2.8 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धुम्रपान भनेको के हो?
1: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
5: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
4: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
5: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
6: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852348073।
2: सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: यता नआउ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9956606113, 9807294।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9956603398 र 9465610950।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061996 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।

0: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
1: कस्मेटिक पार्लर तथा सिलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
0: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461 16878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235 52663।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
9: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
10: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161 95301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461 49304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्दै हुनुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संवैधानिक परिषदको बैठक आह्वान गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज बेलुकी 5 बजे बस्ने गरेर बैठक बोलाएको प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेङबेले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्नेछ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्तिको सिफारिश गर्ने बारे छलफल हुने एजेण्डा जानकारी गराइएको छ। सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने, पेट्रोल पम्पलाई जरिवाना र 15 दिनभित्र पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता बिल नियमावली संशोधन गरेर सो प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशैभरि इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले बिल नियमावलीमा जरिवाना तथा बिक्री वितरण रोक्का गर्ने कानूनी प्रबन्ध रहेको बताइएको छ। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 देखि 10 लाख रूपियाँसम्म र 5 देखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। विक्रेता विनियमावलीको दफा 29 घ 1 मा विक्रेताले नोजल ड्राई गरेर पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटकलाई 3 लाख रूपियाँ जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रो पटकका लागि 6 लाख रूपियाँ जरिवाना लिएर 10 दिन आपूर्ति बन्द गर्ने र तेस्रो पटकमा 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहिबार पक्राउ पर्नुभएका उहाँलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेश गरेको थियो। अदालतको आदेशमा उनलाई कैद भुक्तानीका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। दोस्रो मधेस आन्दोलनका बेलामा 2082 सालमा सशस्त्र प्रहरीका असही थमन विकव हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले बुधबार 5 वर्ष कैद सजाय सुनाएको थियो। यसपछि प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएको पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको छ। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्ने विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता तथा डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, पलाञ्चोक, झापा, मोरङ लगायतका जिल्लामा 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको जनाइएको छ। बालश्रम मुक्त बनाउन सफल भएकोमा तनहुँको मेग्दी गाउँपालिका राष्ट्रिय पुरस्कारबाट बिहिबार सम्मानित भएको छ। नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजना गरिएको विशेष समारोहमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मेग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभयो। देशैभरिका 753 पालिका मध्ये उत्कृष्ट कार्य गर्ने 13 वटा पालिकालाई मात्रै सो कार्यक्रममा सम्मानित गरिएको मेग्दी गाउँपालिका पनि पर्न सफल भएको हो। मेग्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार मन्त्रालयले तय गरेका विभिन्न 51 वटा सूचकका आधारमा मूल्याङ्कन गर्दा मेग्दी सम्मानित भएको हो। गाउँपालिकाले इट्टा भट्टामा काम गर्ने बाल मजदूरलाई उद्धार गरेर विद्यालयमा भर्ना गराएको छ। यसका साथै गाउँपालिकाका 7 वटा वडामा नै बालश्रम विरूद्ध निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिएको र स्थानीय होटल रेस्टुरेन्ट तथा व्यवसायमा कड़ा अनुगमन गरेर बालश्रम श्रमिक अटाउने जस्ता ठोस कार्य भएकाले यो सफलता मिलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभएको छ। यस्तै गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले यो सफलता सम्पूर्ण गाउँवासी जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयासले सुखद परिणाम भएको बताउनुभयो। बालबालिका देशको कर्णधार भएकाले उनीहरूको हातमा श्रमको भारी होइन पुस्तक र कलम हुनुपर्छ भन्ने दृढ संकल्पका साथमा पालिका लागि परेको उहाँले उल्लेख गर्नुभयो। सन् 2026 को जून महीनामा 80,253 जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका अनुसार सन् 2026 को जून महीनामा 76,670 जना सार्क राष्ट्रबाट र 1,583 जना अन्य राष्ट्रका पर्यटकहरू मुस्ताङ भ्रमणमा पुगेका छन्। कुल भित्रिएका विदेशी पर्यटक मध्ये 92.02% सार्क राष्ट्र तथा 1.97% अन्य राष्ट्रका पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये 95% भन्दा बढ़ी भारतीय पर्यटक रहेको जनाइएको छ। सन् 2026 को मे महिनामा 65,994 विदेश पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए। यसरी भित्रिएका पर्यटक मध्ये सार्क राष्ट्रका 61,798 तथा अन्य राष्ट्रका 4,196 जना रहेका छन्। एक्याप जोमसोम कार्यालयका अनुसार सन् 2025 को जून महिनामा कुल 20,868 विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। सो महिनामा सार्क राष्ट्रबाट 19,649 र अन्य मुलुकबाट 1,209 विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत 35 वर्ष मुनिका 6 जना युवाहरूलाई पोखरा महानगर युवा प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ। हिजो आयोजना गरिएको समारोहमा मेयर धनराज आचार्यले युवाहरूलाई दोसल्ला ओढ़ाएर जनै 30,000 रूपियाँ नगदसहित पुरस्कृत तथा सम्मानित गर्नुभयो। पोखरालाई कर्मथलो बनाएर आफ्नो क्षेत्रमा अनुपम योगदान दिएका युवाहरूलाई महानगरपालिकाले महानगर युवा परिषद मार्फत पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरूमा शारीरिक चुनौतीलाई अवसर र सम्भावनाको यात्रामा रूपान्तरण गर्नुभएकी कास्कीकी सन्ध्या सुवेदी, पत्रकार दुर्गा राणा मगर, खेलाड़ी नारायणी भण्डारी, समाजसेवी सुदेश पुन, युवा उद्यमी प्रतीक राज पहाड़ी र नवज्योति सुवेदी रहेका छन्। यी युवाहरूको कामले पोखरालाई योगदान गरेको मात्र नभएर अरू थुप्रै युवाहरूलाई नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिएको मेयर आचार्यले बताउनुभयो। महानगर युवा परिषदका अध्यक्ष सन्तोष नेपालले युवाहरूको सत्कर्मलाई पुरस्कृत गर्न पाउनु नै गर्व गर्न लायक काम भएको विचार व्यक्त गर्नुभयो। जिल्ला प्रहरी कार्यालय तनहु तथा मातहतको प्रहरी इकाईले सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 6 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागौषध नियन्त्रण, अवैध मदिरा, शान्ति सुरक्षा, फरार प्रतिवादी पक्र, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा लिएका मध्ये 3 जनामाथि तपनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी 3 जनालाई आफन्तको जिम्मा लगाएर छोडिएको प्रहरीले जनाएको छ। आज सुन र चाँदीको भाउ बढ़ेको छ। सुनको भाउ तोलामा 7,200 रूपियाँले बढ़ेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो पनि बढ़ेको थियो। हिजो सुन तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो भने त्यस्तै आज चाँदीको भाउ पनि बढ़ेको छ। चाँदीको भाउ आज तोलामा 165 रूपियाँले बढ़ेर 4,625 रूपियाँ कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा 180 रूपियाँको बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको थियो। हिजो पनि चाँदी एकै दिन तोलामा 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार गरिएको थियो। नेपाल र चीन सीमावर्ती लप्सी क्षेत्रमा सीमा पार गरेर ड्रोन उडाएको आरोपमा चीनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुईजना नेपाली युवा आज रिहा भएका छन्। चीनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट तातोपानीका प्रहरी निरीक्षक लीला राम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिहरूलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चीनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्ष मार्फत हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। अब थप प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष 2026-27 शुरूआतसँगै यही जुलाईको 1 गतेदेखि लागू हुने गरी विभिन्न भिजा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। यस निर्णयले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनपछि रोजगारी गर्ने तथा विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ। नयाँ व्यवस्था अनुसार विद्यार्थी भिजाको शुल्क 2,000 अस्ट्रेलियन डलरबाट बढ़ाएर $2,500 पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएको छ। पछिल्लो समय वर्षमा यी शुल्क $710 बढ़ेर 2,500 रूपियाँसम्म पुगेको छ। सरकारले पहिलो पटक अंग्रेजी भाषा अध्ययनका लागि मात्रै आउने विद्यार्थीका लागि छुट्टै शुल्क निर्धारण गर्दै 2,050 अस्ट्रेलियन डलर कायम गरेको हो। यस्तै अध्ययनपछि काम गर्न पाइने ग्रेजुएट भिजाको शुल्क पनि 5,750 अस्ट्रेलियन डलर पुगेको जनाइएको छ। शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामा नै रोजगारी र स्थायी बसोबासको तयारीमा रहेका विद्यार्थी तथा उनीहरूको प्रायोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ। अब अन्तिममा खेल समाचार। फिफा विश्वकपमा अल्जेरियालाई 2-0 पराजित गर्दै स्विजरल्याण्ड अन्तिम 16 प्रवेश गरेको छ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले दुवै हाफमा 1-1 गोल गरेको थियो। स्विजरल्याण्डका लागि ब्रिल एम्बोपोले र डान एन्डोले गोल गर्नुभयो। स्विजरल्याण्डले अब अन्तिम 16 कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल खेल्नुपर्नेछ। हवस् त, नै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169।
3: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
7: म्याडम, धूम्रपान भनेको के हो?
3: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9856062265 र 9847864145।
11: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
14: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
14: ए हो र, ल त ल।
16: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
18: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
17: उपचार सेवाहरू:
18: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
17: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
18: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
17: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
18: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
17: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
18: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
19: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
20: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
20: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
19: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
20: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
19: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
20: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
19: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
20: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635903769।
21: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
22: के सुन्ने भनेको
20: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
22: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
20: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
22: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
20: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: Admission open.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both stream can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
7: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
9: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ। फोन 0665712040।
10: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न।
11: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
10: हस् मम्मी।
12: मैले सुने छोरी, जाम हिँड।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
14: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
12: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
13: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142333
12: र 9687168887।
11: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
15: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0658414142, 9856023128, 9842614726।
15: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
16: पसल सरेको सूचना। शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122, 9800528008 र 9460769246।
17: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
18: दिदी, पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
19: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ओए केटा किन टोलाको
1: मेरी हुने वालीलाई हेरेर टोलाएको नि यार
2: भन भन तेरी हुने वाली कस्ती छ
1: मेरी हुने वाली त भयंकर सोधी छ यार

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, लेट्स डन।
3: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिट डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0 65414 2 34 र 9811756606।
7: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेठ 20 गते शनिवार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: एमाले पूर्व सांसद लक्ष्मी महतो कारागार चलान, अडियो समस्याले अवरूद्ध राष्ट्रिय सभाको बैठक पुनः सुचारू।
0: प्रधानमन्त्रीद्वारा संवैधानिक परिषदको बैठक आह्वान, रिक्त पदमा नियुक्ति सिफारिश गर्ने तयारी।
1: स्वास्थ्य बीमा बोर्डद्वारा अनावश्यक परीक्षण नगर्न बीमितहरूलाई निर्देशन, औषधि आपूर्तिमा सुधारका लागि विभागद्वारा छ बुधे निर्देशन जारी।
0: पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु, 8 जना गम्भीर घाइते।
1: र विश्वकपपछि रोनाल्डोले सन्यास लिने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट हिजो पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेश गरेको थियो। अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि आज दिउँसो जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। प्रवक्ता गोलेका अनुसार दोस्रो मधेस आन्दोलनका बेला 2082 सशस्त्र प्रहरीका असै थमनबीको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले बुधबार 5 वर्ष कैद सजाय सुनाएको थियो। अदालतको यो फैसला अनुसार आज कोइरीलाई कारागार चलान गरिएको प्रवक्ता गोलेले जानकारी दिनुभयो।
1: अडियो रेकर्डिङमा समस्या भएपछि केही बेरका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक फेरि सुचारू भएको छ। यसअघि सभा 1 बजे बसेको बैठक केही बेर चले पनि प्रत्यक्ष प्रसारणमा आवाज आएको थिएन। अर्काइवमा समेत अडियो रेकर्ड नभएपछि बैठक स्थगित भएको थियो। यसअघि महन्त ठाकुर, रामकुमारी झाँती लगायत सांसदले शून्य समयमा बोलेका थिए। प्रतिनिधि सभाबाट पारित भएर आएको विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयको छलफल सुन्न सरकारका मन्त्रीहरू समेत उपस्थित भएका थिए। बैठक स्थगित भएपछि मन्त्रीहरू फर्केका छन्। समस्या समाधान गरेर बैठक चलाउने तयारी भएको संसद सचिवालयले जानकारी दिएको छ। यसअघि हिजो प्रतिनिधि सभाको बैठकमा प्रत्यक्ष प्रसारणमा पनि समस्या आएको थियो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ। परिषदको बैठक आज बेलुकी 5 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकको लागि सदस्यहरूलाई जानकारी गराइसकिएको प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदाम्बेले जानकारी दिनुभयो। बैठकमा विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिश गर्ने विषय मुख्य एजेण्डाका रूपमा रहेका छन्। संवैधानिक निकायका रिक्त पद लामो समयदेखि पूर्ति हुन नसकेको अवस्थामा बोलाइएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकले रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढ़ाउने विषयमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ।
1: स्वास्थ्य बीमा बोर्डले आवश्यकता भन्दा बढ़ी परीक्षणको माग नगर्न बीमितहरूलाई आग्रह गरेको छ। बोर्डले आज सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बीमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले ध्यानकर्षण गराएको हो। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्वपूर्ण भूमिका निर्वाह गरिदिन बोर्डले अनुरोध गरेको हो। बोर्डले चालू आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल 23,44,02,98,16 रूपियाँ दावी भुक्तानी गरेको छ। उक्त भुक्तानीसँगै मिति 2082 साल मंगसिर मसान्तसम्मको सम्पूर्ण आबद्ध सेवा प्रदायक संस्था स्वास्थ्य संस्थाहरूको दावी बक्यौता पूर्ण रूपमा फरक फरक भएको जनाएको छ। बोर्डका अनुसार सीमित स्रोत साधन र संरचनागत चुनौतीका बावजूद पनि दैनिक हजारौं बीमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्तिमा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। विभागका निमित्त महानिर्देशक शिवानी खड्कीले सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्नो आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्न निर्देशन दिनुभएको हो। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्नो आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्ने भएको छ। आर्थिक वर्ष 2083-84 थोक विक्रेताले औषधि बिक्री वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक पैठारीकर्ता भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ। मुलुकमा औषधि आपूर्तिमा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक पैठारीकर्ता थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको खड्कीले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपीवीसी प्रोडक्टहरु अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरु लेड फ्री यूवी रेसिस्टेंट हाई इम्प्याक्ट स्ट्रेंथ भएको
4: सुरक्षा घरको साथ जीवन भरको

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: डिस्क हो खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार नेपाली सेनाको पूर्वी पृथना र कोशी प्रदेशका 14 जिल्लामा तैनाथ सेनाका युनिटले विपदलाई लक्षित गरी उच्च सतर्कतासहित आवश्यक तयारी पूरा गरेको जनाएको छ विपद प्रति कार्य तयारीका लागि कोशीमा मनसूनजन्य बाढ़ी पहिरो डुबान आगलागी सवारी दुर्घटना तथा अन्य विपदलाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी उच्च सतर्कतासहित आवश्यक तयारी गरिएको पूर्व पृथनापति एवं नेपाली सेनाका उपरथी गौरव कुमार केसीले जानकारी दिनुभयो तयारी मनसूनजन्य विपदलाई मध्यनजर राख्दै श्री नम्बर एक विपद व्यवस्थापन गण्ड काठमाडौँबाट विपद प्रतिकारीमा दक्ष जनशक्ति आवश्यक उपकरणसहित इटहरी स्थित पूर्वी पृथनामा तयारी अवस्थामा राखिएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त निर्देशन बमोजिम मनसून प्रतिकार्य कमाण्ड पोस्ट सबै तहमा स्थापना गरी कार्यान्वयन गरिएको उपरथी केसीले जानकारी दिनुभयो
3: लुम्बिनी प्रदेश सरकारले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ प्रदेशको प्रशासनिक कार्य कुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने भएको हो लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान एन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र सञ्चालनका लागि कानूनी बाटो खुलेको छ प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी सरकारी निकाय सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेशसभा सदस्य एम बहादुर नेपालीले बताउनुभयो
4: अब अन्तर्राष्ट्रिय समाचार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दानासार क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ बलुचिस्तानका अधिकारीहरूका अनुसार आज सेरानी जिल्लामा बस दुर्घटना भएको हो दुर्घटनामा अन्य 8 जना गम्भीर घाइते भएका छन् बलुचिस्तान सरकारका प्रवक्ता साहिद रिन्दरले पहाड़ी राजमार्गमा चालकले नियन्त्रण गुमाएपछि बस गहिरो खोलामा खसेको जानकारी दिनुभयो दुर्गम पहाड़ी क्षेत्रमा दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ क्षमताभन्दा बढ़ी यात्रु बोकेको बस तीव्र गतिका कारण दुर्घटनामा परेको हुन सक्ने उद्धार एजेन्सीलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ 48 यात्रु सवार बस कोइटाबाट इस्लामाबाद जाँदै गर्दा दुर्घटनामा परेको थियो
3: अब खेल समाचार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकपपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने भएका छन् रोनाल्डोकी दिदी कातिया अभिइरोका अनुसार फिफा विश्वकप 2026 सकिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका हुन् पोर्चुगलले क्रोएसियामाथि अन्तिम समयमा जित हासिल गर्दा रोनाल्डोको परिवारका सदस्यबाट यो खबर बाहिरिएको हो सन् 2006 जर्मनीमा भएको विश्वकपमा डेब्यू गरेका रोनाल्डो लगातार 6 पटक विश्वकप खेलिरहेका छन् रोनाल्डो विगत 2 दशकबाट अन्तर्राष्ट्रिय फुटबलमा जमिरहेका छन् अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी 246 खेल खेल्दै उनले 146 गोल गरिसकेका छन् दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: एमाले पूर्व सांसद लक्ष्मी महतो कारागार चलान अडियो समस्याले अवरूद्ध राष्ट्रिय सभाको बैठक पुनः सुचारू
3: प्रधानमन्त्रीद्वारा संवैधानिक परिषदको बैठक आह्वान रिक्त पदमा नियुक्ति सिफारिश गर्ने तयारी
4: स्वास्थ्य बीमा बोर्डद्वारा अनावश्यक परीक्षण नगर्न बीमितहरूलाई निर्देशन औषधि आपूर्तिमा सुधारका लागि विभागद्वारा 6 बुँदे निर्देशन जारी
3: पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु 8 जना गम्भीर घाइते
4: र विश्वकपपछि रोनाल्डोले सन्यास लिने
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो अप्सरा र दिनेश विदा हुन्छौं नमस्कार

0: तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज।
1: फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
6: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98466188017।
12: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
15: मोबाइल 9800535537 र 9800665159।
2: This is Radio Dhorbarahi 103.8 MHz.

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक।
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
0: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620।
9: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
9: मयाम चिसापानी अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
0: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253599122 98058 69068 2746।
11: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
12: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाचे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510884661 र सिजन गुरुङ 97045409।
13: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
16: क्योंतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।
17: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
18: मात्र रेडियो ढोरबाराही 103.8 MHz मा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल धुलेगौडा 4 भित्री बजार, मोबाइल 98058 535 537।
19: आकर्षक सुनसादीको गहना, नारीको चाहना।

नमस्ते, स्वागत छ कार्यक्रम ओम प्रसन्ना भूषण लोक सुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.5 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorparahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। राजको श्रृंखलामा रहेर हामीहरू शुक्रबारको दिनमा रहेर फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिन्छौ भने हाम्रो रेडियो ढोरपाराही 103.5 मेगाहर्जको पेजमा गई त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा जोड़िन सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ घर कता हो बहिनीको स्वीकार्नु होला हैता।

हजुर श्रोता साथी घर कता हो बहिनीको गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला कार्यक्रममा सुमधुभागालाई भन्दै आजको श्रृंखलामा श्रोता साथीहरू हामीहरू फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिनेछौ भने हाम्रो पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने अहिलेको लागि भने कार्यक्रममा झुङ्गे धारा गीतको बोललाई राखिरहेको छु स्वीकार्नु होला।

हजुर श्रोता साथी, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। ढुङ्गे धारा गीतको बोल रहेको थियो भने सूर्य खड्का र रचना रिमालको आवाजमा सजिएको मिठो भाका रहेको थियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फ अतिर लागिरहेको छु। र गीतको बोल रहेको छ डाँडा घरे साइली, जसमा आवाज रहेको छ सौरभ राज आचार्य र लक्ष्मी मल्लको, भने स्वीकार्नु होला।

हजुर श्रोता साथीहरू, मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई स्वीकार्नु भयो होला। र श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने त्यसै गरी श्रोता साथी जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ ढुङ्गे थारैको, बन्दीपुर दुईमा रिलिज भएको सुमधुर भाका रहेको छ भने यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ यहाँहरू माझबाट बिदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार।

0: क्योंटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
3: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भन्
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि

0: हुँदै हुनुहुन्छ।
1: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
7: दिस इज रेडियो ढोरबाराही 102.8 मेगाहर्ज।
8: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98161595301।
10: जिंदगी का हर एक क्षण विशेष होती क्षण अज विशेष बनाउँछ संगीत ले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
11: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ तपाईँलाई सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.3.8 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज हामी तपाईँको माझमा चाहिँ फ्राइडे एपिसोडमा रहेर यिनै नेपाली अकौष्टिक अनप्लग म्यासअपर कवर संघलाई कार्यक्रम सुन दिनेछौ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। हामी चाहिँ हप्ताको 6 दिन फरक फरक श्रृंखलाको साथमा उपस्थित हुन्छ भने तपाईँले चाहिँ हामीलाई यिनै समयमा चाहिँ 4 बजेदेखि 5 बजेको समयमा चाहिँ सुन्न सक्नुहुनेछ। र यसरी अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगलाई स्थान दिने नै छौं भने अहिलेको लागि भने चाहिँ निरा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौं, जुन चाहिँ कारी प्रसाद बास्कोटाको रहेको छ भने अनप्लग सिजन 3 रहेको छ। र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन यो गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो संग्रह पनि कार्यक्रम स्थान दिइसकेका छौं र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संग्रह स्थान दिने नै छौं भने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा ढिला नगरिकन संग्रह स्थान दिँदैछु बचाऊ बोलको यो गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु एल्बर्ट्रस भारत सिंह अकोस्टिक सिजनबाट रहेको र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु स्वीकार्नुहोस्

हजुरले संघलाई पनि कार्यक्रम स्थान दिइसकेका छौं र अहिलेको लागि भने फेरि पनि कार्यक्रममा चाहिँ नेक संघलाई स्थान दिने नै छ भने म्यासअप संघलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौं र अहिलेको लागि भने चाहिँ गीत छाड्दै हामी छोटो विश्राममा जाने नै छौं। त्यति बेलाको समयभरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: क्योंतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
1: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट
2: मयम चिसा पानी अनि बीचमा नझर्ने
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065509065, मोबाइल 98166343372।
2: भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
10: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
11: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी
12: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
14: हजुर केही चिनको विश्रम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ यिनै नेपाली आकोष्टिक अनप्लग म्यासअप र कभर संघलन कार्यक्रम स्थान दिइरहेका छौं भने तपाईँले हामीलाई ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समावधिभरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र यसरी नै अहिलेको लागि भनेपछि कार्यक्रममा फेरि पनि संघलाई स्थान दिने रहेछौ भने तिमी भने बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु एल्बर्टस 12 सिंह आकोष्टिक सिजनबाट रहेको र अहिलेको लागि भनेपछि गीत छाड्दैछु स्वीकार्नुहोस्।

हजुर, यो सङ्ग्रह पनि कार्यक्रम स्थान दिइसकेको छौँ भने अहिलेको लागि भने हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझमा राख्न चाहे हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबहारको गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ ब्यान्डको सङ्गलाई कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्गलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ। त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्ग भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकोस्टिक अनप्लग म्यासअप र कभर सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने चाहिँ हाम्रो श्रोता साथीहरूले चाहिँ हामीलाई ठिक 4 बजेदेखि 5 बजेको घण्टाको समावधि भरको लागि चाहिँ सुन्न सक्नुहुनेछ। र यसरी नै आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै नेपाली अकोस्टिक अनप्लग म्यासअप र कभर सङ्गलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ। र अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ यिनै जानकारी सँगसँगै सङ्गलाई स्थान दिने नै छौँ भन्ने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा छाड्दैछु जिउ धने बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने रहेछु, जसमा चाहिँ नरेश लिम्बुले कभर गर्नुभएको छ। यो कभर सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो रमाइलो कवर सङ्ग्रह पनि कार्यक्रम स्थान दुई रहिसकेको छु। पकाउने हाम्रो श्रोता साथीले चाहिँ सुनिसक्नु भएको छ र अहिलेको लागि मैले सबै पनि कार्यक्रममा चाहिँ सङ्ग्रह स्थान दिने नै छौ भने तिमी परि बोलेका कि हे माया बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। कृपया अनब्लक सिजन 3 बाट रहेको र अहिलेको लागि भनिसक्यो छाड्दैछु, स्वीकार्नुहोस्।

0: क्योंतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
3: सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू,
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9648164145।
8: सधैँझैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
9: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
10: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
10: र 9868168087।
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
10: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
10: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: मेटली स्टील फन पर का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867974।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
4: हजुर, केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। पनि आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ नै फ्राइडेका एपिसोडमा रहेर नेपाली अकोस्टिक अनप्लग म्याचअप र कभर सङ्गलन कार्यक्रम स्थान दिइसक्यौं र पक्कै पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ र सुनेर पक्कै पनि मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो। र यसरी नै आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ, अब अनि हामी छुट्टिनुपर्ने बेला पनि भइसकेको छ भने अब हामी तपाईँहरूको माझमा सन्डेको एपिसोडमा रहेर सतभार गीतलाई लिएर उपस्थित हुने नै छौ। तपाईँले चाहिँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np रेडियो ढोरबाराही .com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र यसरी नै सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा जाँदा जाँदै चाहिँ सङ्घलाई स्थान दिने नै छु भने तपाईँहरूको माझमा चाहिँ म्याचअप सङ्घलाई चाहिँ कार्यक्रम स्थान दिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: र 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9648064145।
3: सधैँ झै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
4: हलियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
5: र 9968168887।
8: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
9: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
9: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो घर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
4: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। जिल्ला समन्वय समिति कास्कीमा बिहिबार आयोजित विशेष समारोहमा सबै पालिकामा खोपको पहुँच पुगेको सुनिश्चित गर्दै यो घोषणा गरिएको हो। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 बमोजिमका प्रक्रिया पूरा गरेपछि कास्कीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो। जिल्लाका 5 पालिकाले आफ्ना क्षेत्रमा पूर्ण खोप सुनिश्चित गरेपछि यो जिल्ला स्तरीय घोषणा सम्भव भएको हो। अवसरमा 5 पालिकालाई जिल्ला खोप समन्वय समितिले र जिल्ला खोप समन्वय समितिलाई प्रदेश खोप समन्वय समितिले सम्मान गरेका छन्। जिल्लाभरका 16 23 महिना उमेर समूहका 5,239 बालबालिकाले पूर्ण खोप पाएका छन्। स्थानीय तहगत विवरण अनुसार रूपा गाउँपालिकामा 114, मादीमा 75 र माछा पुछ्रेमा 228 बालबालिकाले खोप पाएका छन्। त्यसैगरी अन्नपूर्ण गाउँपालिकाका 216 र पोखरा महानगरपालिकाका 4,606 बालबालिका खोपको पूर्ण मात्रामा समेटिएका छन्। रूपाले गत 26 वैशाखमा पहिलो पटक यो घोषणा गरेको थियो भने पोखरा महानगरले 11 जेठमा घोषणा गरेको थियो। घोषणा कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका स्वास्थ्य शाखाका खोप संयोजक तेजाखर लम्साले स्वयंसेविकाहरूको मेहनतले यो सफलता मिलेको बताउनु भएको हो। कार्यक्रममा लामो समय सेवा गरेर अवकाश पाएका स्वयंसेविकाहरूलाई प्रशंसा पत्र र दोसलाले सम्मान गरिएको थियो। 29 वर्षसम्म स्वयंसेविकाका रूपमा काम गरेकी राधा कुमारी अधिकारीले आफ्नो अनुभव सुनाउँदै अधिकारीले शुरूवाती दिनमा खोप अभियान चलाउन निकै कठिन भएको स्मरण गर्नुभएको हो। उहाँले अवकाश सुधा सरकारले दिने 20,000 रूपियाँमा पनि कर कटी गर्ने गरेकोमा असन्तुष्टि जनाउनु भएको हो। उहाँले उक्त रकम बढ़ाउन र कर नलगाउन सरकारसँग माग गर्नुभएको छ। प्रादेशिक स्वास्थ्य कार्यालयका निमित्त निर्देशक डाक्टर मधुरजी ढकालले प्रदेश र जिल्लालाई पूर्ण खोपयुक्त बनाउन स्वास्थ्यकर्मीको भूमिकामा महत्वपूर्ण रहेको बताउनु भएको हो। आई केयर फाउण्डेशनले पोखरा स्थित हिमालय आका अस्पताललाई एउटा गाड़ी सहयोग गरेको छ। फाउण्डेशनले 60,00,000 रूपियाँ मूल्य बराबरको गाड़ी अस्पताललाई उपलब्ध गराएको हो। शुक्रबार अस्पताल परिसरमा आयोजित कार्यक्रमका बीच फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत सीईओ जेनेटले अस्पतालमा पदाधिकारीलाई गाड़ी हस्तान्तरण गर्नुभएको हो। सीईओले अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगर र मेडिकल डाइरेक्टर डाक्टर बबिता गुरूङलाई गाड़ीको साँचो बुझाउनु भएको छ। फाउण्डेशनले उपलब्ध गराएको यो गाड़ी विशेष गरी ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालन गर्न र बिरामी ओसार पोसारमा प्रयोग गरिने अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगरले अस्पताल स्थापनादेखि नै आई केयर फाउण्डेशनको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यो सहयोगले विकट र सेवा भोग्न नसकेका क्षेत्रका बासिन्दा लाभान्वित हुने बताउनु भएको हो। ब्यास नगरपालिका एक भातगाउँ स्थित भातगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा मात्रै मतदान हुने भएको छ। पदाधिकारी लगायत सदस्य पदमा निर्विरोध निर्वाचित भएसँगै शुक्रबार मतदानको तयारी गरिएको छ। अध्यक्ष पदमा रामकुमार गोशाली र सन्त तामाङको उम्मेद्वारी परेको छ। निर्वाचन समितिले सूचना जारी गरी शुक्रबार 2 बजेदेखि दरै समाजको भवनमा मतदानका लागि उपस्थित हुन टोलगत प्रतिनिधिलाई आग्रह गरेको छ। संस्थाको अध्यक्षमा राजेश्वर सचिवमा विष्णु बहादुर बस्नेत, कोष अध्यक्षमा सहवीर उच्चै र सहसचिवमा शान्त खवास निर्विरोध निर्वाचित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय तनहु तथा माथत प्रहरी इकाईले सञ्चालन गरिएको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 6 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण, अवैध मदिरा, शान्ति सुरक्षा, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा लिएका मध्ये 3 जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी 3 जनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ। कास्की जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम पूर्ण प्रक्रियामा पूरा गरी जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहको बीच सो घोषणा गरिएको हो। पोखराको मुस्ताङ चोकमा मादक पदार्थ सेवन गरेर स्कूलको भ्यान चलाउँदा दुर्घटना भएको छ। दुर्घटनामा 2 जना विद्यार्थी सामान्य घाइते भएका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगर 17 मुस्ताङ चोकमा हेप्पी बोर्डिङ स्कूलको G1622 नम्बरको भ्यान बिजुलीको पोलमा ठोकिएको हो। दुर्घटनामा पोखरा महानगर 6 डिहीको पाचनका 16 वर्षीय अमृत परियार घाइते भएका छन्। उनको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। यस्तै पोखरा महानगर 18 सेडीका 16 वर्षीय अंकित कुवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ। घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल पठाएको छ। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको हो। दुर्घटनापछि चालक सम्पर्कविहीन भएका छन्। प्रहरीले स्याङ्जाको फेदी खोला गाउँपालिका 2 बस्ने 52 वर्षीय चालक बलराम भण्डारीलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउने उद्देश्यले पोखरामा रोजगार मेला शुरू भएको छ। पोखरा महानगरपालिकाको प्रबन्धन तथा पोखरा उद्योग वाणिज्य संग्रह ग्रोथ सेलर्सले ग्रोथ सेलर्सको आयोजनामा मेला शुरू भएको हो। बुलादी स्थित इभेन्ट सेन्टरमा आयोजित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहिबार उद्घाटन गर्नुभएको हो। रोजगारीको खोजीमा रहेका जनशक्तिलाई सोही ठाउँमा रोजगारीका अवसरसँग जोड्न यो मेला आयोजना गरिएको हो। मेलामा रोजगारी चाहनेले आफ्नो व्यक्तिगत विवरण पेश गर्ने र रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने व्यवस्था मिलाएको छ। मेलामा नेपालका प्रतिष्ठित 50 जना बढ़ी रोजगारदाता कम्पनीहरूको सहभागिता रहेको छ। यसले गर्दा रोजगारी खोज्ने र रोजगारदाता बीच प्रत्यक्ष भेटघाट हुने वातावरण बनेको छ। सुर्ती तथा मदिराजन्य पदार्थको सेवनले आर्थिक समस्या, स्वास्थ्यमा जटिलता र मानसिक असन्तुलन समेत निम्त्याउने भएकाले यसको नियमन र नियन्त्रणका लागि सरकारवालाबीच साझा चासो र सचेतनाको आवश्यकता औलाएको छ। बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा बिहिबार भएको सुर्ती तथा मदिराजन्य पदार्थ सेवन नियमन तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा सहभागीहरूले सुर्ती र मदिराजन्य पदार्थको सेवन सामाजिक समस्याको रूपमा देखिएको, युवाहरूलाई कुलतको दलदलबाट बचाउन सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड़ दिएको छ। कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाको उपप्रमुख राजु खड्काले नगरपालिका नागरिकको स्वास्थ्यमा ध्यान दिन सके मात्र विकासको अर्थ रहने बताउनु भएको हो। प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले सुर्तीजन्य तथा मदिराजन्य कुलतबाट युवा पुस्तालाई बचाउन आवश्यक रहेको बताउनु भएको हो। उहाँको अनुसार विद्यालय र कलेज क्षेत्रमा यो कुलत बढ़ी देखिएकाले ती क्षेत्रको तत्काल अनुगमन गरी नियमन गरिनेछ। प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले अस्पताल, विद्यालय, कलेज र होटल क्षेत्रमा गरिएको अनुगमनमा जथाभावी सुर्तीजन्य वस्तु बिक्री भइरहेको पाइएको बताउनु भएको हो। उहाँअनुसार अनुगमनका क्रममा कतिपय स्थानमा अझै पनि खुला रूपमा चुरोट बिक्री हुने गरेको इलेक्ट्रोनिक पसलमा विद्युतीय चुरोट वेप र हुक्का बिक्री भइरहेको तथा सार्वजनिक स्थानमा जथाभावी चुरोट र सुर्ती सेवन गर्ने गरिएको पाइएको छ। कतिपय स्थानमा आनी बानी सुधार गर्ने नो स्मोकिङ अभियान प्रभावकारी बनाउने तथा आवश्यक स्थानमा स्मोकिङ जोन तोक्नुपर्ने सुझाव समेत दिएको उहाँले जानकारी दिनुभएको हो। कार्यक्रममा क्रियाशील पत्रकार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो। जनस्वास्थ्य अधिकृत गोविन्द गौतम तथा नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल लगायतले स्वास्थ्य जीवनका लागि मदिरा र सुर्तिजन्य पदार्थको सेवन नियन्त्रण गर्नुपर्ने नागरिक स्वयं सचेत हुनुपर्ने र दुर्व्यसनमा परेकालाई क्रमशः सुधारतर्फ लैजान सहयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते फरार भएका तथा जबरजस्ती गर्ने मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक युवकलाई तनहु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुको सुक्लागण्डकी नगरपालिका सात निवासी कृष्ण बहादुर विक रहेका छन्। विक जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जनकनाथ देवल बाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक धदिरिका प्रसाद खिमिरेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खोजिएको प्रहरी टोलीले विकलाई उनकै घरमा लुकी छिपी बसेको अवस्थामा बिहेबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका विकलाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ। लगातार दुई दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 8.30 अंकले घटेर 2653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, माइक्रो फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनीको शेयर घटेकोमा 104 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज अप्पर लोहरे खोला हाइड्रो पावरको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सानीगढ़ हाइड्रो, स्नो रिभर्स, कलंगा हाइड्रो पावर, हाइड्रोको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.11 अर्ब करोड़को कारोबार भएकोमा आज 345 कम्पनीका 85,84,000 किता शेयर 4.41 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझ 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
6: टिम 68 करोड़ प्रस्तुत गर्दछ।
7: प्रथम 68 करोड़ कप 2083
6: पिरुङ स्पोर्ट्स क्लब द्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
7: प्रथम पुरस्कार
6: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
7: द्वितीय पुरस्कार
6: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
7: तृतीय पुरस्कार
6: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
7: सान्त्वना पुरस्कार
6: नगद रु 22,068
7: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाड़ीका लागि नगद रु 5,068
6: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068 खेल हुने स्थान भीमात रंगशाला खेल सञ्चालन यही असार 17 गते देखि 20 गते सम्म
7: अन्य आकर्षणहरू
6: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सहभागी टिमहरू तनहु भलिबल टिम स्याङ्जा भलिबल टिम शाही फलफुल भलिबल टिम स्याङ्जा बिरुङ स्पोर्ट्स क्लब भीमात वालिङ भलिबल क्लब स्याङ्जा हाई भिजन ल्यान्ड भलिबल टिम भीमात
7: आयोजक
6: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु
8: ए सबिना यस्तो हतारमा कता हो
9: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
8: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
10: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9808-16142
11: आज पनि ढिला भयो
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
13: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
14: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
15: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
16: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
15: अनि बन्छ त दाई
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठीक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
19: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
18: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856602629
15: सुन न श्रेया यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै
20: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
15: कहाँ
20: गण्डकी मेडिकल हल
21: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
20: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डी फोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
21: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
15: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903669 मोबाइल 9840826926
22: 103.8 अन्तर्मनको आवाज
23: होते पेता नुता तेले
24: न्यङ्गी गैला यानो
25: कानु रोज माम्याकी
23: हे मस्या छ्या मामु छ्या मस्या लु मामु लु मस्या मिने मामु
0: यंगी रिमथिम दिंगी जो थन लबे लागिरी यंगीला लोलोनो प्रयासी
1: कार्यक्रम आदिवासी संसार
0: रेडियो भोर बाराही 103.8 मेगाहर्ज
2: नाको र सेमु नजाट्नी पट्ट लाफाको केरसेकी हुन्छ नि है।

0: झुरले जेडो सिमिङी पाऊ घामा सेबरेक सविता सिजली झेडी मगरौ सधैँ लखन मगर ढुटो मास पार्ला नखिङ नाकुङ समक्ष प्रस्तुत छन् मनले मातृभाषा आवाजको आवश्यकता आजको डेचमूल नारा नखिङ कानको पट्ट बिहिबार गोराकुङ कु बज्यौ सेटमिन नुनिङ हटिङ पुनः प्रसारण शुक्रबार नबिलाक बाङ्गा बज्यौ सेटमिन नुनिङ राखीजाटले रेडियो ढोरबराही काठभोङ सोम दशमलव के मेगा हजाङ नाकै कानके रेडियो ढोरबराही वेबसाइट हाम्रो पात्र मोबाइल एप र फेसबुक पेज र भिन्टाभरि कठ कठ सेकिहेपले झुरले जेदौ सेमिङ्गे पाऊ म एलिना हुन्चिम पुवार मगर सधैँ जस्तै मगर भाषाको कार्यक्रम लिएर हजुरहरू समक्ष प्रस्तुत हुँदैछु। मातृभाषा आवाजको आवश्यकता आजको भन्ने मूल नारा लिएर हामी हरेक बिहिबार बिहानको 9 बजेको समाचार पछि अनि पुनः प्रसारण शुक्रबार साँझ 5 बजेको समाचार पछि आउने गर्दछौ। रेडियो ढोरबाराही 103.8 MHz हजुरहरूले हामीलाई रेडियो ढोरबाराहीको वेबसाइट हाम्रो पात्र मोबाइल एप र फेसबुक पेजबाट पनि विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति समन्वय परिषद शुक्ला गण्डकी नगरपालिकाको सहयोगमा र पीआर कल्चर एन्ड फेसन हाउस फिलिगाउँडाको प्रायोजनमा प्रसारण भएको हो। यसै मासबार कानुङ ढुट रोस रिवस कला साहित्यके आर्कुमके हटिङ मिनम पुस्ताके हस्तान्तरण जातके उद्देश्य लामो प्रसारण छान्छ आले ढुट वाचा लाफाकै लहु इमाङ लाफाकुङ माझाङ पाहाके जुङकुट जातै नुनी है मावार्च लाफाकै इमाङ छर छिमेकाङ लाफाकुङ माझाङ वार्च लाफाको कठ पाहामु ङाके जुङकुट जातके आछानै सहिज सामाजिक सञ्जालाङ र मगर ढुटौ ढलिङ सामग्रीको दिनकेर योगले भोटिङ र सजिलो कथाका नै पाहाके सहायता छान्ने चिनिङ कानुङ मासबाराङ विषय वस्तुले अखिल नेपाल भिक्षु महासंघ सञ्चालन जात पर्याती नैतिक शिक्षौ नतिजा तथा प्रमाण पत्र हटिङ पुरस्कार वितरण मासबारौ बारेङ टुन्च जानकारी।
1: यस कार्यक्रम हाम्रो मगर भाषा कला संस्कार संस्कृति वेशभूषा साहित्यलाई जगेर्ना गर्ने साथै नयाँ पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ प्रसारण गरिएको हो। हजुरहरू मध्ये मगर भाषा बोल्न सक्नुहुने ले आफ्नो घर परिवार साथी माझ सिकाउने प्रयास गर्नुहोस् र मगर भाषा बोल्न लेख्न नआउने श्रोता साथीहरू आफ्नो घर परिवार घर छिमेकमा मगर भाषा बोल्न जान्नुहुने अग्रजीवहरूसँग सिक्ने बोल्ने प्रयास गर्नुहोस्। अहिले सामाजिक सञ्जालमा पनि मगर भाषाको धेरै सामग्रीहरू पाउन सक्दछौ। हामीले त्यसबाट पनि धेरै कुराहरू सजिलै सिक्न सक्दछौ। आजको कार्यक्रममा विषयवस्तु छ अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित पर्याती शिक्षा नैतिक शिक्षाको नतिजा तथा प्रमाण पत्र साथै पुरस्कार वितरण कार्यक्रमको बारेमा। अहिले भने एउटा मिठो गीत हजुरहरू सबैको लागि गीतको बोल छ झोरले झोरले तिलक समय मगर।

0: यसै सिहेत लिङ नुनिङ श्रोता लाफाको के फेरि काट फेरि मासबारङ मन्टा जात्वै मासबारके अगाडि बढिसके नुहुमुनले मिथि निच वाङ के चु सोम असार महिनौ चु निच गते शुक्ला गण्डकी नगरपालिका वडा नम्बर बुली दुलीगौडा बौद्ध शान्ति सदन बिहारङ अखिल नेपाल भिक्षु महासंघै सञ्चालन जात्व नेपाल बौद्ध पर्यति शिक्षौ नतिजा प्रकाशन करार पत्र तथा पुरस्कार पुङ्च मासबारङ प्रमुख अतिथि शिक्षा युवा तथा खेलकुद शाखौ अधिकृत नवराज चापागाई र विशिष्ट अतिथि अन्तर्राष्ट्रिय बुद्ध पर्यति उदय बिहार प्रमुख भन्तेज्यू ल्या संस्थौ अध्यक्ष वापा सूर्य बहादुर थापा मगरौ अध्यक्षताङ ढलिङ बुद्धिजीवी भनीको झुरुम छान्मु दुलेगौडा बौद्ध शान्ति सदन र विश्व शान्ति बुद्ध विहार भीमातौ सामूहिक रूपाङ कक्षा काट देखुन कक्षा के समनुङ नतिजा प्रकाशन प्रमाण पत्र तथा पुरस्कार वितरण मासबार सम्पन्न छाना
1: मिति 2083 असार महिनाको 12 गते शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 दुलेगौडा बौद्ध शान्ति सदन बिहारमा अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालन गरेको नेपाल बौद्ध पर्यति शिक्षा नैतिक शिक्षाको नतिजा प्रकाशन प्रमाण पत्र तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत नवराज चौलागाईज्यू र विशिष्ट अतिथि अन्तर्राष्ट्रिय बौद्ध पर्यति उदय बिहार प्रमुख विशारद भन्तेज्यू हुनुहुन्थ्यो। संस्थाको अध्यक्ष सूर्य बहादुर थापा मगरको अध्यक्षतामा विभिन्न बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति हुनुहुन्थ्यो। दुलेगौडा बौद्ध शान्ति सदन र विश्व शान्ति बुद्ध विहार भूमातको सामूहिक रूपमा कक्षा 1 देखि कक्षा 8 सम्म नतिजा प्रकाशन प्रमाण पत्र र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।
0: पर्यति शिक्षा देश नैतिक शिक्षा आले भर्मियौ जीवाकाङ जजा देखुन बिर्द समके पर्यति शिक्षौ महत्व ढलिङ कारण छान्ने काट भर्मी जहान परिवार लाङ्घा पङ संस्था देखुन लिस हटिङ भिन्टा भरुङ भर्निके सिहेत लामाङ डोरुडीके ढलिङ आवश्यक शिक्षाले पर्यति शिक्षा।
1: पर्यति शिक्षा भनेको नैतिक शिक्षा हो। मानव जीवनमा बालकदेखि वृद्धसम्मलाई पर्यति शिक्षाको ठूलो महत्व हुन्छ। एक व्यक्ति घर परिवार गाउँ समाज संघ संस्थादेखि लिएर देश र विश्वलाई नै असल मार्गमा डोर्याउने शिक्षा नै पर्यति शिक्षा हो।
0: भीमेद्र दुलेगौडा शाखा जात्मु करिब चुबाङ्गा छिपियाको सहभागी छान्त मध्याङ कक्षा टुनिङ नेपाल अधिराज्य भरङ बुली संस्थानङ बुली स्थानङ परिस्के सफल छान्त बौद्ध शान्ति सदनुङ सचिव रूपा राणा मगर कटकट चु बुली चिपाएको उत्तीर्ण छाना
1: भीमात र दुलेगौडा शाखा गरी करिब 50 जना विद्यार्थीको सहभागी मध्ये कक्षा 7 बाट नेपाल अधिराज्यभरिमा 4 स्थानमा पर्न सफल हुनुभएको बौद्ध शान्ति सदन दुलेगौडाको सचिव रूपा राणा मगर सँगसँगै 43 जना विद्यार्थी उत्तीर्ण हुन सफल हुनुभएको छ।
0: मास बारङ याक्तै प्रमुख अतिथि यसै नैतिक शिक्षाकै अघिल सारीकै यसै नैतिक शिक्षा अध्ययन जातमु पालिकै जातकी युक्त सहयोग जुड्डीके जुङकुट जातले डेमु हुँदा मासबार डुम्च बखटाङ सभा अध्यक्ष जम्मै सहभागी सिप्याके हटिङ झुरुम छान्त पट्टको के त्यावासी हटिङ अवराच डिनाङ र सेहत जात नुनी देशै सिगिनिया यहाँ
1: कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथिज्यूले यस नैतिक शिक्षालाई अगाडि बढाउन यसको अध्ययन गरेर पालिकाबाट हुन सक्ने सहयोग जुटाउने प्रयास गर्ने वाचा गर्नुभएको छ। कार्यक्रमको अन्तमा सभा अध्यक्षज्यूले सम्पूर्ण विद्यार्थी तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभयो। अब भने फेरि एउटा मिठो झ्याउरे गीत तपाईँहरू सबैको लागि गीतको बोल छ हिजे माउले ए भान्जी।

0: सेतो लिङसेमु नाकोकेर पक्कै पनि रमाइलो लच्छा हो। नाको कठा मुना किङ कुराकानी जाटाचो सेते त लिङको सेमु मुके मन लेनाङ लेनाङ र कानुङ मासबारके भागमुया त समय अवधि र डुम्के नपा सही समन कानके सेमु या त श्रोता लाफाको के ढलिङ ढलिङ धन्यवाद। चिनिङ कानकै मगर ढुट र खस ढुटाङ खास त मासबार नाको के कुटा लसा आटा न सल्ला सुझाव याके मामेक नि है। कानके प्राविधिक लाकिङ डुस्मया छ प्राविधिक राखाके र मिकिनिङ हुँदा आभार प्रकट जातले आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगरपालिका केर धन्यवाद प्रकट जातले होटा जात मन कानु मासबारो प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस केर ढलिङ ढलिङ धन्यवाद। यसै
1: यो मिठो गीत हजुरहरूलाई पनि पक्कै मन परे होला। हजुरहरूसँग बसेर कुराकानी गर्दै मिठो मिठो गीतहरू सुन्न मन हुँदा हुँदै हाम्रो कार्यक्रमको समय अवधि पनि सकिने लाग्यो। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई धन्यवाद। आज हामीले मगरढुट भाषा र नेपाली भाषामा गरेको कार्यक्रम हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। हामीलाई प्राविधिक रूपमा सहयोग गर्नुहुने साथीलाई हृदयदेखि नै आभार प्रकट गर्दछौ। नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकीलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी हाम्रो प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस दुलेगौंडालाई पनि धेरै धेरै धन्यवाद। अन्त्यमा एउटा मगर भाषाको मिठो गीत छोड्दै म कार्यक्रम सञ्चालिका एलिना हुन्चिन पुहार मगर,
0: म कार्यक्रम सञ्चालिका सविता सिजानी झ्याडी मगर, बाके साना झोरले जेडो सिमिङ पाऊ।

0: ባላይ እንደዩን ማቻ
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रांड को सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
4: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि। प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम।
8: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
12: Admission open.
13: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
12: 24th years of academic excellence in management.
13: Bachelor program.
12: 4 years program of Bachelor in Business Administration, BBA.
13: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
12: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
13: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
12: Science and Management, both stream can apply.
13: Last date of form submission, 26th Asar 2083.
12: Entrance exam, 29th Asar 2083.
13: Intro to learn, go first to serve.
12: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
11: च्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847715 को निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको

0: तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
3: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बालिन सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष। सिंहदरबारबाट कानूनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन चलेको आरोप।
0: सहमतिको वातावरण कमजोर बन्दै गएको कंग्रेस इतर समूहको निष्कर्ष। सिंहदरबारमा निजामती अस्पतालको इकाइ आजदेखि सञ्चालनमा।
1: काठमाडौँ विश्वविद्यालयको 31 औं दीक्षान्तमा 1500 विद्यार्थी दीक्षित। राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागारको अनुगमन।
0: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने। 2 करोड़ मानिस सहभागी हुने अनुमान।
1: र एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको आदेश।

0: ढोकढोक होइन ढोक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। नेकपा एमालेले वर्तमान बालेन शाह नेतृत्वको सरकारको 100 दिनको अवधिमा गरिएका कामहरू अत्यन्तै फितलो, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष निकालेको छ। पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी सार्वजनिक समीक्षा प्रतिवेदनमा सिंहदरबारबाट कानूनले नचिनेका व्यक्तिहरूले स्वेच्छाचारी शासन चलाइरहेको र निजामती सेवा एवं शासकीय सुधारका नाममा प्रशासनमा डर त्रासको वातावरण सिर्जना गरिएको गम्भीर आरोप लगाइएको छ। नीतिगत र संवैधानिक क्षेत्रमा सरकारले राजनैतिक दलहरूसँग न्यूनतम परामर्श नगरी अपारदर्शी ढंगले संविधान संशोधनको कार्यदल गठन गरेको र प्रदेशलाई बलियो बनाउने वाचा विपरीत केन्द्रमा अधिकार केन्द्रित गर्दै संघीयता विरोधी अभ्यास शुरू गरेको एमालेको ठहर छ। शान्ति सुरक्षा र न्याय सम्पादनको सन्दर्भमा भदौका विध्वंसात्मक घटनाको फितलो अनुसन्धान गरी प्रतिशोध साध्ने काम मात्र भएको तथा राष्ट्रिय मानवाधिकार आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई कार्यवाही गर्नुको साटो उल्टै राज्यका महत्वपूर्ण जिम्मेवारी सुम्पेर मानवाधिकारको उपहास गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसै गरी सुशासनको अवधारणा आवरणमा पर्याप्त तथ्य र प्रमाण बिना हतार हतार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको तर 13 दिनसम्म अभियोजनको आधार समेत देखाउन नसकिएको भन्दै एमाले सरकारको छनौटपूर्ण कानूनको व्यवहारको आलोचना गरेको छ। अख्तियार हुँदाहुँदै असंवैधानिक रूपमा सम्पत्ति छानबिन आयोग गठन गरिए पनि बहालवाला मन्त्री र सांसदहरूलाई त्यसको दायराभन्दा बाहिर राखेर सुशासनको तमासा देखाइएको र पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको एमालेको आरोप छ।
1: नेपाली कंग्रेसको इतर पक्षले वर्तमान अवस्थामा संस्थापन पक्षसँग सहमति हुने सम्भावना क्षीण बन्दै गएको निष्कर्ष निकालेको छ। नेता पूर्णबहादुर खड्काको निवास गोलफू टारमा बसेको इतर पक्षको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेता मीन विश्वकर्माले अहिलेको परिस्थितिले एकताको महाधिवेशन हुने सम्भावना कमजोर बनाएको बताउनुभयो। उहाँले कंग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र प्रस्ताव विमति र सहमतिको प्रयास स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीमा सहमति जुटाउन समय लाग्ने बताउनुभयो। विश्वकर्माले गत पुसमा विशेष महाधिवेशन त्यसपछि पार्टीभित्र लेखिएको अन्तर्कलह माघ 6 गतेको एकता र वैशाख 6 गते आएको फैसलालाई स्वीकार गर्दै पार्टीले सहमतिको प्रयास निरन्तर जारी राखेको स्मरण गराउनुभयो। तर संस्थापन पक्ष एकपक्षीय रूपमा अघि बढ़दै गएर अधिवेशनका गतिविधि सञ्चालन गरे पार्टी एकताको सम्भावना अझ कमजोर हुने उहाँको भनाइ छ। नेता विश्वकर्माले पार्टी एकतालाई प्राथमिकतामा राखेर इतर पक्षले निरन्तर पहल गरिरहने स्पष्ट पार्नुभयो।
3: निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाई सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ़दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको मन्त्रालयले जनाएको छ। उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ।
1: काठमाडौँ विश्वविद्यालय केयूको 31 दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न विधाका 1527 विद्यार्थी दीक्षित भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काभ्री प्लाञ्चोकको धुलीखेल स्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीमध्ये 11.72% नेपाल बाहेक अन्य 7 देशका रहेका छन्। समारोहमा पोखरेलले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रममा 1527 जना विद्यार्थी मध्ये स्कूल अफ आर्ट्सका 161, स्कूल अफ एजुकेशनका 112, स्कूल अफ इन्जिनियरिङका 355, स्कूल अफ ल का 42, स्कूल अफ म्यानेजमेन्ट का 146, स्कूल अफ मेडिकल साइन्सेज का 504 तथा स्कूल अफ साइन्स का 307 जना दीक्षित भएका छन्। समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्ण पदक सहित सम्मान गरिएको छ।
3: प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगर स्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ। समिति सदस्य दीपक राज पोहरा, सुरेन्द्र चौधरी र रेखा कुमारी यादव सहितको टोलीले कारागारको अनुगमन गरेको हो। त्यसक्रममा समितिले कारागारको भौतिक संरचना, कैदीबन्दीको जीवनयापन, सुरक्षा व्यवस्थापन एवं कारागार संचालनमा प्रशासनिक चुनौती लगायतका विषयमा जानकारी लिएको समिति सदस्य पोहराले जानकारी दिनुभयो।
1: बैतडीमा बस दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। आज दिउँसो धनगढ़ीबाट बैतडीका लागि छुटेको बस बैतडीको पाटन नगरपालिका 8 गैरा खानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल सिन्हाले जानकारी दिनुभयो। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ। उहाँका अनुसार बस सड़कबाट करिब 100 मिटर तल खसेको हो। घाइतेलाई उद्धार गरेर उपचारका लागि विभिन्न अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: मार्वल का सीपीवीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्वल का यूपीवीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रहरीले कर्तव्य ज्यान मुद्दामा 20 वर्ष कैद सजाय तोकी फरार रहेका धनबहादुर घरतीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका 1 बनगाउँ बस्ने अन्दाजी 45 वर्षीय निज घरतीमगर रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उनी कैलाली जिल्ला अदालतको विक्रमसम्म 2056 चैत 13 गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा 20 वर्ष कैद सजाय तोकी विक्रमसम्म 2061 माघ 27 गते कैलाली कारागारबाट फरार रहेका थिए।
3: तनहुमा निर्माण हुन गइरहेको 126 मेगावाट क्षमताको तल्लो सेती जल विद्युत आयोजनाको जग्गा अधिकरणका लागि क्षतिपूर्तिको निर्धारण गरिएको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआवजा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिकरण गरिने जग्गामा रहेका संरचनाको मुआवजा निर्धारण गरेको हो। विद्युत गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि अधिकरण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो।
1: शेयर बजार परिसूचक नेप्से आज ओह्रालो लागेको छ। नेप्से परिसूचक 8.30 अंकले ओह्रालो लागेर 2653.40 बिन्दुमा कायम भएको छ। आज कुल 345 कम्पनीको शेयर 4,41,12,34,537 मूल्यमा खरिद बिक्री भएको छ। आज 103 कम्पनीको शेयर मूल्य बढ़दा 160 कम्पनीको शेयर मूल्य घट्यो भने 14 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम भोलिदेखि यही असार 25 गतेसम्म 6 दिन चल्ने भएको छ। इरानको इतिहासकै सबैभन्दा ठूलो राजकीय अन्त्येष्टिहरू मध्ये एक हुने इरानी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अन्त्येष्टि समारोहमा करिब 1.5 करोड़देखि 2 करोड़सम्म मानिसहरू सहभागी हुने अनुमान गरिएको छ। यति ठूलो संख्यामा जनसागर ओर्लिने सम्भावनालाई मध्यनजर गर्दै इरानभर उच्च सतर्कता हाई अलर्ट घोषणा गरिएको छ। खामेनीको अन्त्येष्टिमा विश्वका 30 भन्दा बढ़ी देशका नेता तथा प्रतिनिधिहरूका साथै 90 देशका धार्मिक प्रतिनिधिहरू सहभागी हुने भएका छन्। पाकिस्तान, रूस र चीन सहित कैयौं देशहरूले आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डल पठाउने पुष्टि गरिसकेका छन्। भोलिदेखि शुरू हुने अन्त्येष्टि यात्राका क्रममा खामेनीको पार्थिव शरीरलाई इरानका विभिन्न शहरहरू, छिमेकी देश इराकमा समेत लगिने भएको छ। दशकौंसम्म फलामे मुठीले इरानको शासन चलाएको र पश्चिमा देशहरूसँग कड़ा टक्कर लिएका खामेनीको विदाईका लागि तेहरानका सड़क, हवाई क्षेत्र बन्द हुने हुँदा दैनिक जनजीवन प्रभावित हुने देखिएको छ।
1: अब खेल समाचार। अखिल नेपाल फुटबल संघ इन्फाका पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो। जेठ 26 गते विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका इन्फा अध्यक्ष पंकज विक्रम लिम्बाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो। त्यसपछि उनीहरूले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, गृह सचिव, अध्यागमन विभागलाई विपक्षी बनाएर निवेदन दिएका थिए। इन्फाका पदाधिकारी तथा सदस्यलाई अन्तर्राष्ट्रिय सहभागिता, वैदेशिक भ्रमण रोक्का गरिदिनका लागि अध्यागमन विभागमा पत्राचार गरिदिन अनुरोध गर्दै राखेपले खेलकुद मन्त्रालयलाई पत्र लेखेको थियो। अदालतले सो पत्र लगायत विभिन्न निकायमा भएका पत्राचारहरू तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बालिन सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष। सिंहदरबारबाट कानूनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन चलेको आरोप।
3: सहमतिको वातावरण कमजोर बन्दै गएको कंग्रेस इतर समूहको निष्कर्ष। सिंहदरबारमा निजामती अस्पतालको इकाइ आजदेखि सञ्चालनमा।
1: काठमाडौँ विश्वविद्यालयको 31 औं दीक्षान्तमा 1500 विद्यार्थी दीक्षित। राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागारको अनुगमन।
3: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड़ मानिस सहभागी हुने अनुमान।
1: र इन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको आदेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौं। नमस्कार।
6: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 98562625 र 98468464145।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
6: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
7: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिड लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
7: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
7: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इङ्ग्लिस बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानीतर्फ लागौं है त। आज हामीसँग धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ र शुरूआतीमा चाहिँ मसँग एकजना बहिनी हुनुहुन्छ, उहाँसँगको कुराकानी तर्फबाट हामी अगाडि बढ्दैछौ। नमस्कार, स्वागत छ प्रोग्राम स्कूल कलेजमा।
1: थ्याङ्क यू, नमस्कार।
0: हजुरको शुभ नाम चाहिँ के हो नि?
1: सिमरन सारु मगर।
0: सिमरन सारु मगरजी कति कक्षाबाट हुनुहुन्छ?
1: 8B।
0: 8B। अनि आज हामीसँग धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ, सबै हजुरको साथीहरू अथवा सबै 8B हुनुहुन्छ कि के छ?
1: होइन, 8B, 8A अनि 9 क्लासबाट पनि।
0: भनेपछि 9 र 8 को भाइ बहिनीहरू चाहिँ आज हामीसँग हुनुहुन्छ भने अहिले भने ढिला नगरी उहाँको प्रतिभाबाट हामी अगाडि बढ्छौँ। आज हामीलाई के सुनाउँदै हुनुहुन्छ नि?
1: हामीले चाहिँ स्कुलमा प्लास्टिकहरू ब्यान गर्नुपर्छ कि पर्दैन भन्ने बारेमा।
0: ल हुन्छ, सुरु गरौँ है त।
1: हुन्छ। Today I am going to talk about the topic, should plastic ban it in schools. I believe plastic should be banned in school because it is harmful to our environment and our health. Every day students use plastic bottles and food wrappers. After using them, many people throw them away carelessly. This makes the school dirty and causes pollution. Plastic does not disappear quickly. It stays in the environment for many years. It can pollute water, soil and air. Animals and birds may also sick or die after eating this plastic waste. Burning plastic is also dangerous because it creates harmful smoke. Schools should teach students good habits instead of plastic. We can use cloth bags, paper bags, reusable bottles and lunch boxes. They are safer and better for our nature. If schools ban plastic, students will learn to protect the environment for a young age. A clean and green school creates a healthy for everyone. In conclusion, I think plastics will be banned in schools to reduce pollution and protect our future. Thank you. मैले चाहिँ भर्खरले तपाईँहरूलाई प्लास्टिक चाहिँ स्कुलमा ब्यान गर्नुपर्छ कि पर्दैन भनेर भनेको थिएँ र यसमा चाहिँ हामीले चाहिँ प्लास्टिक चाहिँ स्कुलमा ब्यान गर्नुपर्छ। हामीले चाहिँ स्टुडेन्ट्सहरूले चाहिँ प्लास्टिकको बोतल्सहरू अनि फुड ऱ्यापर्सहरू युज गर्छौँ अनि यो चाहिँ हामीले कतै फाल्यौँ भने चाहिँ यो चाहिँ छिटै डिके हुँदैन अनि यो चाहिँ बसिरहन्छ हाम्रो वरिपरिको वातावरणमा। यसले गर्दा चाहिँ एयर पोल्युसन हुन्छ, वाटर पोल्युसन हुन्छ, सोइल पोल्युसन हुन्छ अनि यो चाहिँ एनिमल्स बर्ड्सहरूले खायो भने पनि उनीहरू सिक हुन सक्छन् अथवा उनीहरूको डेथ पनि हुनसक्छ। अनि त्यसपछि हामीले जुन प्लास्टिक डढाउँछौँ आगोमा राखिदिन्छौँ त्यो चाहिँ एकदम डेन्जरस हुन्छ किनकि यसले चाहिँ हार्मफुल स्मोक पनि क्रिएट गर्छ। त्यसैले चाहिँ हामीले चाहिँ स्कुल अथवा जताततै पनि हामीले प्लास्टिक पनि ब्यान गर्नुपर्छ। थ्याङ्क यू।
0: हजुर, उहाँ हुनुहुन्थ्यो बहिनी सिमरनजी र उहाँ सँगसँगै फेरि पनि अर्को एकजना बहिनी हुनुहुन्छ। हामी ढिला नगरी सुरु गरिहाल्छौँ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
2: नमस्कार, धन्यवाद।
0: हजुरको शुभ नाम चाहिँ के हो नि?
2: अर्पणा थापा मगर।
0: अर्पणा थापाजीको पढाइ कस्तो हुँदैछ नि?
2: राम्रो।
0: अनि हाम्रो अर्पणाजीले चाहिँ यो भन्दा अगाडि पनि रेडियो प्रोग्राममा भाग लिनु भएको थियो हो?
2: हजुर।
0: अनि आज फेरि पनि सहभागिता जनाउँदै गर्दा हाम्रो अर्पणाजीलाई कस्तो फिल भएको छ त?
2: रमाइलो।
0: रमाइलो लागेको छ है। अनि आज हामीलाई अर्पणाजीले हाम्रो श्रोता साथीलाई सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ नि?
2: Imagine fact of human brain. Today I would like to share some amazing fact about the human brain. The human brain is one of the most complex organs in the body. It controls our thought, memory, emotional movement and sense. Also the brain weighs only about 1.4 kilograms. It contain around 86 billion nerves called neurons. The brain works continuously even while we are sleeping. It sends and receives single thought out of the body and helps us learn new things every day. Scientists have discovered that the brain can update and form new connections all throughout life, a feature known as neuroplasticity. The brain requires a constant supply of oxygen and nutrients to function properly. Making up only about 2% of a person's body weight, it uses around 20% of the body energy. The study of the brain is helping scientists develop better treatment for diseases and understand human behavior more deeply. The more we learn about the brain, the more we realize how remarkable it truly is. Thank you.
3: मैले आफ्नो प्रतिभा राखे, साथीहरूले पनि आफ्नो ट्यालेन्टहरू राख्दै गर्नु होला. Thank you.
0: हजुर, अहिले भने कुराकानी गरिरहँदा मसँग फेरि पनि अर्को एकजना बहिनी हुनुहुन्छ, उहाँतर्फ हामी कुराकानी गर्दैछौ. नमस्कार, स्वागत छ प्रोग्राम स्कुल कलेजमा.
4: नमस्कार, धन्यवाद.
0: अनि हजुरको शुभ नाम के हो नि?
4: परमिसा थापा मगर.
0: परमिसा थापा जीको घर चाहिँ कहाँ हो त?
4: सेराटार.
0: सेराटारदेखि तपाईँ स्कुलसम्म चाहिँ कसरी आउने जाने गर्नुहुन्छ नि?
4: बसबाट.
0: बसमा भनेपछि बिहान मर्निङ क्लास, इभिनिङ क्लास चाहिँ छ कि छैन?
4: छ.
0: मर्निङ क्लास, इभिनिङ क्लासमा चाहिँ आउनको लागि अब तपाईँ कति बेला चाहिँ अब रेडी हुनुपर्छ, अनि के छ तपाईँको टाइम म्यानेजमेन्ट?
4: म चाहिँ 4:30 उठ्छु, अनि 5:00 सबै रेडी हुन्छ, अनि 5:30 बस चढेर स्कुल आउँछ. इभिनिङ टाइममा हाम्रो इभिनिङ क्लास 5:10 सिद्धिन्छ, अनि बसबाट घर जान्छु.
0: अनि बसमा नै आउने जाने गर्नुहुन्छ. अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त?
4: राम्रो.
0: राम्रो. अनि आज हामीलाई परमिसाजीले चाहिँ के सुनाउँदै हुनुहुन्छ नि?
4: जङ्क फुड्स इन आवर लाइफ. जङ्क फुड क्यान बी फाउन्ड इन द फर्म अफ नुडल्स, बिस्कुट, चिप्स, crackers, instant drinks, breads, candies, french fries, cheese, ice cream, etc. They have some harmful effects on health of individuals if they are consumed in larger amounts because of their ability, better taste and easy preparation. They are widely consumed around the globe. The children as well as adults are attracted towards eating the junk foods. We live in the 21st century and everyone is busy in their work. In this context, junk food have become a common and global culture for people. They have become a part of our daily life. Junk foods have made a significant effect on our life. For instance, we wake up in the morning, then OPD for instant bread available in the market, which is a junk food. Whenever we visit some distant places, we need to carry something to eat on the way. For that, we are most likely to carry instant noodles, biscuits, chips, etc. Moreover, we distribute chocolates on our birthday. Thus, junk foods cover almost every phase of our eating, that is breakfast, lunch and dinner as well. Thank you.
0: हजुर, कस्तो राम्रो बहिनीले चाहिँ जङ्क फुड इन आवर डेली लाइफ भनेर चाहिँ हामीलाई एकदमै राम्रो कुराहरू चाहिँ सिकाउनु भयो. यसको बारेमा चाहिँ थोरै अझै साथीहरूलाई बुझाइदिन सक्नुहुन्छ?
4: हुन्छ. जङ्क फुड हामीले खायो भने चाहिँ हामीलाई धेरै डिजिजहरू लाग्छ, अनि यसले हाम्रो कुन कुन बडी पार्ट्सलाई पनि राम्रो गर्दैन. त्यसैले जङ्क फुड जस्ता चिप्स, बिस्कुटहरू चाहिँ नखानुहोला, अनि हेल्दी फुडहरू खानुहोला. थ्याङ्क यू.
5: नमस्ते, मेरो नाम आरव केसी, म सूर्योदय इङ्ग्लिस बोर्डिङबाट कक्षा 8 विद्यार्थी हुँ. आज म एक रोमाञ्चक कथा सुनाउन गइरहेछु जसको शीर्षक रहेको छ सेतो राजहाँस र काली काग. कृपया ध्यान दिएर सुनिदिनु होला. घाम साह्रै चर्को लागेको थियो. राजहाँस गर्मी र तिर्खाले हप्याक हप्याक भयो. त्यसैले नजिकैको तालमा पौडी खेल्न जाने विचार गर्यो. ओहो, उसलाई त भोक पनि लागेको रहेछ. तिर्खाएको राजहाँसले पानी पिउन टाउको निहुराउँदा आफ्नै छाया देख्यो. मेरा सेता सेता प्वाक कति राम्रा, उसले मनमा कुरा खेलायो. आफ्नो रूप देखेर त्यसै त्यसै दङ्ग परेको राजहाँसले दुवै पखेटा फिजाएर पानीमा हेर्यो. उसले आफूलाई झन राम्रो देख्यो. आफ्नो लामो घाँटीलाई घरि दायातिर घरि बायातिर फर्काई फर्काई हेर्यो. आहा, म कति राम्रो छु, उसले खुसी हुँदै पानीमा पखेटा झट्याक झट्याक पार्यो. तालको पानी उछिटिएर घाममा टर्कियो. राजहाँसलाई आफूले टलक्क टलक्क टल्किने राम्रा राम्रा गहना लगाइरहेको भान पर्यो। ऊ झन खुसी भयो। त्यति नै बेला एउटी काली काग पानी पिउन भनी तालमा आई, तर राजहाँसले पखेटा फड्कार्न थालेपछि तर्सिएर छेवैको रुखको हागामा बस्न गई। काग त्यसरी तर्सेको देखेर राजहाँस बेसरी हाँस्यो। त्यति काली चरी पनि मेरो छेउमा आउने हो त? उसले कागलाई जिस्कायो। तालको पानी जल्ले पिए पनि हुन्छ, कागले पनि झर्केर भनी, तिम्रो त बोली पनि नमिठो। राजहाँसले कागलाई उल्लायो। कोइलीको रूप कालो भए पनि चोर त मिठो छ नि, तिम्रो त रूप पनि कालो, बोली पनि नमिठो। रङ कालो हुँदैमा कोही पनि नराम्रो हुँदैन, म पनि राम्रो छु, बुझ्यौ? काग पनि चट्टी। उता काली काग र सेतो राजहाँसको भनाभन चल्दै थियो। अलिक पर दुईजना केटाकेटी डराएर चिच्याएको सुनियो। कसलाई के भयो हँ? कागले चनाखो हुँदै भनी, आस जोसुकै होस्, मलाई के को चासो। राजहाँसले फेरि आफूलाई पानीमा हेर्दै भन्यो। काली काग भने ती केटाकेटी भएतिर उडी, रानी र उसका साथी नवीन चौरमा खेल्न आएका रहेछन्। नवीनले त्यही खेलिरहेको सर्पको पुच्छरमा टेकेछ र रिसाएको सर्पले नवीनलाई डस्न खोज्यो। हिस्स हिस्स गर्दै मुन्टो ठाडो पारेर सर्प रानी र नवीनलाई झम्टिँदै थियो। रानी र नवीन भने डरले चिच्याउँदै थिए। काली कागलाई रानी र नवीनको माया लाग्यो। पहिले त उसलाई पनि सर्पको डर लागेको थियो, तर उसले परेको बेला अरूलाई सहयोग गर्नुपर्छ भनेर मन डरो पारी उसले आँट गरेर सर्पलाई पुच्छर पट्टीबाट टप्प टिपी र उता झाडीतिर मिल्काइदिए। धन्यवाद काग, तिमी कति आटी, तिम्रो सधैँ जय होस्। ए राम्रो राम्रो, साह्रै राम्रो चरा। रानी र नवीन ताली बजाउँदै नाच्न थाले। धन्यवाद।
0: हजुर, उहाँ हुनुहुन्थ्यो भाइ आरव केसी, र उहाँले चाहिँ सेतो राजहाँस र काली काग भनेर चाहिँ हामीलाई सन्देशमूलक कथा सुनाइसक्नु भएको छ भने, भाइ आरवलाई चाहिँ किन यो कथा चुज गर्नु मन लागेको
5: हो नि? हामीले कसैलाई भेदभाव गर्नुहुन्न, र यहाँ कथा अनुसार कागले रानी र नवीनलाई सहयोग गरेर उनीहरूको मन जिते, जस्तै हामीले पनि राम्रो काम गरेर अरूको मन जित्नु पर्छ भन्ने सन्देश दिन चाहन्छु।
0: हजुर, कस्तो राम्रो कुरा। अनि यो सन्देश सँगसँगै जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ?
5: राम्ररी आफ्नो प्रस्तुति दिनुहोस् भन्न चाहन्छु।
6: Hello everyone, I am Sukri Shresha. Today I am going to tell about barometer. A barometer is an instrument used to measure atmospheric pressure, which is the pressure affected by the air surrounding the earth. It helps us understand changes in weather conditions. There are two main types of barometers, mercury barometer and aneroid barometer. A mercury barometer uses a glass tube filled with mercury, while an aneroid barometer uses a small metal box that changes shape with pressure. Barometers are important because they help in predicting weather. Rising pressure usually means clear weather, while falling pressure indicates bad or raining weather. अहिले चाहिँ पानी पर्ने समय छ, त्यसैले छाता बोकेर बाहिर हिँड्नु होला। स्कुल आउँदाखेरि झोलामा छाता राखेर हिँड्नु होला। Thank you.
7: Hello everyone, I am Yudhisthira Rana. Today I am going to tell about the endoplasmic reticulum. The network of hollow tabular structure in the cytoplasmic running from the nucleus to the membrane is called endoplasmic reticulum, or ER. It is easily found in both animal and plant cells. The two types of endoplasmic reticulum is smooth endoplasmic reticulum and rough endoplasmic reticulum. If ribosomes are found on the surface of endoplasmic reticulum, then it is called rough endoplasmic reticulum. And if endoplasmic reticulum which does not contain ribosomes, then it is called smooth endoplasmic reticulum. Its functions are: it provides structural framework and the mechanical support to our cell. It helps to transport of materials within the cell. My little has a science barometer लिएको छु, अनि साथीहरूलाई पनि सुनाएको छु, अनि तपाईँहरू पनि साइन्समा राम्रोसँग पढिदिनु होला। थ्याङ्क यू।
8: Hello, I am Shana Adhikari. I am saying about atmospheric pressure. The earth is surrounded by a layer of air called the atmosphere. The atmosphere contains different gases like nitrogen, oxygen and a small amount of other gases. Air has weight, so it presses on the earth and everything around us. This pressure is called atmospheric pressure. Air is not the same everywhere. Near the earth's surface, there is more air because gravity pulls it downward. As we go higher, there is less air, so atmospheric pressure is high in low place and low in high place. For example, atmospheric pressure is highest at sea level. It becomes lower as we go up mountain and the top of Mount Everest. The air is very thin, so the atmospheric pressure is very low. टिचरहरूले पढाएको बेलामा हल्ला नगर्नु होला र आफ्नो टास्कहरू चाहिँ पुरा गर्नु होला। थ्याङ्क यू।
9: नमस्कार, म बेबिसाले।
10: नमस्कार, म योन्सा थापा
11: मगर। हामी दुईजना नाइन एउटा हो।
9: आज चाहिँ हामी नेपाली संस्कृति ज्ञानको परीक्षा लिन गइरहेका छौँ। साथी युनिसाले चाहिँ प्रश्न सोध्नुहुन्छ अनि मैले चाहिँ जवाफ दिन्छु।
12: अनि बहिनी युनिसाजी चाहिँ रेडी हुनुहुन्छ?
10: हजुर,
12: ल सुरु गरौँ है त।
10: हिन्दू र बौद्ध धर्मका साझा देवताका रूपमा कसलाई मानिन्छ?
9: रातो मच्छिन्द्रनाथ।
10: अब अर्को प्रश्न, बाल बहु वास्तविक नाम भएको नेपालका राष्ट्रिय विभूत को?
9: अरणिको।
10: सही उत्तर। अर्को प्रश्न, चङ्गुनारायणको मन्दिर भक्तपुर जिल्लाको कुन पहाडको चुचुरोमा अवस्थित छ?
9: डोलाद्री।
10: सही जवाफ। अर्को प्रश्न, गढीमाई देवीको मन्दिर कुन जिल्लामा पर्दछ?
9: बाह्र जिल्ला।
10: सही उत्तर। मुक्तिनाथ कुन जिल्लामा पर्छ?
9: मुस्ताङ।
10: सही उत्तर। अर्को प्रश्न, बुद्धको ज्ञान प्राप्तिलाई बोधिस्तो भनिन्छ भने देवता वासनलाई के भनिन्छ?
9: महापरिनिर्वाण।
10: सही उत्तर। बाह्र हजार मध्ये एक केदारनाथको शिर नेपालको कुन मन्दिरलाई मानिन्छ?
9: ढोलेश्वर महादेव भक्तपुर।
10: सही उत्तर। प्रसिद्ध भोगेश्वर मन्दिर कुन जिल्लामा पर्दछ?
9: डडेलधुरामा पर्दछ।
10: सही उत्तर। खप्रा क्षेत्र कुन जिल्लामा पर्दछ?
9: दोती।
10: सही उत्तर। मेरो साथी बेबिसाले चाहिँ मैले राखेको प्रश्नहरूको एन्सर सही उत्तर दिनुभएकोमा बधाई छ।
9: सुनेर बस्न चाहने साथीहरूलाई चाहिँ हामी के भन्न चाहन्छौँ भने, अहिले वर्षायामको महिना चलिरहेको छ, त्यसैले आफूसँग एउटा छाता चाहिँ लिएर हिँड्नु होला।
10: अहिले चाहिँ गर्मीयाम पनि चलिरहेको छ र हजुरहरूले प्रशस्त पानी पिउनुहोस्, स्वास्थ्यको लागि राम्रो हुन्छ र दिउँसोतिर चाहिँ अति आवश्यकको लागि मात्रै हिँड्नुहोस्, अनावश्यक कार्यको लागि चाहिँ बाहिर ननिस्किनुहोस्। स्टे हेल्दी, बी हेल्दी। थ्याङ्क यू।
13: नमस्कार, मेरो नाम सौरभी थापा।
14: नमस्कार, मेरो नाम स्वस्तिका महर।
15: हामी कक्षा 9 हौ। आज हामी दुवैजना मिलेर कविता वाचन गर्न गइरहेको छौँ। कविताको शीर्षक रहेको छ, तिमी पनि हाम्रै आमा हुन्। अब भने सुरु गर्न गइरहेका छौँ, ध्यान दिएर सुनिदिनु होला। यो संसारमा जन्म दिने हाम्री आमा छिन उचा, अरू पनि केही आमा छन् हाम्री आमा झै उचा। निरो गगन र पृथ्वी माता ती पनि हाम्री आमा हुन्। जन्मभूमि र कर्मभूमि ती पनि हाम्री आमा हुन्।
14: जुन भूमिमा खान्छौ बस्छौ ती पनि हाम्री आमा हुन्। काम दिने र माम दिने ती पनि हाम्री आमा हुन्। झरर झर्ने, कलकल गर्ने, सलल पग्ने पानी हुन्। जमिन सिचाउने, फलसल बढाउने ती पनि हाम्री आमा हुन्। जुन घरमा बास छ हाम्रो त्यो घरमा हाम्री आमा हुन्। चरीबरी बस्ते हरियाली दिने ती पनि हाम्री आमा हुन्।
15: लेखपढ गर्न जान्छौ जहाँ ती पनि हाम्री आमा हुन्। ज्ञान दिलाउने, बुद्धि बढाउने ती पनि हाम्री आमा हुन्।
16: हामीलाई चाहिँ आमा बुबाले पढाउनको लागि धेरै मेहनत गर्नु भइरहेको छ र हामीलाई यो मेहनतलाई कहिले पनि खेर जान दिनु हुँदैन र मेहनत गरेर पढाइ गरेर आफ्नो करियरलाई अगाडि बढाउन सफल हुनुपर्छ र आफ्नो आमा बुबाको लागि केही गर्न सक्नुपर्छ भन्न चाहन्छु।
14: कविता मार्फत नै हामीले साथीहरूलाई जानी नजानी आफ्नो आमा बुबालाई दुःख दिने काम नगरौ, किनकि उहाँहरूले हाम्रो लागि धेरै दुःख गर्नुभएको छ। आफ्नो आमा बुबालाई प्राउड फिल हुने गरेर मेहनत गरी पढ्नु होला।
17: थ्याङ्क यू।
18: हेलो एभ्रीवान, इट्स मी सुषमा गुरुङ।
19: हेलो एभ्रीवान, इट्स मी जेनिसा थापा मगर।
18: हामी चाहिँ 9B हो र आज चाहिँ हामी एउटा पोयम लिएर आएका छौँ र टाइटल रहेको छ ट्रमा।
19: कस्तो लाग्छ? अब हामी सुरु गर्न गइरहेको छौँ, ध्यान दिएर सुनिदिनु होला है।

0: but behind the trauma, the hurts and the tears, a quiet strength waits to conquer the years. Thank you.
1: हजुर कुराकानीको साथमा अहिले भने मसँग एकजना बहिनी हुनुहुन्छ र आज हामीसँग कक्षा आठ र नौबाट धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ र उहाँहरूसँग चाहिँ हामी कुराकानी थोरै गरे तापनि उहाँहरूले राख्नु भएको प्रतिभा र म्यासेज चाहिँ लिइरहेका छौँ र अहिले भने फेरि पनि एकजना बहिनी हुनुहुन्छ उहाँसँगको कुराकानी तर्फबाट अगाडि बढ्दैछु. नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा.
2: नमस्कार, धन्यवाद.
1: अनि हजुरको शुभ नाम चाहिँ के हो नि?
2: सारा थापा.
1: सारा थापा जी, योभन्दा अगाडि चाहिँ प्रोग्राममा भाग लिनु भएको थियो कि थिएन रेडियो प्रोग्राममा?
2: थियो.
1: अनि आज रेडियो प्रोग्राममा फेरि भाग लिइरहँदा सहभागिता जनाउँदै गर्दै यहाँलाई कस्तो फिल भइरहेको छ?
2: रमाइलो.
1: रमाइलो है. अनि तपाईँको पछिल्लो समय अब पढाइहरू कस्तो हुँदैछ?
2: ठिकै छ.
1: ठिकै छ है. अनि आज हामीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ नि साराजीले?
2: कवि भन्ने लालसामा.
1: ल सुरु गरौँ. एकदमै टपिक पनि इन्ट्रेस्टिङ छ, ढिला नगरी सुरु गरिहालौँ है त.
2: सुख पनि शोक पनि नाना हुन्छन् मान्छेका, त्यस्तै मलाई पनि कविज्यू भन्ने भोकले सताएको थियो. हुन त कविता भन्दा पनि कविता पछि बस्ने पर र ताली अनि बीचबीचमा गुजर्ने वा वा का सुन्दुर धुनले मलाई लोभाएको थिए. भानु जयन्तीका दिन भानुभक्तको शालिकले जब डेढ किलोको माला ल्यायो, मेरो मन थाम्नै सकेन. हिर कवि बन्न भौतारिँदै कसले हो भनेका थिए. हरेक मानिस कवि बन्छन् जब ती प्रेममा पस्छन्. आफ्नो त दुई दर्जनसँग माया बस्यो, चार दर्जनसँग बिछोड भयो. बरु पिरले गजेरी बने तर कवि बन्न सकिन. धन्यवाद.
1: हजुर कस्तो इन्ट्रेस्टिङ टपिक ल्याउनु भएको थियो कवि बन्ने लालसमा. अनि लाइन चाहिँ अब कसरी ल्याउनु मन लाग्यो त नि आज
2: रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा साथीहरूलाई केही रमाइलो सुनाउन मन लाग्यो, त्यही भएर आज मैले यो इन्ट्रेस्टिङ टपिक लिएर आएको.
1: अनि यसरी आफ्नो प्रतिभा राखिरहँदा सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के मेसेज दिन चाहनु?
2: जम्पू धेरै नहानु भन्न चाहन्छु. थ्याङ्क यू.
1: अहिले भने कुराकानीको साथमा अगाडि बढिरहँदा एकजना अनि सानी ज्ञानी बहिनी हुनुहुन्छ है. अनि उहाँले चाहिँ कथा सुनाउने हो भन्दै हुनुहुन्थ्यो, त्योभन्दा अगाडि उहाँको परिचय तर्फबाट हामी अगाडि बढ्छौँ. नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा.
3: नमस्कार, धन्यवाद.
1: अनि हजुरको शुभ नाम चाहिँ के हो नि?
3: जेमिसा जल्लारी.
1: जेमिसा जल्लारी जी, तपाईँको घर चाहिँ कहाँ हो त?
3: सेउली बजार.
1: अनि तपाईँ घरबाट स्कुलसम्म कसरी आउने जाने गर्नुहुन्छ?
3: बसमा.
1: बसमा आउनुहुन्छ है. अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त?
3: राम्रो.
1: अनि आज तपाईँले अघि कथा सुनाउँछु भन्दै हुनुहुन्थ्यो, तपाईँको कथाको शीर्षक चाहिँ के छ त?
3: बाँदर र बाघ.
1: बाँदर र बाघ. अब भने ढिला नगरिकन तपाईँको कथा हामी सुरु गरिहाल्छौ. सुरु गरिदिनुहोस् है.
3: जङ्गलमा एउटा बाघ बस्थ्यो, ऊ निकै बलवान थियो. सबै जनावर उसलाई डराउँथे, तर जङ्गलको एकान्त रूखमा एउटा चालक बाँदर पनि बस्ने गर्थ्यो. एक दिन बाघले बाँदरलाई भन्यो, ए बाँदर, त सधैँ रूखमा बस्छस्, तल झर, मसँग खेल्छस् भने मजा आउँछ. बाँदरले हाँस्दै भन्यो, म तल झरे भने तिमीले मलाई खाइदिइहाल्छ. मसँग त मेरो दिमाग छ, बल छैन, बाघ निसाएर भन्न थाल्यो. दिमागले बललाई जित्छ र प्रमाण देखा. बाँदरले एउटा योजना बनायो, ऊ रुखबाट खसालेर एउटा ठुलो नरिवल बाघतिर पठायो. नरिवल बाघको टाउकोमा लागेर बाघ ढल्यो. बाघ टल्ल भएर उठ्न नसक्दा बाँदरले हाँस्दै भन्यो, हे बाघ दाई, दिमाग बलभन्दा ठुलो हुन्छ, बल मात्र भएर दिमागलाई सानो सोच्नु हुँदैन.
1: हजुर बहिनीले चाहिँ हामीलाई कथा सुनाइसक्नु भएको छ र उहाँले म्यासेज पनि दिनु भएको थियो, त्यो म्यासेज चाहिँ के थियो हाम्रो साथीहरूलाई फेरि सुनाइदिनुहोस् न.
3: बल मात्र भएर दिमागलाई सानो सोच्नु हुँदैन.
1: हजुर पक्कै पनि बल मात्र भएर दिमागलाई चाहिँ सानो सोच्नु हुँदैन. यो सन्देश सँगसँगै जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नि?
3: कथामा भने जस्तै बल मात्र भएर हुँदैन, दिमाग पनि लाउनु पर्छ. थ्याङ्क यू.
4: मेरो नाम विश्वास जोशी हो. आज म एन्डोप्लाज्मिक रेटिकुलमको बारेमा भन्न गइरहेको छु. ध्यान दिएर सुन्नु होला. एन्डोप्लाज्मिक रेटिकुलम इज अ नेटवर्क अफ हलो टेबुलर स्ट्रक्चर्स इन द साइटोप्लाज्म रनिङ फ्रम द न्युक्लियस टु सेल मेम्ब्रेन. इट इज फाउन्ड इन बोथ प्लान्ट एन्ड एनिमल सेल. देयर आर टू टाइप्स अफ एन्डोप्लाज्मिक रेटिकुलम, दे आर स्मुथ एन्डोप्लाज्मिक रेटिकुलम एन्ड रफ एन्डोप्लाज्मिक रेटिकुलम. इफ रिबोसोम्स आर प्रेजेन्ट अन द सर्फेस अफ एन्डोप्लाज्मिक रेटिकुलम देन इट इज कल्ड rough endoplasmic reticulum. If ribosomes does not contain endoplasmic reticulum, then it is called smooth reticulum. Its function in a cell are, it helps to transport of materials with the cell. It produces several enzymes. It helps in different metabolic activities.
5: Thank you.
4: अहिले वर्ल्ड कपको सिजन चलिरहेछ. मलाई मनपर्ने वर्ल्ड कपको टिम चाहिँ पोर्चुगल हो. यसपालि पोर्चुगल वर्ल्ड कप जित्छ. त्यसरी नै हजुरले धेरै समर्थक गर्नु होला. धेरै जसले राति बिहान भरि जतिखेर हेरिराख्छन् मर्निङ क्लास धरि आउँदैन. आफ्नो पढाइ नबिगारिकन मर्निङ क्लास आउनु होला र पढाइ नबिगार्नु होला. धन्यवाद.
6: नमस्कार, मेरो नाम चाहिँ रिदम हो. म चाहिँ कक्षा 8 अध्ययन गर्छु. म चाहिँ थाङ्दीबाट हो. आज म चाहिँ डाक्टरले लेखिदिने औषधिको कोडको बारेमा भन्न जाँदैछु. अनि कृपया चाहिँ आफ्नो स्वास्थ्यको नि ध्यान राख्नुहोला. अनि कृपया आफ्नो स्वास्थ्यको नि ख्याल राख्नुहोला. अनि ध्यान दिएर सुन्नुहोला. एसी भनेको चाहिँ खाना खानुभन्दा पहिले, अनि पिसी भनेको चाहिँ खाना खाइसकेपछि, ओडी भनेको चाहिँ दिनमा एक पटक, बिडी भनेको चाहिँ दिनमा दुई पटक, टिडिएस भनेको चाहिँ दिनमा तीन पटक, एचएस भनेको चाहिँ सुत्नुभन्दा अगाडि, एसओएस भनेको चाहिँ आवश्यक परेको बेलामा मात्र, एसटिएटी भनेको चाहिँ तुरुन्तै लिनुपर्ने, क्युआइडी भनेको चाहिँ दिनमा चार पटक, डिसी भनेको चाहिँ दबाई खान बन्द गर्ने, डब्लुएम भनेको चाहिँ दुधको साथमा खाने, डब्लुपी भनेको चाहिँ धेरै पानी पिएर खाने. यो चाहिँ डाक्टरले लेखिदिएको औषधिको कोड हो. आशा गर्छु कि यो चाहिँ तपाईँहरूले मैले भनेको चाहिँ बुझ्नुभयो. अनि सँगसँगै हाम्रो सुनिरहेको साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने, जङ्क फुड चाहिँ धेरै नखानु होला. अनि हाम्रो प्यारेन्ट्सहरूलाई पनि के भन्छ भने, जङ्क फुड खान नदिनु होला. अनि हेल्दी हेबिटको चाहिँ बानी बसाल्नु होला. स्टे हेल्दी, बी हेल्दी. थ्याङ्क यू.
1: हजुर, अहिले भने मसँग फेरि पनि अर्को एकजना भाइ हुनुहुन्छ. एकदमै हाँस्दै आउनु भएको छ है. अनि उहाँको टाइटल के छ, टपिक के छ, के सुनाउँदै हुनुहुन्छ, हामी उहाँबाट नै थाहा पाऊ. त्योभन्दा अगाडि चाहिँ अब कुराकानी तर्फबाट अगाडि बढ्छौ. नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा.
7: नमस्कार, धन्यवाद.
1: हजुरको शुभ नाम चाहिँ के हो नि?
7: योदिक राणा.
1: योदिक राणा हो
7: हजुर.
1: अनि हजुर एकदमै सानो बोल्नुहुन्छ हो
7: हजुर.
1: एकदमै मुन्टोले मात्र भन्नुभएको छ है. अनि भाइ चाहिँ एकदमै हाँस्नु पनि भएको छ. तपाईँ सधैँ यस्तै हाँस्ने, थोरै बोल्ने, सानो बोल्ने गर्नुहुन्छ कि अहिले यहाँ अगाडि माइक भएर मात्र होला? अरू बेला नि यस्तै हुनुहुन्छ. अनि तपाईँले मुन्टो हलायो भने त साथीहरूले सुन्नुहुन्न नि त, हो कि होइन? ल भनिदिनुहोस् त. ल, एकदमै तपाईँ र म चाहिँ मजाले कुराकानी पनि गर्ने, तपाईँको ट्यालेन्ट पनि सुन्छौँ हामी. त्योभन्दा अगाडि चाहिँ तपाईँको पढाइ कस्तो हुँदैछ त? राम्रै हुँदैछ. अनि तपाईँले अहिले अघि साथीले पनि कुरा पोर्चुगल अघि साथीले भनेर भन्नुभएको त होइन नि? होइन है. ल ठिकै छ, यो कुराकानी सँगसँगै अब भने तपाईँको ट्यालेन्ट सुन्छ हामी. आज हामीलाई के सुनाउँदै
7: हुनुहुन्छ?
1: द युनिभर्स हेज नो सेन्टर. त्यो भन्दा अगाडि सोध्नु मन लाग्यो, तपाईँलाई साइन्स चाहिँ कतिको मनपर्छ?
7: एकदमै
1: मनपर्छ. तपाईँको फेभरेट सब्जेक्ट नै साइन्स हो?
7: द युनिभर्स इज द ग्रोइङ इन अल डाइरेक्सन एट द स्पेस सेम प्लेस, मिनिङ that it does not have a center. The galaxies are moving away and every space appears to contain the center of the world itself. This is the main principle in cosmology and it goes against any intuitive concept of space and further emphasizes that the cosmos is very big, infinite and complex.
1: अनि आफ्नो ट्यालेन्ट राखिरोक्दा यो दिग्जीले चाहिँ अब रेडियो प्रोग्राममा चाहिँ सहभागिता जनाउनुहुन्छ कि हुँदैन?
7: जनाउनुहुन्छ
1: है. अनि त्यो बेला पनि यस्तै सानो बोल्नुहुन्छ, अलि धेरै बोल्नुपर्छ है तपाईँमा हुन्छ? अनि जाँदा जाँदै सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
7: मैले नि आफ्नो प्रस्तुति राखेँ, अब तपाईँहरूले नि आफ्नो प्रस्तुति जनाउनु होला, ट्यालेन्ट जनाउनु होला. थ्याङ्क यू.
8: नमस्ते, मेरो नाम सुमिर राणा हो. म 8 क्लासबाट हो. अनि म आज साइन्सको हाम्रो शरीरको सिस्टम, अर्ग्यान्स, तिनीहरूको अर्ग्यान्स अनि टिस्युहरू भन्न गइरहेको. कृपया ध्यान दिएर सुन्नुहोला. स्केलेटल सिस्टम, दे आर मेड अफ बोन्स एन्ड कार्टिलेज. इट इज मेड अप अफ कनेक्टिभ टिस्यु. इट्स फङ्सन्स आर गिभ्स मेमोरी टु द बडी एन्ड हेल्प्स इन लोकोमोसन. सेकेन्ड, मस्कुलर सिस्टम, अर्ग्यान्स अफ सिस्टम, मसल्स, काइन्ड अफ टिस्यु, muscles, cells and muscle fibers. Give shapes to the body helps in locomotion. Digestive system involves organs, mouth, stomach, liver, pancreas, intestine, etc. Kind of tissue, it's called tissue, voluntary and involuntary muscles. Functions, chewing, swallowing and digesting food. Absorption of the digested food. Respiratory system involves organs, nasal chamber, trachea, bronchus, lungs, etc. Kind of tissue, apical tissue, muscular tissue. Functions, inhale of oxygen and exhale of carbon dioxide, respiration. Excretory system involves organs, kidney, ureter, urinary bladder, ureter, etc. Kind of tissue, apical tissue. Functions, removal of waste materials from the body. Circulatory system involves organs, heart, blood, blood vessels. Kind of tissue, heart muscles, connective tissue, apical tissue. Functions, supplies digested food and oxygen to cells, fights against germs of disease. Seventh and last, nervous system, involves organs, brain, spinal cord and nerves. Kind of tissue, nervous tissue. Functions, controls all the activities of the body. Thank you.
5: मैले प्रोग्राम स्कुल कलेजमा आफ्नो प्रतिभा राख्दै आइरहेको छु. साथीहरूले पनि पालो मिलेसम्म आफ्नो ट्यालेन्ट राख्नु होला, नडराइकन सहभागिता जनाउनु होला. थ्याङ्क यू.
9: Hello, namaste everyone. Here we are here from Suryoday School, class 9, and we are performing a song named Din by Arnav Prastha, and our band name is Agni Band. Here it's me, Suresh Gurung, the vocalist, and we have two guitarists, one first guitarist Bipin Chetri, second guitarist Nizawan Thapa, and drummer Ankit Rana.

आजको श्रृंखला तयार गर्नको लागि हामी रहेका थियौं शुक्ला गण्डकी छ भुरुङ्गेमा अवस्थित सूर्यदय इंग्लिश बोर्डिङ स्कूलमा र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने नै छ। कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कलेज। नमस्कार।

0: डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
1: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
2: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
1: तनहु सेवा हस्पिटल दुलेगौड़ा फोन नम्बर 0564143777 मोबाइल 98564443।
3: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461796769 र 98461564।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौड़ा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
4: र बिहानी 17 कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440।
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
5: ए हो र, ल त ल,
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560-21692।
8: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
9: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने।

0: विभिन्न किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा, सिंहदरबार भित्र शुरू भयो निजामती कर्मचारी अस्पतालको सेवा।
1: बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्ने, अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमा बोर्डको आग्रह।
0: मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति, ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा।
1: अस्ट्रेलियामा भिसा शुल्कमा व्यापक वृद्धि, अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा प्रभावित, फ्रान्समा अत्यधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गयो।
0: र एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक नलगाउन अदालतको आदेश।
1: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय सभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गर्ने प्राथमिकताका आधारमा गर्नुपर्ने र कतै बढ़ी कतै शून्य गर्न नहुने धारणा राखेका छन्। बैठकमा आज विनियोजन विधेयक 2083 मन्त्रालयगत विभिन्न शीर्षकहरूमाथि छलफलमा सांसद चन्द्रबहादुर केसीले सरकारले 100 दिनको यात्रा गरिरहेको भन्दै राज्य सबै नेपालीको साझा भएको हुनाले विकासमा पनि आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभएको छ। सांसद रंजित कर्णले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि बजेट पर्याप्त छुटाउनु पर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनु भएको छ। सांसद रेणु चन्दले रगतसँग साटेर ल्याएको संघीयता भएकाले त्यसको प्रभावकारी कार्यान्वयन गरी सुदूरपश्चिमको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ।
0: कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम अन्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। प्रवक्ता डाक्टर मुलुक उपाध्यायले मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपालाञ्चोक, झापा, मोरङ, सुनसरी, महतरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी जन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्यांकन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको छ। गएको चैतदेखि देशको पूर्वी पश्चिम क्षेत्रबाट फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा देखिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा नियुक्त हुनुभएको छ भने सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल उपकुलपति नियुक्त हुनुभएको छ। त्यस्तै कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजश्री जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालय देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ। उपकुलपति छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठन भएको समितिको सिफारिश अनुसार उनीहरूलाई नियुक्त गरिएको हो।
0: निजामती कर्मचारी अस्पतालको सेवा एकै सिंह दरबारभित्र सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकै सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकै सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ़दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमा स्वास्थ्य सेवा एकाई राखिएको मन्त्रालयले जनाएको छ। त्यहाँ कर्मचारीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछ।
1: नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका सम्भावनाहरू छिड भएर गएको निष्कर्ष निकालेको छ। शुक्रबार आज पूर्णबहादुर खड्का निवास गोलफुटार काठमाडौँमा बसेको संस्थापन इतर समूहका नेताहरूको बैठकले संस्थापन पक्ष निरन्तर एकतर्फे ढंगले अघि बढ़न खोजेकाले अहिलेको अवस्थामा एकताको महाधिवेशनका सम्भावनाहरू छिड भएर गएको कांग्रेस नेता मीन विश्वकर्माले बताउनु भएको छ। यद्यपि कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विमतीभित्र सहमति खोज्ने प्रयास भने जारी राख्ने बैठकको निष्कर्ष रहेको उहाँले बताउनु भएको हो। उहाँले केही समय लिएर भए पनि सहमतिका लागि अधिकतम पहल गर्ने बताउनु भएको छ। नेता विश्वकर्माले आगामी असार 22 गते सोमबारदेखि 15 महाधिवेशनको तयारी सम्बन्धी छलफल संगठन विस्तार र सम्पर्कका कामहरू सम्पर्क कार्यालयबाट गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
0: नेकपा एमाले बालेन्द्र बालेन शाह नेतृत्वको सरकारको समीक्षा 6 बुधमा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुधे वाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्र देखिएको एमाले उल्लेख गरेको छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति सामाजिक न्याय आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल स्वच्छता शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै अध्यक्ष साङपाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गराउँदै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनु भएको हो। पार्टीले महँगी नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएको राईको भनाई छ। उहाँले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ घटाएको भन्दै यो निर्णयको समर्थन गर्नुभएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनमा गरेका काम भोलि सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्दैछ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत्र 13 गते शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो।
0: स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अब अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुष्यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुष्यदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,298,000 रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा धेरै परीक्षण वा उपचारका लागि दबाव नदिन आग्रह गरेको छ।
1: मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गर्ने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो ग्रेगान तथा बाढ़ीका कारण सुरूङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमुल सिन्हाले नदीमा पानीको धमिलोपन पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढ़ी हुने अवस्था सृजना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिनुभएको छ।
0: कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरी जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बीच सो घोषणा गरिएको हो। यसअघि कास्कीका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनसाथले नै अभियान सफल हुने बताउनु भएको छ। वहाँले स्वस्थ नागरिक नै भावी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भावी नागरिक अहिलेका बालबालिकाको स्वास्थ्य अवस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उल्लेख गर्नुभएको छ। सो कार्यक्रममा अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा सेवा अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो।
1: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइलसँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
7: अहिले के सुन्ने भनेको
8: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
8: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
7: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
8: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौं।
11: प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528008 र 9840609246
12: हजुर दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
15: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने चुरुप्प झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
16: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
17: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9800828810, 9800828811 र 9800828816।
18: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
19: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
18: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
19: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
18: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 9821484664 र 9811453305।
1: विश्रामपति पुनः स्वागत छ। ढोरीवालाई हाइलाइट्समा अब बाँकी समाचारहरू। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ। शुक्रबार आज सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरेको उहाँले बताउनु भएको हो। उहाँले रासोपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन रेट्रोफिट गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव गरिएको बताउनु भएको छ। उहाँले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेको कारण रासोपाले बहसको प्रस्ताव मात्र गरेको दोहोर्याउनु भएको छ।
0: संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले यही जुलाई 7-10 सम्म स्विजरल्याण्डमा आयोजना गर्न लागेको एआई फर गुड ग्लोबल समिति समिट 2026 भाग लिने नेपाली विद्यार्थीहरूको एक प्रतिनिधि मण्डलले आज सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हासँग भेटघाट तथा अन्तर्क्रिया गरेको छ। रोबोटिक्स फर गुड तोतो च्यालेन्ज 2026 सहभागी हुन लागेको नेपाली विद्यार्थी टोलीले शुक्रबार मन्त्रालय पुगेर संचार मन्त्री तिमल सिन्हासँग भेट गरे प्रतियोगिता तयारी तथा आगामी योजना बारे जानकारी गराएको हो। भेटघाटका क्रममा संचार मन्त्री डाक्टर तिमल सिन्हाले प्रतिस्पर्धामा जित वा हार भन्दा पनि त्यसबाट सिकाई नवप्रवर्तन र भविष्यमा सिर्जना गर्न सकिने अवसर बढ़ी महत्वपूर्ण हुने धारणा राख्नुभएको छ। नेपाल जस्तो मुलुकका लागि नवप्रवर्तन रोबोटिक्स र कृत्रिम बौद्धिकता एआईको विकास अपरिहार्य बन्दै गएको उल्लेख गर्दै उहाँले युवा प्रतिभाहरूले यस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षमता प्रवर्धन प्रदर्शन गर्नु गौरवको विषय भएको बताउनुभएको छ। सूचना प्रविधि नवप्रवर्तन र नयाँ सोचलाई प्रवर्धन गर्ने सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले सहभागी टोलीलाई सफलताको शुभकामना दिनुभएको छ।
1: नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमापार गरी ड्रोन उडाएको आरोपमा चीनीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुईजना नेपाली युवा आज रिहा भएका छन्। चीनीय सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमेल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिहरूलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चीनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। अब थप प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाउने तयारी छ। गएको असार 12 गते लप्ची घुम्न गएका बेला काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ़न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढ़ाएको छ।
0: सन् 2026 को जून महिनामा 80,253 विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसुमका अनुसार सन् 2026 को जून महिनामा 78,670 जना सार्क राष्ट्रबाट र 1,583 जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन्। कुल भित्रिएका विदेशी पर्यटक मध्ये 98.02% सार्क राष्ट्र तथा 1.97% अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जोमसुमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये 95% भन्दा बढ़ी भारतीय पर्यटक रहेको उहाँले बताउनु भएको छ। सन् 2026 को मे महिनामा 65,994 विदेशी पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए। यसरी भित्रिएका पर्यटक मध्ये सार्क राष्ट्रका 61,798 तथा अन्य राष्ट्रका 4,196 जना रहेका छन्। एकेप प्रमुख गुप्तका अनुसार सन् 2025 को जून महिनाको तुलनामा सन् 2026 को जून महिनामा मात्रै मुस्ताङ जिल्लामा 59,395 विदेशी पर्यटकको यहाँ आगमन वृद्धि भएको थियो।
1: जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाईले सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 6 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण अवैध मदिरा शान्ति सुरक्षा फरार प्रतिवादी पक्राउ चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा लिएका मध्ये 3 जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी 3 जनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ।
0: जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते फरार भएका तथा जबरजस्ती करानी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको शुक्ला गण्डकी नगरपालिका 7 निवासी कृष्ण बहादुर बिका रहेका छन्। बिका जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगनाथ देवलबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिकालाई उनकै घरमा लुकी छुपी बसेको अवस्थामा बिहिबार नियन्त्रणमा लिएको हो। पक्राउ पाएका बिकालाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ।
1: तनहुमा अवैध रूपमा कवाड़ी सामान ओसार पसारमा संलग्न रहेको एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुमा तहत इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आबुखैरिनी गाउँपालिका दुई स्थित पृथ्वी राजमार्ग खण्डको मुगलिन आबुखैरिनी सड़क खण्डमा जाँच गर्ने क्रममा उक्त सवारीले नियन्त्रणमा लिएको हो। मुगलिनबाट आबुखैरिनी जाँदै गरेको ट्रकलाई शंका आधारमा जाँच गर्दा व्हील बिजक नभएको लोड रड तथा फलामका टुक्राहरू फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। घिमिरेका अनुसार करिब 3 लाख रूपियाँ बराबरको कबाड़ी सामग्री बरामद गरिएको छ। बरामद गरिएको सामग्री आवश्यक कार्यवाहीका लागि शुक्रबार आन्तरिक राजस्व कार्यालय दमौली पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले शुक्रबार जिल्ला स्थित राजमार्गको होटल तथा डेरी उद्योगमा अनुगमन तथा निरीक्षण गरेको छ। डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्यको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका 12 देउराली क्षेत्रका हाईवे होटल तथा खाजा घरहरूमा अवैध पेय पदार्थ र कम गुणस्तरको कालो अमिलो पेय पदार्थ गरी करिब 1000 रूपियाँ बराबरको सामग्री नष्ट गरिएको हो। अनुगमन टोलीले व्यवसायीहरूलाई ग्राहकले सहजै देख्ने स्थानमा मूल्य सूची राख्न र राख्न भान्सामा नियमित सरसफाई कायम गर्न तथा फ्रिजभित्र खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिँदै सचेत गराएको जनाएको छ। त्यसै गरी प्राप्त उजुरीको आधारमा बन्तीपुर गाउँपालिका 5 याम्पा स्थित एक डेरी उद्योगमा प्रहरी चौकी डुम्रे र सम्बन्धित वडा अध्यक्षको समन्वयमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा उक्त डेरी उद्योग लामो समयदेखि सञ्चालन नरहेको पाइएको र परिसरमा फेला परेका 3 रोल ऱ्यापर तत्काल नष्ट गर्न लगाएको कार्यालयले जनाएको छ। आचार्यले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर नियमित अनुगमनलाई निरन्तरता दिने बताउनु भएको छ। उहाँले खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता गुणस्तर र कानूनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै उपभोक्तालाई पनि शंकास्पद खाद्य सामग्री वा व्यवसायबारे जानकारी भए सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गर्नुभएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष 2026-27 को शुरूआतसँगै यही जुलाई 1 देखि लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। यस निर्णयले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनपछि रोजगारी गर्ने तथा विदेश कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ। नयाँ व्यवस्था अनुसार विद्यार्थी भिसाको शुल्क 2000 अस्ट्रेलियन डलरबाट बढ़ाएर 2500 डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था ले जनाएका छन्। पछिल्लो 2 वर्षमै शुल्क 710 डलरबाट बढ़ेर 2500 डलरसम्म पुगेको हो। सरकारले पहिलो पटक अंग्रेजी भाषा अध्ययनका लागि मात्रै आउने विद्यार्थीका लागि छुट्टै शुल्क निर्धारण गर्दै 2050 अस्ट्रेलियन डलर कायम गरेको छ। यस्तै अध्ययनपछि काम गर्न पाइने ग्रेजुएट भिसाको शुल्क पनि 5750 अस्ट्रेलियन डलर पुगेको छ। शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामा रोजगारी र स्थानीय बसोबासको तयारीमा रहेका विद्यार्थी तथा उनीहरूलाई प्रयोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ।
0: फ्रान्समा अत्यधिक गर्मीका कारण थप 2000 जनाभन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। गएको जून महिनाको 22 देखि 28 तारीकसम्म किर्तिमानी ईश्वरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढ़ेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएको छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यही अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या 62% बढ़ेको छ।
1: अन्तिममा खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीश द्वय गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको जालसले इन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको सिफारिशमा अध्यागमन विभागले इन्फाका अध्यक्ष महासचिव किरण राई लगायत अन्य पदाधिकारी तथा सदस्यहरूलाई विदेश भ्रमण रोक लगाएको थियो। त्यसपछि इन्फा अध्यक्ष पंकज विक्रम नेङबाङ अदालत पुग्नु भएको थियो। अदालतले विदेश भ्रमण रोकका का लागि राखेपले लेखेको पत्र र विभिन्न निकायहरूमा भएका पत्रचारहरू तत्काल कार्यान्वयन गर्न भनेको हो। संस्थागत आर्थिक हिनामिनाको आरोपमा उनीहरूमाथि अख्तियारले छानबिन गरिरहेको छ। यी आधारमा अध्यागमनले उनीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो। हालै फिफा विश्वकपमा सहभागी हुन जान लागेका एन्फा अध्यक्ष नेङबाङ र महासचिव किरण राईलाई अध्यागमनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको थियो।
0: यिनै खबरहरूसँग हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेको छौ। विदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा। सिंहदरबारभित्र शुरू भयो निजामती कर्मचारी अस्पतालको सेवा।
0: बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्ने। अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमा बोर्डको आग्रह।
1: मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति। ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा।
0: अस्ट्रेलियामा भिसा शुल्कमा व्यापक वृद्धि। अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा प्रभावित। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गयो।
1: र एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक नलगाउन अदालतको आदेश।
0: हवस् त यिनै खबरहरूसँगै 7 बजेको ढोरबारे हाइलाइट सकिएको छ। राति 10 बजेको थप समाचारको साथ पुनः हाम्रो भेट हुने नै छ। तपाईँसम्मको लागि समाचार कक्षबाट सहकर्मी श्री खत्रीसँगै लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
21: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
22: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
23: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
24: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
25: मम्मी, भोक लाग्यो, खाजा खाम न।
26: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
25: हस् मम्मी।
27: मैले सुने छोरी, ल जाम हिँड।
26: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
27: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
26: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
27: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
28: खै, जन्म दर्ता दिनुहोस् त।
29: जन्म दर्ता गरेको छैन नि म्याडम।
28: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
29: हो र, मलाई त थाहा नै थिएन म्याडम।
28: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
29: पहिला कसैले भनेन
30: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
31: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
31: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
27: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
26: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9861653507।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
27: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
27: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
27: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
27: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
27: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
27: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कदम साइदे
1: कहाँ जाने
2: सिद्धे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663
4: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न अचानक पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878

0: आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
0: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98-510-88-461 र सिजन गुरुङ 97-045-40-900।
5: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98-165-95-301।

laku. Sali kina nisturi bhako ho, miru apnai kotla ra.

यो दस्ता मेरो बुढीहरू त यहीँ बस्ने अब ए नौ छोडेर भइसक्यो दस्ताउके बहिनीहरूलाई सम्हालेर बस्ताउके।

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरदाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422। दिपेश मल्ल ठकुरी 9805501420। दीप मल्ल ठकुरी 9840415530।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: इस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
5: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
7: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल,
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850631053।
10: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
8: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
8: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपत्री, फोन 0625903769।
12: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र? हो भन्या ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
13: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
12: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
14: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
15: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
14: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
15: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार
16: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
17: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
16: त्यसको चिन्ता लिनै पर्दैन नि खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
17: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
16: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
15: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856324020 9901454674 र 9864023420
18: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
19: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
18: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
20: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
22: पछि पर्दा गर्छु सरी भगवान आज पनि ढिला भयो
23: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अनमन भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
24: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
25: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
26: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
27: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
26: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन। तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
27: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
2: सधैँ झै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
3: हलियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
0: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142333
0: र 9678168887।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
0: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार।
2: मोबाइल 9800585537 र 9800665159।

0: స్టిల్ ఫన్ పర్కక సబై సమన సైనీ కత్తి మజా ఏకై ఠౌమా తర్జలిని పైనీ.
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग.
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्.
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ.
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867279794.
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ.
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर.
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162, 590-163.
7: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल सुरु गरौँ. हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ.
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
7: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
10: नेपाल सरकार विज्ञापन बोर्ड.
11: Admission open.
12: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
11: 24th years of academic excellence in management.
12: Bachelor program.
13: 4 years program of Bachelor in Business Administration BBA.
14: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT.
13: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
14: Forms are available at college administration at 9 a.m. to 3 p.m.
13: Science and Management both stream can apply.
14: Last date of form submission 26 Asar 2083.
15: Entrance exam 29 Asar 2083.
14: Enter to learn, go forth to serve.
13: Further details, Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: तर सुरुमा प्रमुख विश्व समाचार
1: को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी इम्युजिन फोल्ज भन्छिन्,
2: This session is aimed to be preventative.
1: यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्ज पछिल्ला दिनमा एल ओबेद सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रैंड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजलि प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 जना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेहुली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरुङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष वर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाण्डू उपत्यका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोड़िने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयूकेएलले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
3: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर अस्थायी ड्याममै क्षति पुग्यो, गएर बन्द गराएको छ। अहिले केही दिन वेट गर्छौँ, 1-2 दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र पनि त्यही अनुसार हामी बन्द गर्नलाई तयारी गरेका छौँ।
0: प्रत्येक वर्ष जस्तो यो वर्ष पनि वर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाण्डुलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाण्डुको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
3: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गराएको छ पक्कै प्यानले, हामीले त्यसको रिभ्यू गर्नलाई फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
4: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेशी नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलेट सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढंगमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँग भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
5: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
4: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएका थिए। मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चीन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग हुन नदिने विषयमा हामी स्पष्ट छौं भन्ने कुरा मैले कम्युनिकेट गर्ने, त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलि बढी जोड कनेक्टिभिटी, दुई देश बीचको कनेक्टिभिटी, टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा, रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलि बढी जोड हुन्छ भनेर मैले राख्छु।
5: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
4: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र धेरै अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
5: अनि अन्तिममा यो बीचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर भयो, जनताले समयमा राजधानी पाउँछन् अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
4: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिरहेका छौँ। अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिरहेका छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो ट्रान्जेक्सन हुँदै गर्दा पनि धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिरहेका
5: छौँ। खासै यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
4: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगेको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
5: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
4: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा

0: हो र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
1: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल, साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी यूरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइमचेक अहिले रातिको 9 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850628543 र 9840700787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 9811756606।
2: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855602609।

0: ए आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू,
5: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
4: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट,
5: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9848064145।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
4: फोटो
9: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: जयमसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
5: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्। शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
6: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463161209 र 98041 21718। आजै सम्पर्क गर्नुहोस्।
7: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
10: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
11: कि? बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560 83507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
13: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
15: मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
17: टिम 68 करोड प्रस्तुत गर्दछ
18: प्रथम 68 करोड कप 2083।
17: पिरुङ स्पोर्ट्स क्लब द्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
18: प्रथम पुरस्कार
17: नगद रु 111,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
18: द्वितीय पुरस्कार
17: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
18: तृतीय पुरस्कार
17: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
18: सान्त्वना पुरस्कार
17: नगद रु 22,068।
18: विदागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068,
17: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
18: अन्य आकर्षणहरू
17: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात,
18: आयोजक
17: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
20: मैडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अप्नाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सुरक्षित बनौ
7: नेपाल सरकार विज्ञापन।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98066-13-195 र 98467-15368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी
10: पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
11: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
13: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950।
12: हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
15: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
12: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
15: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
13: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि फोन 0625903769।
16: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
16: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
15: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
16: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9860023420।
17: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, पीएमटी, हल्चर, पीएफटी, न्युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
4: एडमिशन ओपन।
5: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी।
4: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट।
5: बैचलर प्रोग्राम।
4: 4 years program of Bachelor in Business Administration BBA.
5: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
4: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
5: Forms are available at college administration at 9 a.m. to 3 p.m.
4: Science and Management, both stream can apply.
5: Last date of form submission, 26th Asar 2083.
4: Entrance exam, 29th Asar 2083.
5: Enter to learn, go forth to serve.
4: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहुँ।
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
15: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
16: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
17: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
19: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
18: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
19: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
18: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
20: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
20: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला, गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
20: कक्षा बाह्रमा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
20: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
11: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
20: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712040। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
11: र 2.5 जीपीए वा सो सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।

0: जानकारीका लागि सम्पर्क 0625 71 479, मोबाइल 98 560 62 265 र 98 4 68 64 145।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98 460 78 528 र 98 028 16 142।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98 4 61 56 99 छ।
8: X103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो टाइमचेक अहिले रातिको 10 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा काली का सुनचांदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98 160 95 301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक,
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98 4 61 49 304।

0: देशका 2071 बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरी जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहको विशेष शोक घोषणा गरिएको हो। यसअघि कास्कीका सबै पाँच बालिकाहरू पुनः कोप सुनिश्चित तथा दिगोपन घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधार पौडेलले अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू आम र जनसाथले नै अभियान सफल हुने बताउनु भएको छ। उहाँले स्वस्थ नागरिक नै भावी नेपालको समृद्धिको मुख्य आधार भएको ढुँदा भावी नागरिक अहिलेका बालबालिकाको स्वास्थ्य अवस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उल्लेख गर्नुभएको छ। कार्यक्रममा अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा सेवा अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुका माथत प्रहरी इकाईले सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा छ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण, अवैध मदिरा, शान्ति सुरक्षा, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा लिएका मध्ये तीनजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी तीनजनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ। सन् 2026 को जून महिनामा 80,253 विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप जोमसोमका अनुसार सन् 2026 को जून महिनामा 78,670 जना सार्क राष्ट्रवार र 1,583 जना अन्य राष्ट्रका पर्यटक र मुस्ताङ भ्रमण गरे आएका हुन्। कुल भित्रिएका विदेशी पर्यटक मध्ये 98.02% सार्क राष्ट्र तथा 1.97% अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये 95% भन्दा बढ़ी भारतीय पर्यटक रहेको उहाँले बताउनुभएको छ। सन् 2026 मे महिनामा 65,994 विदेशी पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए। यसरी भित्रिएका पर्यटक मध्ये सार्क राष्ट्र 61,798 तथा अन्य राष्ट्रका 4,196 जना रहेका छन्। एक क्याप जोमसोम कार्यालयका अनुसार सन् 2025 को जून महिनामा कुल 20,868 विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। सो महिनामा सार्क राष्ट्रबाट 19,649 र अन्य मुलुकबाट 1,209 विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते फरार भएका तथा जबरजस्ती करानी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक व्यक्तिलाई तनहु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहु शुक्लगण्डकी नगरपालिका 7 निवासी कृष्ण बहादुर विकार रहेका छन्। विकार जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विकारलाई उनकै घरमा लुकी छिपी बसेको अवस्थामा बिहिबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका विकारलाई बाँकी कैद भुक्तानीका लागि जिल्ला कारागार पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तनहुमा अवैध रूपमा कबाडी सामान ओसार पोसारमा संलग्न रहेको एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहु माथातका इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आबु खैरेनी गाउँपालिका 2 स्थित पृथ्वी राजमार्ग सड़क खण्डको मुगलिन आबु खैरेनी सड़क खण्डमा जाँचका क्रममा उक्त सवारीलाई नियन्त्रणमा लिएको हो। मुगलिनबाट आबु खैरेनी जाँदै गरेको ट्रकलाई शंका आधारमा जाँच गर्दा बिल बिजक नभएको लोड रड तथा फलामका टुक्राहरू फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। द्वारी घिमिरेका अनुसार करिब 3,00,000 रूपियाँ बराबरको कबड्डी सामग्री बरामद गरिएको छ। बरामद गरिएको सामग्री आवश्यक कार्यवाहीका लागि शुक्रबार आन्तरिक राजस्व कार्यालय दमौलीमा पठाइएको छ। यस्तो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आई केयर फाउण्डेशनले पोखरा स्थित हिमालय आँखा अस्पताललाई एउटा गाड़ी सहयोग गरेको छ। फाउण्डेशनले 60,00,000 रूपियाँ बराबरको गाड़ी अस्पताललाई उपलब्ध गराएको हो। शुक्रबार अस्पताल परिसरमा आयोजित कार्यक्रमका बीच फाउण्डेशनकी उपप्रमुख कार्यकारी अधिकृत सीईओ जेनेट डिजक्स्ट्राले अस्पतालका पदाधिकारीलाई गाड़ी हस्तान्तरण गर्नुभएको थियो। सीईओ डिजक्स्ट्राले अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगर र मेडिकल डाइरेक्टर डाक्टर बबिता गुरूङलाई गाड़ीको साँचो बुझाउनु भएको छ। फाउन्डेशनले उपलब्ध गराएको यो गाड़ी विशेष गरी ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालन गर्न र बिरामी असर पसरमा प्रयोग गरिने अस्पतालले जनाएको छ। जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउने उद्देश्यले पोखरामा रोजगार मेला जब फेयर शुरू भएको छ। पोखरा महानगरपालिकाको प्रबन्धन तथा पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सका आयोजनामा मेला शुरू भएको हो। बुलादी स्थित इभेन्ट सेन्टरमा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहिबार उद्घाटन गर्नुभएको थियो। रोजगारीको खोजीमा रहेका जनशक्तिलाई सोही ठाउँमा रोजगारीका अवसरसँग जोड्न यो मेला आयोजन गरिएको हो। मेलामा रोजगारी चाहनेले आफ्नो व्यक्तिगत विवरण पेश गर्ने र रोजगारदाताले आफूलाई चाहिएको जनशक्ति बारे जानकारी दिने व्यवस्था मिलाइएको छ। मेलामा नेपालका प्रतिष्ठित 50 भन्दा बढ़ी रोजगारदाता कम्पनीहरूको सहभागिता रहेको छ। यसले गर्दा रोजगारी खोज्ने र रोजगारदाता बीच प्रत्यक्ष भेटघाट हुने वातावरण बनेको छ। व्यास नगरपालिका एक स्थित भात गाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौं अधिवेशन अन्तर्गत हुन लागेको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै असन्तुष्ट उपभोक्ताहरूले जिल्ला प्रशासन कार्यालय तनहुँमा धरना दिनुभएको छ। निर्वाचन अघि संस्थाको विधान संशोधन गरी सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने माग राख्दै उहाँहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाउनु भएको छ। उपभोक्ता चिन बहादुर भण्डालीले सर्वपक्षीय सहमति बिना निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन खोजिएको भन्दै विरोध गरिएको बताउनु भएको छ। उहाँका अनुसार उपभोक्ता प्रतिनिधि सर्वदलीय तथा सर्वपक्षीय समन्वय मार्फत पहिले विधान संशोधन गर्ने र त्यसपछि सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्ने समझदारी बनेको थियो। सोही सहमति अनुसार निर्वाचन समितिले यसअघि मनोनयन दर्ता लगायतका कार्यक्रम स्थगित गरी सहमतिका लागि समय उपलब्ध गराएको थियो। तर उक्त सहमति र प्रशासनको आग्रह विपरीत कुनै सर्वपक्षीय छलफल नगरी निर्वाचन अधिकृतले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढ़ाउने सूचना प्रकाशित गरेको भन्दै उहाँहरूले विरोध जनाउनु भएको हो। खाद्य प्रविधि तथा गुड नियन्त्रण डिभिजन कार्यालय दमोलीले शुक्रबार जिल्ला स्थित राजमार्गका होटल तथा डेरी उद्योगमा अनुगमन तथा निरीक्षण गरेको छ। डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्यको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका 12 देउराली क्षेत्रका हाइवे होटल तथा खाजा घरहरूमा अवैध पेय पदार्थ र कम गुणस्तरको कालो अमिलो पेय पदार्थ गरी करिब 1,000 रूपियाँ बराबरका सामग्री नष्ट गरिएको छ। टोलीले व्यवसायीहरूलाई ग्राहकले सहजै देख्ने स्थानमा मूल्य सूची राख्न भान्सामा नियमित सरसफाई कायम गर्न तथा फ्रिजभित्र खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण गर्ने निर्देशन दिँदै सचेत गराएको जनाएको छ। त्यसै गरी प्राप्त उजुरीको आधारमा बन्दीपुर गाउँपालिका 5 याम्पा स्थित एक डेरी उद्योगमा प्रहरी चौकी डुम्रे र सम्बन्धित वडाध्यक्षको समन्वयमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा उक्त डेरी उद्योग लामो समयदेखि सञ्चालनमा नरहेको पाइएको र परिसरमा फेला परेका 3 रोल ऱ्यापर तत्काल नष्ट गर्न लगाइएको कार्यालयले जनाएको छ। आचार्यले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर नियमित अनुगमनलाई निरन्तर दिने बताउनु भएको छ। उहाँले खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता गुणस्तर र कानूनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै उपभोक्तालाई पनि शंकास्पद खाद्य सामग्री वा व्यवसायबारे जानकारी भए सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गर्नुभएको छ। पोखराको मुस्ताङ चोकमा मादक पदार्थ सेवन गरेर स्कूलको भ्यान चलाउँदा दुर्घटना भएको छ। दुर्घटनामा 2 विद्यार्थी सामान्य घाइते भएका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगर 17 मुस्ताङ चोकमा हिप्पी बोर्डिङ स्कूलको G1K6622 नम्बरको भ्यान बिजुलीको पोलमा ठोक्किएको हो। दुर्घटनामा पोखरा महानगरपालिका 6 ढीको पाटनका 16 वर्षीय अमृत परियार घाइते भएका छन्। उनको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। यस्तै पोखरा महानगर 18 सेदीका 16 वर्षीय अंकित कुवारको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ। घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि चालक सम्पर्क विहीन भएका थिए। प्रहरीले स्याङझाको फेदीखोला गाउँपालिका 2 बस्ने 52 वर्षीय चालक बलराम भण्डारीलाई नियन्त्रणमा दिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। रूम टू रीड र सूर्योदय क्लबको प्राविधिक सहयोग, भीमहत नगरपालिकाको आर्थिक सहयोग तथा भीमहत नगरपालिका, शुक्लगण्डक नगरपालिका, मेगले गाउँपालिका, व्यास नगरपालिका, भानु नगरपालिका र रिसिङ गाउँपालिकाको समन्वयमा कक्षा छमा जीवन उपयोगी सिप शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकहरूका लागि 5 दिने जीवन उपयोगी सिप सहजीकरण तालिम सम्पन्न भएको छ। भीमहत नगरपालिकाको सभाहलमा आयोजित तालिममा सहभागी शिक्षकहरूलाई जीवन उपयोगी सिप, लैंगिक समानता, बाल अधिकार, सहभागितामूलक शिक्षा, विधि तथा व्यवहारिक शिक्षा सम्बन्धी 13 सत्र मार्फत प्रशिक्षण दिएको थियो। तालिममा विभिन्न स्थानीय तहका विद्यालयका कक्षा छमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरू सहभागी रहनुभएको थियो। समापन कार्यक्रममा नगर प्रमुख दधिराज सुवेदीले तालिमबाट प्राप्त ज्ञान र सिपलाई कक्षा कोठामा प्रभावकारी रूपमा प्रयोग गर्दै शिक्षालाई व्यवहारिक सिपमूलक र जीवन उपयोगी बनाउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कोषाध्यक्ष तथा एनटीभीका पत्रकार पूर्ण विके रिपोर्टिङका क्रममा मोटरसाइकल दुर्घटनामा परि घाइते हुनुभएको छ। शुक्लगण्डक नगरपालिकातर्फ समाचार संकलनका लागि जाने क्रममा दुलीगौड़ामा उहाँले चलाइरहनु भएको मोटरसाइकल दुर्घटना परेको हो। दुर्घटनामा मोटरसाइकल चालक पूर्ण विकेसँगै पछाडि सवार तनहुँ प्रेसका पत्रकार विकास कनाल पनि सामान्य घाइते हुनुभएको छ। दुर्घटनापछि पूर्ण विकेको थर्पु अस्पतालमा उपचार गरिएको छ। उहाँको चोट लागेको स्थानमा टाँका समेत लगाएको छ र उपचारपछि उहाँ घरतर्फ फर्किने क्रममा हुनुहुन्छ। पछाडि सवार पत्रकार विकास कनालको अवस्था सामान्य रहेको बताइएको छ। अवस्था यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारा हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

नमस्कार, रेडियो ढोरबार 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबार हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबार हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता

0: सफ्ट रेडियो ढोरबाराही 103.8 MHz।
1: टिम 68 करोड़ प्रस्तुत गर्दछ
2: प्रथम 68 करोड़ कप 2083।
1: पिरुङ स्पोर्ट्स क्लब द्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
2: प्रथम पुरस्कार
1: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: द्वितीय पुरस्कार
1: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: तृतीय पुरस्कार
1: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: सान्त्वना पुरस्कार
1: नगद रु 22,068।
2: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068
1: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
2: अन्य आकर्षणहरू
1: मौलिक कौराह तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
2: आयोजक
1: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602।
7: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
8: अहिले के सुन्ने भनेको
9: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
8: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
9: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देशीय सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
8: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
14: फोटो दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
15: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
16: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
17: अनि बीचमा नझर्ने।
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
18: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
20: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
20: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
19: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
20: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
19: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
20: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
19: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
19: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
21: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
23: एक सय 103.8 अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिको आवासीय उच्च माध्यमिक तुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0965577024
3: 103.8

0: नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट सुरु गरौं आजका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट। बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा। कांग्रेसका नेता भीष्म राज आङदेवले संवैधानिक परिषद प्रधानमन्त्री बालेन्द्र शाहले अपनाएको कार्यशैलीको विरोध। स्वास्थ्य बीमा बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह। तनहुमा अवैध रूपमा कवरी असर पसरमा संलग्न सवारी साधन नियन्त्रणमा। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा। गोली हानेर लागू औषध कारोबारी पक्राउ। गिरोहमा सहभागी अन्य 3 जना भने फरार। फ्रान्समा अत्यधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक। एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक नलगाउन अदालतको आदेश। अब समाचार विस्तारमा सुन्नुहोस्। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम अन्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरेका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति विवरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपालाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नगर परसीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीका मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको छ। गएको चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिएर शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा देखिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले सम्भावित संक्रमण नियन्त्रणका लागि पंक्षी अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताउनु भएको छ। रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। रोग देखिएका क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय भई नियन्त्रणको प्रयास जारी छ। निजामती कर्मचारी अस्पतालको सेवा एकै सिंह दरबारभित्र सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय भवनको तल्लो तलामा हिजोदेखि सेवा एकै सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकै सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ़दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा एकै राखिएको मन्त्रालयले जनाएको छ। त्यहाँ कर्मचारीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्म राज आङदेवले संवैधानिक परिषद प्रधानमन्त्री बालेन्द्र शाह बालेनले अपनाएको कार्यशैलीको विरोध जनाउनु भएको छ। संवैधानिक परिषदका सदस्य समेत रहनुभएका आङदेवले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिश प्रक्रियामा संवैधानिक परिषदका अध्यक्षता समेत रहनुभएका प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनु भएको हो। उहाँले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद सदस्यहरू सँग संवाद गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै सैद्धान्तिक असहमति जनाएको उहाँको सचिवालयले जानकारी दिएको छ। संवैधानिक परिषदको बैठक शुक्रबार बसेको थियो। यही बैठकमा आङदेवले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु अघि परिषदका सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने भनाइराखेको उहाँको सचिवालयले जनाएको छ। नेकपा एमालेले बालेन्द्र बालेन शाह नेतृत्वको सरकारको समीक्षा छ बुधामा गरेको छ। एमालेले वर्तमान सरकारको सय दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेका छन्। सय बुधे वाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादस्पद निर्णयमा मात्रै देखिएको एमाले उल्लेख गरेको छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति सामाजिक न्याय आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल स्वच्छाचारिता शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले हिजो विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई सात महिना अर्थात पुष्यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुष्यदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा धेरै परीक्षण वा उपचारका लागि दबाव नदिन आग्रह गरेको छ। मेलम्ची खानेपानी विकास समितिले हिजोदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले हिजो विज्ञप्ति जारी गर्दै यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेका पहिरो गोग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु चिमन सिन्हाले नदीमा पानी मानीको दमिलो वन पानी प्रशोधन केन्द्रको क्षमता भन्दा बढ़ी हुने अवस्था सिर्जना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिएको छ। कास्की जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरी जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बीच सो घोषणा गरिएको हो। यसअघि कास्कीका सबै पाँच पालिकाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधार पौडेलले अभियानलाई सफल पार महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनसाथले नै अभियान सफल हुने बताउनुभएको छ। उहाँले स्वास्थ्य नागरिक नै भावी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भावी नागरिक अहिलेका बालबालिकाको स्वास्थ्य अवस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उल्लेख गर्नुभएको छ। सो कार्यक्रममा अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा सेवा अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो। तनहुमा अवैध रूपमा कबड़ी सामान ओसार पसारमा संलग्न रहेको एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहु माथातका इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आबुखैरेनी गाउँपालिका दुई स्थित पृथ्वी राजमार्ग सड़क खण्डको मुगलिन आबुखैरेनी सड़क खण्डमा जाँचका क्रममा उक्त सवारीलाई नियन्त्रणमा लिएको हो। मुगलिनबाट आबुखैरेनी जाँदै गरेको ट्रकलाई शंकाका आधारमा जाँच गर्दा बिल बिजग नभएको लोड रड तथा फलामका टुक्राहरू फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। घिमिरेका अनुसार करिब 3,00,000 रूपियाँ बराबरको कवडी सामग्री बरामद गरिएको छ। बरामद गरिएको सामग्री आवश्यक कार्यवाहीका लागि शुक्रबार आन्तरिक राजस्व कार्यालय दमौरी पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले लागू औषध कारोबार भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ। भारतमा बसी नेपालमा लागू औषध हेरोइन असर पसार गर्ने गिरोहको खोज तलाश गर्ने क्रममा प्रहरीले भारतको मधुबनीका 35 वर्षीय अब्दुल कलामलाई गोली हानेर पक्राउ गरेको हो। निजलाई हिजो सिराहाको लागू औषध नियन्त्रण ब्यूरो शाखा र स्थानीय प्रहरी टोलीको सहयोगमा सिराहाबाट पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ। कमलले प्रहरीमाथि पिस्तोल तेर्साएपछि निजलाई नियन्त्रणमा लिन गोली हान्नु परेको उहाँले बताउनु भएको छ। कमलले भारतको लालबनिया नाकाबाट नेपालको सिराहा महत्तरी हुँदै काठमाडौँ उपत्यकासम्म लागू औषध हेरोइन ओसर पोसर गर्ने गरेको अनुसन्धानका क्रममा खोल्न आएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार लागू औषध ओसर पोसर गर्ने गिरोहमा सहभागी अन्य तीनजना भनी फरार भएका छन्। पक्राउ पर्न लागेको थाहा पाएपछि शुरूमा गिरोहले कटुवा पिस्तोलबाट प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गरी आत्मसमर्पण गर्न चेतावनी दिँदा अटेर गरी कटुवा पिस्तोल ताकिरहेकाले बायाँ खुट्टाको घोडामुनि एक राउण्ड फायर गरी पक्राउ गरिएको ब्यूरोले सार्वजनिक गरेको घटना विवरणमा उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा अत्यधिक गर्मीका कारण थप 2000 जनाभन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। गएको जून महिनाको 22 देखि 28 तारीकसम्म कीर्तिमानी स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढ़ेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यही अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या 62% बढ़ेको छ। फ्रान्सले गएको जूनमा इतिहासकै तीव्र तातो हावाको लहर सामना गरेको थियो। देशका धेरै ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यस घटनापछि जलवायु परिवर्तनसँग जुझ्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनैतिक दलले आलोचना गरेका छन्। द ग्रीन पार्टीले यसै विषयलाई लिएर सरकार विरूद्ध विश्वास प्रस्ताव समेत दर्ता गरेको छ। अब अन्तिम खेल समाचार। अखिल नेपाल फुटबल संघ एल्फा पदाधिकारीलाई विदेश यात्रामा अवरूद्ध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीश द्वयप गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो। राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा अध्यागमन विभागले एन्फाका अध्यक्ष महासचिव किरण राई लगायत अन्य पदाधिकारी तथा सदस्यहरूलाई विदेश भ्रमणमा रोक लगाएको थियो। त्यसपछि एन्फा अध्यक्ष पंकज विक्रम निम्बाङ अदालत पुग्नु भएको थियो। अदालतले विदेश भ्रमण रोकका लागि राखेपले लेखेको पत्र र विभिन्न निकायहरूमा भएका पत्राचारहरू तत्काल कार्यान्वयन गर्न भनेको हो। संस्थागत आर्थिक हिनामिनाको आरोपमा उनीहरूमाथि अख्तियारले छानबिन गरिरहेको छ। यही आधारमा अध्यागमनले उहाँहरूको विदेश भ्रमणमा रोक लगाएको थियो। हालै फिफा विश्वकपमा सहभागी हुन जान लाग्नुभएका एन्फा अध्यक्ष नेम्बाङ र महासचिव किरण राईलाई अध्यागमनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको थियो। यिनै खबरहरूसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकास। कांग्रेसका नेता भीष्मराज आङदेवले संवैधानिक परिषद प्रधानमन्त्री बालेन्द्र शाहले अपनाएको कार्यशैलीको विरोध। स्वास्थ्य बीमा बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह। तनहुमा अवैध रूपमा कवरी असर पसरमा संलग्न सवारी साधन नियन्त्रणमा। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा। गोली हानेर लागू औषध कारोबारी पक्राउ। गिरोहमा सहभागी अन्य तीनजना भने फरार। फ्रान्समा अत्यधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक। एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक नलगाउन अदालतको आदेश। हवस् त यिनै खबरहरूसँगै बिहान 5:35 बजेको ढरबारे हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: एडमिशन ओपन
4: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
3: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
4: बैचलर प्रोग्राम
3: 4 years program of Bachelor in Business Administration BBA
4: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
3: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
4: Forms are available at college administration at 9 a.m. to 3 p.m.
3: Science and Management both stream can apply
4: Last date of form submission 26th Ashar 2018
3: Entrance exam 29th Ashar 2083
4: Intro to learn go forth to serve
3: Further details Pokhara College of Management PCM Ganmarga Nadipur Pokhara 3 Kaski Nepal Telephone number 0615447615701240 Email info@pcm.edu.np Website www.pcm.edu.np
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
2: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
3: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
5: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
6: हरियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
7: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
8: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
7: र 98678687।